प्रिय सज्जन, हामीले अरू कसैप्रति शत्रुता भाव राख्यौं भनेदेखि त्यसको सबैभन्दा पहिलो असर हामी स्वयंले बेहोर्नु पर्दछ। हामीले यसअघि पनि चर्चा गरेका थियौं, कसैप्रति नराम्रो भावना पैदा हुने बित्तिकै हाम्रो शरीरमा एक किसिमको नकारात्मक प्रतिक्रिया शुरू हुन्छ। कसैको बदमाशी सम्झँदाखेरिमा हाम्रो रगत उम्लन शुरू गर्दछ, हाम्रो श्वास प्रश्वासको गति तीव्र बन्न शुरू गर्दछ अनि हामी आफैमा अशान्त हुन्छौँ। हामी जोसँग रिसाइरहेका छौँ त्यो व्यक्ति काँचा काँचा हामीलाई थाहै छैन, उसले त्यसको असर बिहोरेकै छैन, तर हामीले त्यसको असर बिहोर्न सुरु गरिसक्यौँ। पहिलो घाटा हामी स्वयंलाई हुन्छ। त्यसैले फलानुले मलाई हित हुने काम गर्यो अथवा अहित हुने काम गर्यो, फलानुले मेरो बिगार गर्यो, फलानुले मेरो नहुने काम गर्यो भनेर फलानुका बारेमा अर्थात् आफूभन्दा अर्को कुनै विरोधीका बारेमा चिन्तन मन गर्न थाल्यो भने हामीभित्र त्यही विरोधी उपस्थित हुन आइपुग्छौँ। हामीले विरोधीको चिन्तन गर्दछौँ, हामीले मन नपराएको व्यक्ति मन नपराएको धारणाको बारम्बार चिन्तन गर्दै गर्दै जाँदा हामी पनि त्यस्तै बन्दछौँ। त्यसैले त्यो वैरभावलाई बढावा दिने काम हामीले गर्नु हुँदैन। फलानु मानिसले मेरा विरूद्धमा विभिन्न किसिमका अपशब्दहरू बोल्यो, त्यसले ठिक गरेन, मलाई पिट्ने काम गर्यो त्यसले, त्यो पनि ठिक गरेन, हामी दुईको प्रतिस्पर्धामा उसले मलाई पराजित गर्ने काम गर्यो, म पराजित भएँ, म पछाडि अथवा उसले अनेक बहाना बनाएर मेरो सम्पत्ति घोषण गर्यो। यस्तो किसिमको चिन्तन व्यापक र उदात्त भावना भएका मानिसहरूको चिन्तन होइन, संकीर्ण र अत्यन्त सानो चित्त भएका मानिसहरूको चिन्तन। भगवान गौतम बुद्ध धम्मपदमै अगाडि भन्नुहुन्छ, अकोचिमम अवधिमम अजिनिमम अहासिमी एतम न उपनयन्ति बेरम तेसु पसम्मति। फलानुले मलाई अपशब्द बोल्यो, फलानुले मलाई पिट्यो, फलानुले मलाई पराजित गर्यो र फलानुले मेरो धन हरण गर्यो। जसले यस्तै किसिमको विचार मनमा राख्दैन उसको वैरभाव शान्त हुन्छ। मानिसहरूले हामी प्रति जे जस्ता व्यवहारहरू गर्दछन् ती व्यवहारहरूलाई सकारात्मक रूपमा हामीले स्वीकार गर्यौं अथवा ती व्यवहारहरूका बारेमा हामीले मनभित्र कुनै पनि किसिमको धारणा बनाऊ, त्यसले हामीभित्रको वैरभाव अर्को शत्रुता। प्रिय सज्जन, जन्मदै हाम्रा कोही पनि शत्रु हुँदैन, हामी अत्यन्त पवित्र निर्मल जन्मिएका हुन्छौँ। जति पनि बैरीहरू बन्दछन्, विरोधीहरू बन्दछन्, शत्रुहरू बन्दछन्, हामी आफ्ना कारणले बनेका हुन्छौँ। शत्रुहरूका निर्माता हामी स्वयं हौ प्रिय सज्जन, शत्रुहरूको कारखाना हामी स्वयंभित्र निर्माण गरेका छौँ। हामी आफैले शत्रु बनाउँछौँ, हामी आफैले बैरी बनाउँछौँ। हामी नभएको भए दोस्रो कुनै पनि व्यक्ति बैरी हुन आइपुग्दैन। हामीले मित्र पनि बनाउन सक्दछौँ, हामीले शत्रुहरू पनि बनाउन सक्दछौँ। त्यसैले हाम्रा विरोधीहरूको बारम्बारको चिन्तनले झन् विरोधीहरू बढ्दै बढ्दै जान्छन्, बारम्बारको मित्रताको चिन्तनले हाम्रा मित्रहरू बढ्दै बढ्दै जान्छन्। त्यसैले भगवान गौतम बुद्धले भन्नुभयो, जसले मानिसहरूले गरेका गलत टीका टिप्पणीहरूको वास्ता गर्दैनन्, ती प्रति ध्यान दिँदैन, प्रतिक्रिया व्यक्त गर्दैन, उसको वैरभाव शान्त हुन्छ, शत्रुता भाव शान्त हुन्छ, अर्थात् शत्रुता भाव बिस्तारै बिस्तारै हराउँदै हराउँदै जान्छ। जसले विभिन्न किसिमको टीका टिप्पणी गर्छ, अर्काको बारेमा अनावश्यक गुनासो गर्दछ, कुराकानी गर्दछ, अर्काको अनुपस्थितिमा प्रीतिको बदखुवाई गर्दछ, त्यो व्यक्तिले कहिल्यै पनि आफूभित्र प्रेमको भावना विकास गर्न सक्दैन, उसको वैरभाव कहिले पनि शान्त हुँदैन, वैरभाव बढ्दै बढ्दै जान्छ। आज मानिसहरू अधिकांश समय अर्काको आलोचना र टिप्पणीमा नै बिताउने गर्दछन्। मनुष्य समुदाय आज चौतर्फी रूपमा वैरभावले आक्रान्त भएको छ। प्रिय सज्जन, हामीले कुनै न कुनै क्षण कसै न कसैको गलत टिप्पणी र आलोचना गरिरहेका हुन्छौं, कसैको पनि टिप्पणी नगरी हाम्रो समय बितेको अत्यन्त कम छ। यो मनुष्य सभ्यताका निमित्त सबैभन्दा डरलाग्दो अवस्था। हामी हरेक भित्र हरेक मानिसका प्रति वैरभाव छ भने समाजमा शान्ति कसरी हुन्छ, समाजमा अमन चयन कसरी हुन्छ? त्यसैले लडाई भनेको एकैपटक
हुने कुरा होइन प्रिय सुजन। युद्ध एकैपटक हुँदैन संसारमा। युद्धको सबैभन्दा पहिलो रेखा हाम्रो मस्तिष्कमा कोरिन्छ। हामीले यसरी युद्ध गर्छौ, हामीले उसरी युद्ध गर्छौ, फलानुले मलाई यस्तो गर्यो, अब मैले उसको विरुद्ध यो ढंगले काम गर्छु भन्ने चिन्तन सबैभन्दा पहिला हाम्रो मस्तिष्कमा पैदा हुन्छ। त्यो मस्तिष्कमा भएको जुन विचार हो, युद्धको जुन चिन्तन हो, त्यो चिन्तन नै व्यवहारमा प्रकट हुन्छ र युद्ध घटित हुन्छ। त्यसैले युद्धलाई रोक्ने कुरा हाम्रो मनलाई रोक्ने कुरासँग सम्बन्धित छ। हाम्रो विचारहरूलाई जति हामी पवित्र बनाउँछौ, जति निर्मल बनाउँछौ, बाहिरको संसार पनि त्यति नै निर्मल हुन्छ, त्यति नै पवित्र हुन्छ। त्यसैले चाहे मानिसहरूले हाम्रो पक्षमा प्रशंसाका फुलबुट्टाहरू निर्माण गरून्, चाहे मानिसहरूले हाम्रो घृणामा घृणाका अवशब्दहरू व्यक्त गरून्, बस हामी आफ्नो अवस्थामा रहने कोसिस गरौं। अरूले गरेका प्रतिक्रियाका पछाडि दौड़ने व्यक्तिको कहिले पनि आफ्नो अस्तित्व कायम हुन सक्दैन। हामी स्वयंभित्र रहनु छ प्रिय सज्जन। यसैले भगवान गौतम बुद्ध के भन्नुहुन्छ त भन्दा, हामीभित्रको वैरभाव बढ़ाउने भनेको अर्काको अनावश्यक टीका टिप्पणीका कारणले हो। फलानुले मलाई नराम्रो कुरा बोल्यो, मलाई पिट्यो, मलाई पराजित गर्यो, मेरो पैसा हरण गर्यो, यी सबै गलत चिन्तनहरू हुन्, यी नकारात्मक प्रवृत्तिहरू हुन्, नकारात्मक विचारहरू हुन्। यस्ता नकारात्मक विचारहरूका पछाडि जो लाग्दछ, ऊ भित्र वैरभाव विकसित भएर जान्छ, शान्त हुँदैन। जो यस्ता विचारहरूको पछाडि लाग्दैन, उसको वैरभाव शान्त हुन्छ। मानिसहरूले जेसुकै गरे पनि, जस्तोसुकै कुराहरू गरे पनि, त्यसको फल उनीहरूले भोग्छन् नै। त्यसैले हामीले मानिसहरूका प्रतिक्रियाका पछाडि प्रतिक्रिया नगरौं। हामी शान्तिका साथ आफ्नो स्वरूपमा बस्ने कोसिस गरौं। मानिसका प्रवृत्तिहरू, उनीहरूले गर्ने अनेक व्यवहारहरू, तिनका पछाडि हामी जति नकारात्मक बन्दै जान्छौं, जति टीका टिप्पणी गर्दै जान्छौं, आलोचना प्रतिक्रिया व्यक्त गर्दै जान्छौं, त्यति हामी पनि गलत विचारहरूले भरिन्छौं। हामीभित्र वैरभाव विकसित भएर जान्छ, शान्त हुनुको सट्टा। त्यसैले प्रिय सज्जन, मानिसहरूका सकारात्मक वृत्तिहरूको चिन्तन गरौं। गौतम बुद्धका वचनहरूलाई सदैव स्मरण गरौं। अक्कोछिमम अवदिमम अजिनिमम अहासिनी एचतम उपनयन्ति वीरम तेसम न श्रमति। अक्कोछिमम अवदिमम अजिनिमम अहासिनी एतम न उपनयन्ति वीरम तेसम न श्रमति। आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। भगवान गौतम बुद्धका वचनहरूप्रति आज हामीले जीवन गंगामा सत्सङ्ग गर्यौं, चिन्तन मनन गर्यौं। आगामी श्रृंखलामा फेरि हामी बस्नेछौ र नयाँ सन्दर्भमाथि चर्चा गर्नेछौ। तबसम्मका लागि तपाईँ भित्रको भेदभाव शान्त होस्। भगवान श्री गौतम बुद्धसँग हामी यही सतत वन्दना गर्दछौ। आजका लागि बिदा दिनुहोस्। मनस्मर भण्डारी विदा भए।

0: आजको कविता आजको कविता
1: आजको कविता आजको कविता
2: नमस्कार, म नारायण निराशी। मैले पढ्ने कविताको शीर्षक हो रहर। सुरु हुन्छ यसरी।
3: यी

0: 99.4 Radio Taha Center Studio Time.
1: It's 6 a.m. हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोमसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 1 गते सोमबार, नेपाल सम्बत 1146, जून 15 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: आन्तरिक खिचलोले विपक्षी ठूला दलहरू संकटमा, एमाले फुटाउने प्रयास भइरहेको ओलीको दावी, रासपमा पनि पुरानै प्रवृत्ति।
0: भारतले अवरोध गरेपछि नेपालमा त्रियासी चिया उद्योग बन्द गर्ने घोषणा, 7 लाख किलो बढ़ी चिया मौजदात, 2000 किसान प्रभावित।
1: साथै प्रदेशले आज बजेट ल्याउँदै सुशासन र उत्पादन प्राथमिकतामा लोकप्रिय कार्यक्रम पनि यथावत।
0: इरान र अमेरिका बीच शान्ति सम्झौता हुँदै द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको, 60 दिनभित्र विस्तृत सम्झौता हुने।
1: र फिफा विश्वकप फुटबलमा जापान र नेदरल्याण्ड्स बीच 2-2 गोलको बराबरी, आइभरी कोस्ट र इक्वेडर बीचको खेल जारी।

0: हाम्रो होइन, ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। कानूनी र संगठनात्मक रूपमा कंग्रेस एउटै पार्टी भए पनि नेताहरू बीचको अविश्वास, गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा हिजो आयोजित इतर पक्षको प्रदेश स्तरीय भेलामा नेताहरूले कंग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका थिए। भनाईमा मात्र होइन, व्यवहारमै कंग्रेस अलग पार्टीको अभ्यास भइरहेको छ। कंग्रेसमा गुटबन्दी नयाँ आवास होइन, तर अहिले विभाजन उन्मुख देखिएको छ। संस्थापन र इतर पक्षले छुट्टा छुट्टै प्रदेश स्तरीय भेला सम्पन्न गरेका छन्। कंग्रेसमा सदस्यता अध्यावधिक धमाधम चलिरहँदा इतर पक्षका नेताहरूले नवीकरण गरेका छैनन्। कंग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले विधि विधान र सर्वोच्च अदालतको आदेश समेत नमान्ने गतिविधिले निकास ननिस्किने बताउनुभयो। क्रियाशील सदस्यताको काम भइरहेकाले त्यसलाई सर्वसम्म टुंग्याउने ठाउँ रहेको पनि स्नेही बताउनुहुन्छ। विश्लेषक प्राध्यापक डाक्टर प्रेम शर्मा कंग्रेसमा प्रजातान्त्रिक अभ्यासमाथि नै प्रश्न उठ्ने गतिविधि भएको टिप्पणी गर्नुहुन्छ। लिगेसीको कुरा उठ्ने, कंग्रेसमा रूख चिन्ह र चार तारे झण्डा संस्थापनतिर हुने र यो विरासत बाहेक अरूको अस्तित्व नै नहुने उहाँ बताउनुहुन्छ। निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डाक्टर शेखर कोइराला, पूर्व उपसभापति द्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्व महामन्त्री द्वय डाक्टर शशांक कोइराला र कृष्णप्रसाद सिटौला लगायत नेताले सदस्यता अध्यावधि गरेका छैनन्। यस्तै नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटिसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको हो। शुक्रबार र शनिबार काठमाडौँमा सम्पन्न भेलामा पार्टीभित्र देखिएको ध्रुवीकरण खुल्ला रूपमा सतहमा आएको सहभागी नेताहरूले बताएका छन्। बागमती भेलाबाट पुनर्गठनको पक्ष विपक्षमा खुलेर बहस शुरू हुँदा अध्यक्ष ओलीमाथि दबाव बढ़ेको छ, तर आफू नेतृत्वमा रहेको बेला पार्टीलाई ठूलो धक्का लागे पनि ओली अहिलेसम्म नेतृत्व हस्तान्तरणको पक्षमा देखिनु भएको छैन। भेलाको उद्घाटन सत्रमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीभित्र नेतृत्व परिवर्तन र वर्तमान नेतृत्वको निरन्तरता बीच दुई धार देखिएको उल्लेख गर्नुभएको थियो। नेतृत्व कायमै र पार्टी एकता केन्द्रमा राखेर सुझाव दिनुभएको थियो। उपाध्यक्ष पौडेलले पार्टी पुनर्गठन सम्बन्धी निर्णय सचिवालयबाट भइसकेको भन्दै त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा सुझाव केन्द्रित गर्न आग्रह गर्नुभएको छ। ओलीले भने आफू महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले नेतृत्व परिवर्तनको बहसलाई सहज रूपमा नलिने संकेत गर्नुभएको छ। बागमती भेलापछि शनिबार साँझ आफ्नै निवासमा प्रदेश इन्चार्ज, प्रदेश उपाध्यक्ष, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसँगको भेटमा उहाँले पार्टी फुटाउने प्रयास भइरहेको भन्दै सतर्क रहन आग्रह गर्नुभएको थियो। आन्तरिक किचलोले दल दलमा ठूला विपक्षी दल नयाँ पत्रिकामा समाचार छ।
4: राजनीतिको लागि राजनीति गर्दैनौ, सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रतिबद्धता छ। प्रतिस्पर्धा योग्यता र क्षमतालाई नजरअन्दाज गरी टीका लगाउने काम गर्दैनौ। यस्तै प्रतिबद्धता र चुनावी वाचा पत्र सार्वजनिक गरेको उदयमान दल रासोपाभित्र भनाई र गराई अर्थात प्रतिबद्धता र व्यवहार बीच विरोधाभास देखिएको छ। झन्नै दुई तिहाई जनमत पाई सत्तामा पुगेको रासोपाको प्रादेशिक तहका अधिवेशनमा गुट उपगुट र झडपका दृश्यहरू दोहोरिएका छन्। जेठको अन्तिम साता सम्पन्न जिल्ला अधिवेशन र प्रदेश अधिवेशनका क्रममा सांसद र शीर्ष नेतृत्वले प्यानल बनाएको आरोप सार्वजनिक रूपमै लागेको छ। बागमती प्रदेशको हेटौँडामा हुने भनिएको अधिवेशन विवादले उत्कर्ष रूप लिएपछि काठमाडौँ सारेर सम्पन्न गरिएको छ। पुराना दलहरूले गरेका विकृति सुधार्छु भन्दै जनताको झण्डै दुई तिहाई भोट पाएको रासोपा आफै भित्रभित्रै केही विकृति गुटबन्दी शक्ति र पैसाको खेलमा फस्दै गएको अधिवेशनका क्रममा भएका घटनाक्रमले देखाएका छन्। राजनैतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित भन्नुहुन्छ, अधिवेशनमा भएका विभिन्न घटनाक्रमले कालान्तरमा संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता मालेन्द्र शाहको नाममा गुटबन्दी वा समूह बन्ने जोखिम बढ़ेको देखिन्छ। पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर कतिपय सांसदहरू सभापति लामिछानेसँग योगदानको मूल्य मागिरहेका छन्। निवासमै पुग्ने सांसदलाई उहाँले पार्टीको संस्थापक भए तापनि आफूले समेत योगदानको मूल्य नखोजेको भन्दै सम्झाएर पठाउने गर्नुभएको छ। लामिछानेलाई भने आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके जनताको नजरमा अयोग्य साबित भइने हो कि भन्ने त्रास रहेको छ। राजपाका प्रदेश र जिल्ला अधिवेशनमा सांकेतिक रूपमा दुई धार देखिएको छ। पार्टीका संस्थापक सभापति लामिछाने र वरिष्ठ नेता शाह पक्षलाई फाउण्डर र फलोअर्सको संज्ञा दिएको छ। प्राध्यापक पण्डित भन्नुहुन्छ, वरिष्ठ नेतालाई संगठनमा रहेर गुटबन्दी गर्ने भन्दा पनि सरकारमा रहेर बेस्ट पर्फर्मेन्स दिनेतिरै ध्यान गएको छ। यस्तै बागमती प्रदेश अधिवेशनको उद्घाटन पार्टीका संस्थापक महामन्त्री कविन्द्र बुर्लाकोटीले गर्नुभएको थियो। लुम्बिनी प्रदेशको उद्घाटन संस्थापक सहमहामन्त्री विपिन आचार्यले गर्नुभएको थियो। बागमती र गण्डकी प्रदेशको अधिवेशनमा शीर्ष र स्थापित नेता पाखा लागेका छन्। यसले पार्टीभित्र आन्तरिक लोकतन्त्रको बलियो उदाहरण पेश गरेको विश्लेषकहरू बताउँछन्। रासोपा प्रदेश जिल्ला अधिवेशन फाउण्डर्स र फाउण्डर्स भर्सेज फलोअर्स शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
3: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। निर्यात अवरोधका कारण सोमबारदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग असार 4 बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलोभन्दा बढ़ी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बे हरियो चियापत्ती बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताउनुभयो। एसोसिएशनका महासचिव गोपाल कटेलले यस पटकको समस्या विगतका अवरोधभन्दा गम्भीर भएको बताउनुभयो। पहिले पनि विभिन्न बाहनामा अवरोध हुने गरेको थियो, तर अहिले बजारमा पुगिसकेको चिया समेत बिक्री गर्न नपाउने अवस्था बनाइएको छ। उहाँले भन्नुभयो, उद्योगी पूनम राईले भारतीय पक्षको व्यवहार नेपाली चियालाई समस्यामा पार्ने खालको रहेको बताउनुभयो। उद्योगले बन्द गर्न साथ किसानले हरियो चियापत्ती टिपाई रोक्नुपर्छ। सूर्योदय नगरपालिकामा मात्र 2,995 किसान चिया खेतीमा संलग्न छन्। नगरपालिकाको 33,655 रोपनी क्षेत्रफलमा वार्षिक करिब 2 करोड़ किलो हरियो चियापत्ती उत्पादन हुने गर्छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि अधिकृत इन्द्र अधिकारीका अनुसार नेपालबाट वार्षिक 70,00,000 किलोभन्दा बढ़ी अर्थोडक्स चिया निर्यात हुने गरेको छ, जसको 90% भन्दा बढ़ी हिस्सा भारतीय बजारमा निर्भर छ। निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा कान्तिपुरमा समाचार छ।
4: साथै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर कुनै घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। को बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 बजेटको तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरी निरौलाले जानकारी दिनुभयो। सचिव निरौलाका अनुसार आगामी आर्थिक वर्षको लागि कोशी प्रदेश सरकारले 40 अर्ब हारारीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षको लागि कोशी प्रदेश सरकारले 35 अर्ब 87 करोड़ 99 लाख रूपियाँको बजेट ल्याएको थियो। प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि धेरै लोकप्रिय भन्दा पनि कार्यान्वयन हुने खालको बजेट ल्याउन लागेको निरौलाले दावी गर्नुभएको छ। मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आज दिउँसो 1 बजे मध्य प्रदेश सभामा आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। मध्य सरकारले चालू आर्थिक वर्ष 83-84 भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले भने सरकारले 35 अर्ब 87 करोड 900 लाख रूपियाँको बजेट ल्याएको थियो। प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि धेरै लोकप्रिय भन्दा पनि कार्यान्वयन हुने खालको बजेट ल्याउन लागेको निरौलाले

0: तयारी गरेको हो। यता बागमती प्रदेश सरकारले आर्थिक वर्ष 83-84 को लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कांग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिनुभएको छ। बागमतीले चालू वर्षको लागि 67,47,73,27,000 विनियोजन गरेको थियो। अहिले पनि सोही हाराहारीमा बजेटको सिलिङ रहेको उहाँको भनाइ छ। गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेट आकार केही बढ़ाउने भएको छ। प्रदेश सभा बैठकमा अर्थमन्त्री जित बहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गर्नुभएको छ। संघको अनुदानका साथै चालू आर्थिक वर्षको मौजदात पनि पूर्वानुमान भन्दा बढ़ी भएकाले बजेटको आकार बढ़ेको निकट स्रोतको दावी छ। गत भदौमा भएको जेएनजी आन्दोलन र त्यसपछि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण भौतिक पूर्वाधारको काम अपेक्षा अनुसार अघि बन्न नसकेको जनाउँदै स्रोतले मौजदात रकमको आधारमा 1.5 अर्ब बजेटको आकार बढ़ाउन सकिने थियो, तर हामीले त्यसो गरेका छैनौ, केही मात्र बढ़ाएका छौ स्रोतले भनेको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि चालू आर्थिक वर्ष 82-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। प्रदेश सरकारले आगामी वर्षको लागि झण्डै 38 अर्ब रूपियाँको बजेट ल्याउने तयारी गरेको छ। आइतबार लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले आगामी वर्षको बजेट प्रदेशसभामा पेश गर्नुहुने बताउनु भएको छ। चालू आर्थिक वर्षमा सरकारले 43 अर्बको बजेट ल्याएको थियो। यता कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू वर्षमा भन्दा झन्नै 4 अर्ब बढ़ी बजेट ल्याउने गरी काम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै आएको छ। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। बजेट बन्ने बेला महिना दिनसम्म विभिन्न जिल्लाबाट आएका बिचौलियाहरू प्रदेश राजधानी धनगढ़ीका होटलमा भरिभराउ हुने गरेका छन्। विगतका वर्षहरू 15-35% अग्रिम कमिशन बापतको बजेट लिएर योजना खरिद बिक्री भएको भनेर प्रदेशसभा बैठकमा समेत चर्को आवाज उठेको थियो। यो वर्षको बजेट पनि विगतको जस्तै आवश्यकताका आधारमा भन्दा पनि पहुँच र प्रभावका आधारमा नै तयार भएको एक प्रदेशसभा सदस्यले बताएका छन्। प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
1: संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँछ।
2: बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार भारतीय सेनाको हेलिकप्टर गत बुधबार नेपाल सरकारको अनुमति नलिए नेपाली आकाशमा प्रवेश गरेको पाइएको छ भारतको इन्डो टिबेटन बोर्डर पुलिस आईटीबीपीका महानिर्देशक शत्रुजीत सिंह कपूर सवार हेलिकप्टर

0: बुधबार बिहान 10 बजे दार्चुला क्षेत्र हुँदै उडेको हो। भारतीय सैनिक हेलिकप्टर दार्चुलाको ब्यास गाउँपालिका एक छाङ्ग्रुको आकाश हुँदै कालापानी गएको थियो। कालापानी सहित लिम्पिया धुरा र लिपुलेक क्षेत्र भारतले अतिक्रमण गरेको नेपाली भूमि हो। त्यहाँ भारतीय सेनाका अलावा भारतीय अर्धसैनिक दस्ता एसएसबी र आईटीबीपीका फौज तैनात छन्। नेपालीलाई त्यस क्षेत्रमा आउजाउ गर्न भारतले रोक लगाएको छ। दार्चुला स्थित सुरक्षा अधिकारीहरूका अनुसार बुधबार भारतीय सैनिक हेलिकप्टर दार्चुलाको छाङ्ग्रु क्षेत्रको आकाशमा छिरे लगतै छाङ्ग्रु स्थित 50 नम्बर गुल्मले सदरमुकाम खलंगा स्थित सशस्त्रको 44 नम्बर गन हेड क्वार्टरलाई जानकारी गराएको थियो। त्यसपछि जिल्ला प्रशासन र तहगत संयन्त्र मार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको थियो। छाङ्ग्रुको बस्तीमाथि भारतीय हेलिकप्टर देखेपछि स्थानीयले नाराबाजी समेत गरेको एक युवाले बताएका छन्। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले भारतीय सैनिक हेलिकप्टर अनुमति बेगर नेपाली आकाशमा उडेको बताउनुभयो। भौगोलिक विकटता र प्रतिकूल मौसमले कहिलेकाहीँ उडानमा समस्या पनि पर्न सक्ने भए पनि भारतीय सुरक्षा प्रमुख उडेको दिन मौसम सामान्य रहेको पाइएको पनि सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनुभयो। भारतीय सैनिक हेलिकप्टर बिना अनुमति नेपाली आकाशमा कान्तिपुरमा समाचार छ।
1: नेपालको ट्रान्स एसियन रेलवे टीएआर नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लागेको छ। द्रुत रेलमार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम सुस्त छ। नेपालमा अहिलेसम्म जनकपुर जयनगर र रक्सौल सिरसियासम्म मात्र सीमित रेल सञ्चालनमा छ। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपका विभिन्न मुलुकलाई जोड्ने र व्यापार यातायातलाई सहज बनाउने लक्ष्यसहित अगाडि सारिएको प्रस्ताव हो। संयुक्त राष्ट्रसंघको युनाइटेड नेशन इकोनोमिक एण्ड सोशल कमिशन फर द एसिया एण्ड पेसिफिकले 2063 कार्तिक 24 गते दक्षिण कोरियाको बुसानमा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो। नेपालले सो सदस्यता प्राप्त गरेको 6 वर्षपछि 68 साल फागुन 23 व्यवस्थापिका संसदले अनुमोदन गरेको थियो। त्यसपछि ट्रान्स एसियन रेलवेसँग जोड्न मिसिङ लिंकका रूपमा समेत मेची महाकाली रेलमार्ग निर्माणको अवधारणा ल्याई 2009 सम्भाव्यता अध्ययन शुरू गरिएको थियो। मेची महाकाली रेलमार्ग निर्माण सम्बन्धी काम शुरू भएको पनि 17 वर्ष पुग्न लाग्दा अहिलेसम्म उल्लेखनीय काम भएको छैन। एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त, गोर्खापत्रमा समाचार छ।
0: प्रदेश सरकार गठन भएको 7 वर्ष बितिसक्दा पनि आफ्नै स्थायी प्रशासनिक भवन नहुँदा बागमतीका अधिकांश मन्त्रालय साँगुरा सरकारी भवन तथा भाड़ाका घरमा सञ्चालन हुँदै आएका छन्। 7 वर्षपछि बल्ल सरकारले आफ्नो स्थायी प्रशासनिक भवन निर्माणको काम अघि बढ़ाएको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर 16 र 17 निर्माण हुने एकीकृत प्रशासनिक संरचनाको लागि रूख छपानको काम शुरू गरिएको हो। 76 नै कानूनी प्रक्रियामा अड्किएको योजना संघीय मन्त्री परिषदको निर्णयपछि कार्यान्वयन चरणमा प्रवेश गरेको हो। प्रदेश सरकारले प्रशासनिक संरचनालाई व्यवस्थित स्थायी र दीर्घकालीन बनाउने उद्देश्यले परियोजना अघि बढ़ाइएको जनाएको हो। प्रदेश सरकारले चैत 1/2082 को मन्त्री परिषद निर्णय अनुसार 31.2 हेक्टर राष्ट्रिय वन क्षेत्र भोक अधिकार स्वरूप प्राप्त गरेपछि वन क्षेत्र खाली गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। उक्त क्षेत्रको 27.75 हेक्टर घ्याम्पे र चुरेकाली सामुदायिक वन क्षेत्रमा पर्छ भने 3.45 हेक्टर विद्यालय तथा सार्वजनिक जग्गामा पर्छ। 7 वर्षपछि अघि बढ़्यो बागमतीको स्थायी प्रशासनिक संरचना निर्माणको काम, नयाँ पत्रिकामा समाचार छ।
1: 2 वर्ष अघि निर्माण कम्पनी शर्मा बिकोई सूर्या जेबीले सड़क विभाग विरूद्ध मध्यस्थता समक्ष 1,44,42,00,000 रूपियाँ दर्ता गर्यो। निर्माण सम्बन्धी केही विवादमा दावी गरिएको यो रकम सम्पूर्ण परियोजनाको ठेक्का मूल्यभन्दा करिब 10 करोड़ बढ़ी थियो। सुनसरीको कोसलिया चिमारी लौकही सड़क सुधार आयोजनाको ठेकेदार कम्पनीले माटो उत्खननको अप्रत्याशित लागत र समयमा विद्युत पोल नहटाइएकाले ट्रकहरू थन्क्याएर राख्नुपर्दा नोक्सानी भएको भन्दै त्यस्तो दावी गरिएको थियो। यो विवाद नेपाल मध्यस्थता परिषदले सुल्झायो। महालेखा परीक्षक परीक्षकको वार्षिक प्रतिवेदनहरू तथा नेपाल मध्यस्थता परिषदले गरेका विवाद समाधानका विवरण खेलाउँदा पछिल्लो पाँच वर्षमा निर्माण व्यवसायी आपूर्तिकर्ता र परामर्शदाताले राज्य समक्ष करिब 14 अर्ब दावी गरेको र करिब 5 अर्ब बढ़ी भुक्तानीको निर्णय भएको देखिन्छ। पछिल्ला दुई वर्षमा भएका 90 विवाद मध्ये करिब 85% ठेकेदार कम्पनीले मध्यस्थताबाट उनीहरूको दावी मध्ये पूर्ण वा आंशिक रूपमा रकम पठाउने फैसला गराएका छन्। यति ठूलो मात्रामा ठेकेदारले मुद्दा जित्नुका पछाडि सरकारी पक्षको कमजोर प्रतिरक्षालाई महालेखाले एउटा कारणका रूपमा औल्याएको छ। कमजोर प्रतिरक्षाले मध्यस्थतामा करोड़ौं गुमाउँदै सरकार। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: नेपाल परिवेशमा अब बाँकी समाचार। डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले गोदावरीमा टेम्पो धकेलेर भीरबाट खसालेको घटनामा प्रहरीले अनुसन्धान थालेको छ। कैलाली प्रहरीले टेम्पो भीरबाट खसालेको आरोपमा 10 वन कर्मचारीलाई हिजो नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ। कैलाली जिल्लाका प्रमुख एसपी नरेन्द्र चन्दले उनीहरूलाई सोधपूछका लागि नियन्त्रणमा लिएको बताउनुभयो। घटनाको अनुसन्धान भइरहेको छ। वनका कर्मचारीले टेम्पो खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। भिडियो सार्वजनिक भएपछि वन कर्मचारीको व्यवहारको आलोचना भइरहेको छ। कान्तिपुरमा समाचार छ।
0: नेपालको सबैभन्दा जेठो संवैधानिक अंग लोकसेवा आयोगले सार्वजनिक प्रशासन तर्फको पदपूर्तिलाई थप सुदृढ़ बनाउने तथा पहुँच वृद्धि गर्ने रणनीतिका साथ अगाडि बढ़ेको छ। आयोगले युवालाई सम्बोधन गर्ने गरी चालू आर्थिक वर्षमा 6 प्रदेशको सबै जिल्लाका युवाको सांकेतिक प्रतिनिधित्व हुने गरी पहुँच वृद्धि कार्यक्रम सञ्चालन गरेको छ। आयोगले असार 1 गते आज आफ्नो स्थापनाको 76 वार्षिक उत्सव मनाउँदै गर्दा पदपूर्तिलाई थप स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने गरी अगाडि बढ़दैछ। नेपालको सार्वजनिक प्रशासनमा पदपूर्तिको लागि स्वच्छता र निष्पक्षतामा मानक स्थापना गरेको आयोगले सो विश्वसनीयतालाई जोगाउन थप सुदृढ बनाउन परीक्षा प्रणाली, पाठ्यक्रम परिमार्जन, समय सापेक्ष प्रविधिको अनुकूल र पहुँच अभिवृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ। पहुँच अभिवृद्धि गर्दै लोकसेवा आयोग गोर्खापत्रमा समाचार छ।
1: मुगु, हुम्ला, डोल्पा र जुम्लामा नेपाल वायु सेवा निगमको नियमित हवाई सेवा प्रभावित हुँदा हिमाली भेगका नागरिकले शास्ति भोग्नु परेको छ। निगमका जहाजका पाइलट क्षमता विकास सम्बन्धी तालिमका लागि विदेश गएपछि केही दिन यता हिमाली जिल्लामा नियमित हवाई उडान सञ्चालन हुन सकिरहेको छैन। नेपाल वायु सेवा निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगंजका क्षेत्रीय प्रबन्धक यमराज सिंहका अनुसार निगमका पाइलट असार 6 गतेसम्म विदेशमा तालिममा रहने भएकाले कर्णालीका हिमाली जिल्ला मुगु, हुम्ला, डोल्पा र जुम्लामा नियमित उडान प्रभावित भएको छ। पाइलट विदेशी यात्रुलाई शास्ति। गोर्खापत्रमा समाचार छ।
0: खरिद प्रक्रियाको सरलीकरण, राजनैतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अलपत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। आवश्यकता अनुसार नियमित विधेयकै रूपमा बाँकी प्रक्रिया अगाडि बढ़ाउने तयारी सरकारले गरेको छ।
1: र चालू आर्थिक वर्षको पहिलो 6 महिनामा साना मझौला र ठूला गरी मुलुकभर 461 उद्योग दर्ता भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष नयाँ उद्योग दर्ता भएका उद्योगको संख्या 120 कम हो। गत आर्थिक वर्षको पहिलो 6 महिनामा मुलुकभर 581 उद्योग दर्ता भएका थिए। उद्योगमा घट्यो आकर्षण, पोहोरभन्दा 120 उद्योग कम दर्ता। कान्तिपुरमा समाचार छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच आणविक हतियार कार्यक्रम, हर्मुज जलमार्ग संचालन र इरानी तेलमाथि लगाइएको प्रतिबन्ध, छूट लगायत विषयमा शान्ति सम्झौता हुने भएको छ। सम्झौतामा हस्ताक्षर लगत्तै इरानले सबै व्यावसायिक जहाजको लागि हर्मुज जलमार्ग खुल्ला गर्ने तयारी छ। सम्झौतापछि अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी हटाउने एक वरिष्ठ इरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्। यस्तै दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको 60 भित्र विस्तृत शान्ति सम्झौता हुने पनि उनले बताएका छन्। उनका अनुसार यस अवधिमा अमेरिकाले इरानमाथि कुनै पनि नयाँ प्रतिबन्ध नलगाउने सहमति हुनेछ। 60 दिनभित्र हुने विस्तृत सम्झौता लगत्तै अमेरिका र संयुक्त राष्ट्रसंघले इरानमाथि लगाएको सबै प्रतिबन्धहरू फुकुवा हुने ती अधिकारीको भनाई छ।
1: अब विश्वकप फुटबल। फिफा विश्वकप 2026 अन्तर्गत समूह एकको पहिलो खेलमा एसियाली पावर हाउस जापानले बलियो प्रतिद्वन्दी नेदरल्याण्डसलाई 2-2 गोलको रोमाञ्चक बराबरीमा रोकेको छ। डलास स्टेडियममा सम्पन्न खेलमा दुई पटक पिछड़िएको स्थिति उल्ट्याउँदै जापानले खेलको अन्तिम समयमा महत्वपूर्ण अंक खोज्न सफल भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै आक्रमक र रोमाञ्चक बनेको थियो। खेलको 50 मिनटमा रायन ग्राभेनबर्ग्सको क्रसलाई कप्तान भर्जिल भान डाइकले हेड मार्फत गोलमा परिणत गर्दै लाई शुरूआती अग्रता दिलाएका थिए। तर कतार विश्वकप 2022मा जर्मनी र स्पेनलाई शुरूमा गोल खाएर पनि पराजित गरेको इतिहास बोकेको जापानले यहाँ पनि उत्कृष्ट पुनरागमन गर्यो। कोइते नाकामुराले डीपी बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। 64 मिनटमा नेदरल्याण्डसका लागि तेस्रो खेल खेलिरहेका युवा विंगर क्रिस्टेसेन्स्कियो सबरभिलले जापानी डिफेन्डरलाई छक्काउँदै सुन्दर गोल गरेर टोलीलाई पुनः 2-1 अवस्थामा ल्याएका थिए। जापानका परिवर्तित खेलाड़ी कोकी ओगावाले सशक्त हेडर डक गोलकिपर बार्च भ्रुगेनलाई यसअघि दाइची कामादासँग ठोक्किँदै गोलमा परिणत भएपछि जापानले हार टार्न सफल भएको छ। यस रोमाञ्चक बराबरीसँगै समूह एकमा दुवै टोलीले 1-1 अंक बाँडेका छन्। विश्वकपमा अहिले आइभरी कोस्ट राष्ट्रिय फुटबल टोली र इक्वेडर बीच प्रतिस्पर्धा भइरहेको छ। 79 मिनटसम्मको खेल सकिँदा कुनै पनि टोलीले गोल लगाउन सकेका छैनन्। यसअघि हिजो भएको खेलमा चारपटकको विश्वविजेता जर्मनीले फिफा विश्वकपमा पहिलो पटक डेब्यू गरेको टापु राष्ट्र कुरासाओमाथि 7-1 भारी गोल अन्तरले शानदार जीत दर्ता गरेको छ। ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक जुलियन नागेल्स्प्यानको टोलीले प्रतियोगितामा सुखद शुरूआत गरेको हो। जर्मनीका लागि काई आबर्टले 2 गोल गरे भने फेलिक्स नमेचा, निको स्टोरबेट, जमाल मुसियाला, नाथाइल ब्राउन र डेनिस उन्धाबले 1-1 गोल गरे। कुरा साओका लागि लिभानो कोमेनेसियाले 1 गोल फर्काएका थिए। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: आन्तरिक केचलोले विपक्षी ठूला दलहरू संकटमा, एमाले फुटाउने प्रयास भइरहेको ओलीको दावी, रासोपामा पनि पुरानै प्रवृत्ति।
1: भारतले अवरोध गरेपछि नेपालमा त्रियासी चिया उद्योग बन्द गर्ने घोषणा, 7 लाख किलो बढ़ी चिया मौजदात, 2000 किसान प्रभावित।
0: साथै प्रदेशले आज बजेट ल्याउँदै सुशासन र उत्पादन प्राथमिकतामा लोकप्रिय कार्यक्रम पनि यथावत।
1: इरान र अमेरिका बीच शान्ति सम्झौता हुँदै द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको 60 दिनभित्र विस्तृत सम्झौता हुने।
0: र फिफा विश्वकप फुटबलमा जापान र नेदरल्याण्ड्स बीच 2-2 गोलको बराबरी, आइभरी कोस्ट र इक्वेडर बीचको खेल जारी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज विदा हुन्छौ, नमस्कार।
8: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
9: Coming up next,
8: the News Plus. विचार तीतो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
10: मरे के हो?
11: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
15: AIO.
16: AIO?
15: Yes, AIO. All in one mart. The best place for shopping.
16: Ke chara ho khasya?
15: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastari restaurant haru tesmathi prashasta parking area.
16: Wow, kaha chara yo?
15: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
8: All in one mart, helping make your life easier.
17: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब थाहा खबर .com।
18: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ, र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू: हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
19: Gandaki College announced registration open for plus two computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature, outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496623598510 18573।
20: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशन एक प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियता को अभ्यास।
21: रेडियो थाहा संचार 99.4 मा अब को प्रस्तुति
20: द न्यूज प्लस।

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। नेपाली चिया भारतको अघोषित प्रतिबन्धको मारमा परेको छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण चिया निर्यात हुन नसक्दा उद्योग नै बन्द हुने अवस्थामा पुगेका हुन्। इलाम र झापामा संचालित दर्जनौ चिया उद्योगले कामदारलाई विदा गरेर उद्योगमा ताला लगाउने तयारी गरिरहेका छन्। यस्तो अवस्था किन आएको हो, खासमा समस्या के हो, आजको द न्यूज प्लस कार्यक्रममा यसै विषयमा रहेर कुराकानी गर्दैछौं। कुराकानीका लागि नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। गुप्ताजी नमस्कार। कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हजुर, धन्यवाद।
0: चिया उद्योगहरूले ताला लगाउनु पर्ने, उद्योगै बन्द गर्नुपर्ने अवस्था आयो, तपाईँहरू त्यही तयारीमा हुनुहुन्छ, यो कुरा के हो, सरकारलाई थाहा छैन कि के भइरहेको
1: हो? अब यसलाई बुझ्नुपर्दा के भन्नुपर्छ भनेदेखि, हाम्रो उत्पादन नबिक्री भएर, हाम्रो उत्पादन गर्ने बिक्री गर्ने ठाउँ नभएर, हाम्रो उत्पादन किन्ने मान्छे नभएर हामीले बन्द गर्नुपर्ने स्थिति आएको हो। यो अहिलेको अवस्थामा कुनै सरकारको विरोध होइन, कुनै मजदुरको हाम्रो समस्या होइन, विशुद्ध हाम्रो उत्पादन बिक्री गर्ने ठाउँ नभएर हामीले बन्द गर्नुपर्ने स्थिति आएको हो। र यसमा सबैले जान्नुपर्ने कुरा के छ भनेदेखि, नेपालमा उत्पादन हुने चिया, तराईको हकमा सिटिसीको उत्पादन हुने चियामा आन्तरिक खपतभन्दा दोब्बर उत्पादन छ हाम्रो है। र त्यो सरप्लस चिया जुन 50% चिया छ, त्यो चिया हामीले भारत लगेर बेच्नुपर्ने अहिलेसम्मको अवस्था हो। त्यसै गरी पहाड़को हकमा 90-95% चिया हामीले विदेश पठाउनुपर्छ, त्यो भारत नै हो हाम्रो मुख्य बजार भनेको। अब अहिलेको आजको यो अवस्थामा भारतले विभिन्न प्रकारको गुणस्तरको समस्याहरू राखेर नेपाली चियालाई समस्यामा पार्ने है। अब यो माघ फागुनदेखिकै भारत सरकारको टी बोर्ड जसले चियाको सबै समस्याहरू हेर्छ, त्यसले चाहिँ एउटा नयाँ एसओपी ल्यायो। त्यो एसओपी अनुसारले चियालाई उनीहरूले प्रत्येक लटको स्याम्पलिङ गरेर मात्रै पास गर्ने भन्ने एउटा प्रोसिड्युर बनाए। त्यसले हामीले त्यो पटक विरोध गर्यौं, धेरै विरोध गरेर हामीले विभिन्न माध्यमबाट विरोध गरेपछि उनीहरूले त्यसमा एउटा एमेन्डमेन्ट ल्यायो। एमेन्डमेन्ट ल्याउँदाखेरि उनीहरूले के एमेन्डमेन्ट ल्यायो भनेदेखि, नेपालबाट भारत आयात गर्ने चिया त्यसलाई फेरि रिएक्सपोर्ट गर्ने चियालाई मात्रै त्यो लागू गर्ने, भारतको आन्तरिक बजारमा खपत हुने चियामा त्यो म्यान्डेटरी स्याम्पलिङ लागू नगर्ने भन्ने निर्णय ल्यायो। त्यो हुँदाखेरि हामी केही समयको लागि डुक्क पर्यो, ल ठिक छ, हाम्रो लागि त्यो बजार अप्ठ्यारो भएन भने। तर चिया पठाउँदाखेरि तिनीहरूले त्यो म्यान्डेटरी लागू आन्तरिक खपतलाई पनि लागू नै राखे, मानेन त्यहाँका टी बोर्डले। त्यस पछाडि त्यहाँका आयातकर्ताहरू हाम्रो चिया किन्ने पार्टीहरूले झस्केर हामीसँग चिया किन्न छोडे पछाडि यो अवस्था आएको। आज
0: भनेपछि यो फागुनदेखिको समस्या हो, फागुन
1: फागुन फागुन होइन, उनीहरूले ल्याएको चाहिँ आफ्नो तयारी चाहिँ गरेका हुन् फागुनदेखि नै होइन,
0: फेब्रुअरीको उद्योगीहरू प्रभावित भएको समय चाहिँ कति महिना पुग्यो?
1: यो भएको यो मे एकदेखि नै भयो भनौँ न, एक महिना हुन लागिसक्यो।
0: अब गहिराईमा गएर हेर्ने हो भने चाहिँ भारतले नेपाली चिया खरिद गर्न नसके नचाहेको नेपाली उद्योगीहरूलाई भारतले संकटमा पार्न खोजेको भन्ने बुझ्ने हो कि, नेपालको तर्फबाट जति हुनुपर्ने समन्वयात्मक भूमिकाहरू ती निर्वाह हुन नसकेका कारणले तपाईँहरू संकटमा परेको भन्ने बुझ्ने हो कि के हो त?
1: अब अहिले अहिले हामीले लागेको के छ भनेदेखि, सरकारले केही पहल गरिदिएर उनीहरूले एमेन्डमेन्ट ल्यायो, हामीले पनि प्रयास गर्यौँ आफ्नो लेभलबाट होइन, प्राइभेट सेक्टरबाट र सरकारले पनि केही पहल गरेको थियो। त्यो एमेन्डमेन्ट ल्यायो टी बोर्डले, जसमा कि आन्तरिक खपतको लागि नेपालको चियालाई म्यान्डेटरी स्याम्पलिङ नगर्ने, जसरी पहिला जान्थ्यो त्यसरी जान्दिने भन्यो। तर त्यो भारतको टी बोर्डले चाहिँ त्यो आफ्नै डिसिजनले नमानेको अवस्था छ, आज आफ्नै डिसिजनले नमानेर त्यहाँको आयातकर्तालाई दुःख दिइरहेछ। होइन, तिमीहरूको स्याम्पलिङ हामी तिमीहरू गोदामबाट हामीले स्याम्पलिङ पठाउनुपर्छ, त्यो स्याम्पलिङको रिपोर्ट नआएसम्म तिमी बेच्न पाउँदैनौ भन्छ। त्यो भनेपछि त्यहाँ किन्ने पार्टीहरूले हामीसँग के किन्न चाहेनन् है? अब उनीहरूले के भयो, इन्डाइरेक्टै हो काम, इन्डाइरेक्ट रोक्ने प्रयास
0: स्याम्पलिङ नै गर्न किन नदिने, त्यो परीक्षणैबाट हामी भाग्ने हो कि होइन भन्ने प्रश्न पनि उठ्ला कतिपयको मनमा होइन। यो कुरा चाहिँ के हो त, जस्तो स्याम्पलिङ पनि नगर्ने त होइन, गर्नुपर्ने होला?
1: होइन होइन होइन, हामी स्याम्पलिङबाट भागेकै होइनौ, हामी त हामी स्याम्पलिङ गरेर आजमा पठाइरहेछौँ। स्याम्पलिङको रिपोर्ट आएर पास भएपछि मात्रै जाने गरेको जहिले पनि, तर त्यो कस्टममा गाडी खडा गरेर रिपोर्ट 15 दिन आउँछ अनि मात्रै जान दिने पहिलाको प्रावधान, त्यसको हामीले विरोध गर्यौं। त्यो प्रावधान उनीहरूले हटायो है, अनि हटाएर उनीहरूले ऱ्यान्डम स्याम्पलिङ भन्ने भन्यो भनेपछि कहिले काहीँ बिचबिचमा स्याम्पलिङ गर्ने अनि त्यो पठाउनु पठाउनु, त्यो चाहिँ ठिक थियो पहिलाको जस्तै. तर माल हामीले पठाउँदाखेरि त्यहाँको आयातकर्ताको गोदामबाट स्याम्पलिङ आयातकर्तालाई चाहिँ उनीहरू दुःख दिन थाले इन्डाइरेक्ट. आ दुःख दिएर मतलब उनीहरूको मनसाय के भन्दाखेरि तिमीले नेपालको चिया नकिन भन्ने मनसाय, उनी सरकारी स्तरमा चाहिँ रोक्न नमिल्ने चियालाई, कृषि उपजलाई जुन भारत सरकारले छुट दिएको छ त्यही कृषि उपजहरूलाई भन्सार महसुलमै पुरै 100% भन्सार महसुल छुट दिएर आयात गर्न दिएको छ, त्यो चाहिँ उनीहरूले रोक्न नसक्ने नेपाल भारतको ट्रिटी अनुसार, ट्रेड एन्ड उसको ट्रिटी अनुसार. तर त्यहाँका आयातकर्तालाई त्यस्तो भइदिने निरुत्साहित गरिदिने कि उनीहरूले हाम्रो चिया नकिन्नुहोस्, त्यस्तो खालको उनीहरूले काम गर्न सुरु गरेछन्. अब यसको हामीले हामीसँग त्यसको कुनै उपाय लागेन,
0: त्यसले गर्दा अब यसको लागि त जी टू जी नै गर्नुपर्ने जस्तो अवस्था हो कि तपाईँले देखेको
1: हो. जी टू जी उच्च स्तरीय स्तरमा गएर कुरा गरे मात्रै सम्भव हुन्छ यो.
0: अब यसको इम्प्याक्ट चाहिँ के हो अहिलेको त्यहाँको पृष्ठभूमि बताइदिनुहोस् न. झापा र इलाम सबैभन्दा बढी प्रभावित अब चिया उत्पादकहरू भएकै ठाउँ थिए, चिया किसानहरू भएकै ठाउँ थिए, चिया क्षेत्र नै भयो. अहिलेको अवस्था कति थन्किएको अवस्था छ के छ
1: यसको? अब यसको असर त ढिलो असर परिरहेछ, हामीले ठुलो सङ्कटमा परेछौँ, पुरै चिया क्षेत्रै सङ्कटमा परिसक्यो होइन. अब टुलदेखि भन्नुपर्दा बगानदेखि आउने चिया सम्पूर्ण मजदुरहरूले काम गरेर ल्याएका हुन्छन्, त्यो मजदुरको अब हामी ज्यादा दिने स्थितिमा छैनौँ आजको दिनमा. सबै हाम्रो चिया बिक्री नभएर गोदाममा थन्किएको अवस्था छ, लाखौँ केजी चिया थन्किएको छ, त्यो भुक्तानी नआएसम्म हामीले भुक्तानी गर्न त अवस्थामा छैनौँ. किसानले त्यो हरियोपतिको भुक्तानी दिने अवस्था छैन. अब के अरे हजारौँ किसान र लाखौँ मजदुर यो समस्यामा हामी परिसकेका छौँ, हामी ठुलो समस्यामा परिसकेका छौँ.
0: भनेपछि यो आन्तरिक खपत चाहिँ हाम्रो के हो, त्यसले कति सहयोग पुग्छ कि के हुन्छ?
1: होइन अघि नै मैले भने तपाईँलाई हाम्रो आन्तरिक खपतभन्दा दुब्बर उत्पादन छ सिडिसी चिया भएकोमा, र पहाडको चिया त टोटल्ली 100% भन्दा पनि हुन्छ. त्यो हामीले एक्सपोर्टको लागि बनाएको थियो, त्यो क्वालिटी चिया त्यो एक्सपोर्ट निर्यात गर्ने उद्देश्यले नै रोपण गरिएर बनाएको चिया हो. अब यो यसको इम्प्याक्ट त 100% पहाडले त 100% पर्ने भयो, 90% हाम्रोलाई चाहिँ 50% माल नगएपछि त असरै परिहाल्यो नि, फ्याक्ट्री नै बन्द गरिहाल्यो. किनभने बगान हामीले यो अरू उद्योग जस्तो होइन, हामीले कच्चा पदार्थ ल किनेनौँ पाएनौँ, जति माल आयो त्यति मात्रै बेचेर उत्पादन गरेर नै बिक्री गर्ने होइन. हरियोपति त हुर्किरहन्छ बगानमा, अब त्यो हरियोपतिलाई के गर्ने समस्या त्यो हो कि त राख्न मिल्दैन एक दिन पनि, त्यसलाई स्टोर गरेर राख्न मिल्दैन. ल एक छ महिना दुई महिना राख्यौँ र पछि यसलाई फेरि चिया उत्पादन गर्नु भन्ने आएन, त्यो उत्पादन भइरहन्छ. अब सिजन अहिले सिजन उत्पादनको सिजन हो यो अहिले. अब यो ठुलो समस्या हजुर
0: अहिले चाहिँ ठ्याक्क भारतले नेपाली चिया इम्पोर्ट गर्ने चाहिँ उसको आन्तरिक खपतका लागि हो कि के को लागि हो? यो अलिकति जस्तो उसलाई चिया चाहिएको हो भने त गुणस्तर मापन भइसकेपछि अथवा परीक्षण स्याम्पलिङ भइसकेपछि त लैजालाने भन्ने खालको बुझाइ हुन्छ नि. यो खास भारतले के कुरा किन खरिद गर्छन् त्यहाँका व्यवसायीहरूले, त्यो चिया के गरिन्छ, भारतमा खपत गरिन्छ कि त्यहाँबाट बाहिर एक्सपोर्ट गर्ने हो कि के हो खास यो सञ्जाल के हो?
1: हो ठिक कुरा गर्नुभयो. यो चाहिँ अब पहाडको हकमा चाहिँ चिया चाहिँ अब त्यहाँ ठुला ठुला तपाईँको आयातकर्ता निर्यातकर्ता छन्, उनीहरूले चाहिँ धेरै जसो चिया चाहिँ पहाडको चिया चाहिँ उनीहरू निर्यात गर्छन् यहाँबाट, हामीबाट नेपालको चिया किनेर लान्छन् अनि फेरि कलकत्ताबाट बाहिर विदेश पठाउँछन् है. उनीहरूसँग त्यो नेटवर्क ठुलो नेटवर्क छ हाम्रो भन्दा, हाम्रो पनि यहाँका केही उद्योगीहरूले आफ्नो डाइरेक्ट थर्ड कन्ट्रीमा पठाउने गर्छन्, तर त्यो ठुलो सङ्ख्यामा चाहिँ अहिले पनि हामी पठाउन सकेका छैनौँ. त्यो चाहिँ भारतकै आयातकर्ताहरूले पठाउँछन्, हाम्रो चियाबाट लान्छन् अनि त्यसलाई फेरि उनीहरूले निर्यात गर्छन्. र सिटिसीको हकमा चाहिँ 90% चिया चाहिँ आन्तरिक खपतै हुन्छ, त्यो ब्लेन्डिङमा जान्छ उनीहरूको. भारत पनि आफै पनि चियामा तपाईँको सरप्लस छ, 10-15% चिया उसलाई चाहिनेभन्दा बढी उत्पादन छ उसको पनि है. तर नेपाल भारतको ट्रिटी अनुसार ट्रेड ब्यालेन्स मिलाउनको लागि भए पनि केही कृषि उपजहरूलाई भारत सरकारले छुट दिएको छ है. अब यो त्यसमध्ये एउटा चिया पनि हो. अब यो अब ट्रेड ब्यालेन्स पुरै फेभरमा भारतको फेभरमा छ होइन. अब यो चियालाई पनि रोकिदिने हो भने अब यो कसरी यो तपाईँको ट्रेड ब्यालेन्स मिल्छ? झन् अप्ठ्यारो स्थिति आउँछ नेपालको लागि. अब यो नेपाल सरकारले अब सरकारी स्तरमा मलाई त लाग्छ कि यो एकदम उच्च स्तरीय स्तरमा अब वाणिज्य मन्त्रालय प्रधानमन्त्री कार्यालय केही स्तरमा गएर कुरा गर्दाखेरि मात्रै हुन्छ जस्तो लागेको छ हामीलाई चाहिँ यस्तो लागेको.
0: यसको तेस्रो मुलुकमा हाम्रो निर्यात गर्ने उपाय के हो, हामीले कसरी गरिरहेको अवस्था हो?
1: तेस्रो मुलुकमा त हामी निक्लिआएका छौँ, पहाड़का चियाहरू त निर्यात भइरहेका छन् तेस्रो मुलुक, तर त्यो संख्या थोरै छ, हामीसँग त्यो नेटवर्क छैन, हामीसँग त्यो बल्कमा आउनेलाई चाहिएको हुन्छ, त्यो बल्क उत्पादन हाम्रो छैन, मुख्य रूपमा त त्यो त्यो ठुला ठुला पार्टीहरूको त्यहाँ कलकत्तामा बसेका छन्, उनीहरूले नै चिया हाम्रो किन्छन् र किनेर उनीहरूले एक्सपोर्ट गर्छन्।
0: भनेपछि हाम्रो तेस्रो मुलुक हाम्रो निर्यात कम होइन त कुरा, त्यसरी हाम्रो डाइरेक्ट निर्यात हाम्रो कम भयो, भारतका व्यवसायहरू मार्फत भनौँ अथवा तिनीहरूले किनेर लगेपछि हुने मात्रै भनेपछि हामी त्यसमा निर्भर भयौँ, भारतका व्यवसायमाथि निर्भर भयौँ।
1: धेरै कुरा छ, भुक्तानीको कुरा पनि छ होइन, अब थर्ड कन्ट्रीबाट भुक्तानी पाउन पनि अलिकति समय धेरै लाग्ने, टाइम लाग्ने, अब भारत पठाउँदाखेरि माल गयो भुक्तानी आइहाल्ने तुरन्तै होइन, त्यस्तो धेरै समस्याहरू छन्। हामीले भारत सजिलो परेको छ, अहिलेसम्म धेरै सजिलो भएको छ भारत लिँदाखेरि।
0: अब यसको इम्प्याक्ट स्वरूप कति उद्योग बन्द हुने अवस्था, कति किसान प्रभावित हुने अवस्था, कति भनौँ न कामदार बेरोजगार हुने अवस्था हो त?
1: होइन, लगभग कामदारको हकमा हामीले हाम्रो उसमा चाहिँ 50-60 हजार कामदार छन् चिया उद्योगमा पुरै देशभरि होइन, यो अब साना किसानको हकमा 10,000 किसान छन्। अब कारखाना भन्नुहुन्छ भनेदेखि पहाडमा 50-55 वटा कारखाना छन्, तराईमा हाम्रो छिटिकी उत्पादन गर्ने 30 वटा कारखाना छन्, यो हुँदाखेरि 100 कारखाना छन्, अब यो हजारौँ किसान छन्, लाखौँ संख्यामा मजदुर छन्, असर त ठुलै असर हो नि, अर्थतन्त्रलाई ठुलो असर पर्ने खालको।
0: अब अहिले तपाईँहरूले यो चिया उद्योग बन्द गर्ने तयारी गर्दै गर्दा यसलाई कतिपयले अब सरकारले काम छिटो गरिदियोस् भनेर चेतावनी दिएको रूपमा अथवा त्यो संकेतका रूपमा पनि बुझेका छन्, तपाईँहरू वास्तविक मर्कामा हुनुहुन्छ यो कुरा सुन्दाखेरि, कर्मचारी तलब दिन नसकेपछि उद्योग बन्द गर्नुको विकल्प के हो भन्ने स्वाभाविक रूपमा हो, तर 2-3 महिनाको समस्या हो, चिया उद्योग भटाभट बन्द नै हुने अवस्था वास्तवमै भएको हो, वास्तवमै बेरोजगारीको अवस्था सृजना भएको हो कि यसका अरू केही वैकल्पिक ढोकाहरू पनि छन् र ती ढोकाहरू ढक्काउने कोसिस पनि भइरहेको छ प्लान बीबाट?
1: होइन, यसको अवस्था के छ भने हामीले हाम्रो माल बिक्नु पर्यो, समस्या त्यति मात्रै हो अहिले हालको तुरन्तको समस्या भनेको त्यो, अरू समस्याहरू जुन छन् सरकारसँग हाम्रो अब मल खाद्यको व्यवस्था हुनुपर्ने सब्सिडीहरूको कुराहरू छ, एक्सपोर्टमा इन्सेन्टिभ इन्सेन्टिभको कुराहरू छ, त्यो त आफ्नो ठाउँमा छ, त्यो चाहिँ हामीले सरकारसँग हाम्रो त्यो माग भनेको त्यो चलिरहन्छ उद्योगी र व्यापारीको मागहरू सरकारसँग, तर तत्कालको समस्या भनेको हाम्रो माल बिक्री नभएर हो, यसको लागि चाहिँ अब सरकारले थर्ड कन्ट्रीको लागि पनि प्रतिनिधि व्यवस्था मिलाइदिने होइन, त्यस्तो खालकोहरू पनि गर्नुपर्छ अब आउने दिनहरूमा, होइन भनेदेखि चिया त अब यो हाम्रो जस्तो कि मैले अघि नै भने कृषि चिया दोब्बर छ हाम्रो उत्पादन, पहाडको चिया त लगभग 10% नै हामीले एक्सपोर्ट गर्नुपर्ने स्थिति छ, आन्तरिक खपतै छैन, 2-4 उत्पादनको 2-4% भन्दा बढी खपत छैन आन्तरिक रूपमा, त्यसले गर्दाखेरि तपाईँको यो सरकारले यसलाई एकदमै गम्भीरतापूर्वक लिनुपर्ने अवस्था हो।
0: अब यो अहिलेको समयमा चाहिँ नेपाल र भारत बीचको सम्बन्ध पनि राम्रो भएको चर्चाहरू छन्, किनभने उच्चस्तरीय भ्रमणहरू पनि भएका छन्, त्यो हिसाबले पनि भारतसँग सरकारले डाइरेक्ट कुरा गर्न सक्ने अथवा यी समस्याहरू राखेर समाधानको कोसिस गर्न सक्ने अवस्था छ, यो केही हदसम्म कोसिस भएको पनि होला, तपाईँहरूले चापी नै बुझाउने अथवा उद्योगै बन्द गर्ने भनेर सिधै घोषणा गर्नुभएछ, यसले चाहिँ वार्ताको पहललाई पनि कमजोर बनाउने, सरकारमाथि पनि अविश्वास गरेको जस्तो हुने यी कजहरू देखिन्छन् कि के हुन्छ?
1: होइन, त्यस्तो होइन, यो हामीले अब यसलाई हामीले हाम्रो मानि नबिगेपछि हामी के गर्ने उपाय छैन, हामीसँग हामीले उद्योग बन्दै गर्नु पर्यो, अब यो बन्द भएपछि अब सरकारले पनि ध्यान त दिनुपर्छ नि यसमा, सरकारले सोच्नु पर्यो किन बन्द गर्दैछन् भन्ने कुरा सोच्नु पर्यो नि, कुनै पनि उद्योग व्यापारीले आफ्नो पसल र उद्योग त बन्द गर्दैन, जबसम्म उसले चलाउने क्षमता भएसम्म चलाउँछ, हामीसँग अब कुनै उपाय नै भएन कि बन्द गर्नेको, बन्द नगरे माल थन्क्यो थन्कै छ, माल बिग्रिने ठाउँ छैन।
0: अहिलेको अवस्थामा चाहिँ जस्तो भारतले अब मजाले त्यो स्याम्पलिङको नाममा धोका दिइरहेको छ अथवा दुःख दिइरहेको छ, समयमा उसले काम गर्दिन भन्ने तपाईँको यावत समस्याहरू छन्, त्यो अर्को देशसँग सम्बन्धित समस्याहरू भए, नेपालले चाहिँ के गरिदियो भने आजकै मितिमा उद्योग बन्द नहुने अवस्था, कामदारलाई घर जाऊ भन्न नपर्ने अवस्था, किसानहरूलाई नात्यौ भन्न नपर्ने अवस्था रहन्छ?
1: होइन, यो सरकार धेरै ठुलो प्रयासै गर्नु पर्दैन यसमा, भारत सरकारको टी बोर्डको आफै डिसिजनलाई उसले मानेको छैन कि, त्यसलाई मात्रै लागू गरिदिनु पर्यो, टी बोर्डले डिसिजन गरिसकेछ कि भारत नेपालको चियालाई हामी म्यान्डेटरी स्याम्पलिङ गर्दैनौँ भन्ने कुरा,
0: भारतसँग सम्बन्धित कुरा भयो, त्यसको लागि सरकारले पहल गर्ला, तर भारतसँग हुने पहल र त्यसबाट आउने नतिजा कुर्न पनि केही समय लाग्ला, नतिजा आउनलाई पनि, तर त्यसभन्दा अगाडि आजको मितिमा सरकारले के गरिदियो भने, कुन खालको सान्त्वना दियो भने उद्योग बन्द नहुने अवस्था रहन्छ?
1: होइन, सान्त्वना भन्दा पनि यो त कामै गर्नुपर्ने भयो कि, यो यसमा त हामीले सरकारले आफ्नो तर्फबाट सान्त्वना दिने चिजै हो नि, यसमा सरकारले म कुनै डिसिजन गरेर गर्ने चिज हो नि, सरकारले हाम्रो यहाँको कुनै पनि मन्त्रालयले कुनै पनि विभागले हामीले सहुलियत दिने अथवा त्यो कुरै हो नि, यो सरकारले डिसिजन गर्ने, सरकारले भारत सरकारको टी बोर्डले लागू गरेकोलाई किन मान्दैन भन्ने कुरा मात्रै पुर्याइदियो भने भारत सरकारमा, त्यति मात्रै भयो भने हाम्रो बाटो खुलिहाल्छ, त्यो त सरकारले तुरन्तै गर्न सक्छ कि, परराष्ट्र मन्त्रालय मार्फत उसको आफ्नो नेटवर्क छ, च्यानल छ, त्यो मार्फत गर्न सक्छ कि सरकारले,
0: सरकारले अहिले के पहल गरेको अवस्था हो कि होइन यो विषयमा तपाईँहरूलाई जानकारी आश्वासन केही पाउनु भएको हो कि होइन अहिलेसम्म यो बीचमा?
1: होइन, यो दुई तिन दिनको डेभलपमेन्ट त हामीलाई थाहा भएन अब सरकारले, तर हामीले हाम्रो कुराहरू चाहिँ सबै ठाउँ पुगिसकेको छ, होइन संसदमा पनि तपाईँको उहाँ प्रतिनिधि सभा पनि उठिसकेको कुरा यो, हाम्रो
0: परराष्ट्र मन्त्रीको भारत भ्रमण भयो त्यतिखेर चाहिँ उहाँहरूसँग तपाईँहरूले आफ्नो गुनासो सुनाउनु भयो कि पठाउनु भयो कि भएन,
1: सबै कुरा यो भने तपाईँलाई यो दुई महिना अगाडिदेखि भइरहेको समस्या हो, हामीले सबै ठाउँमा कुराहरू पुर्याइसकेका छौँ र यो पुर्याउँदाखेरि केही समस्या समाधान भयो जस्तो लागेको हामीलाई, किनभने टी बोर्डले एमेन्डमेन्ट गर्यो तर त्यसले आफै गरेको निर्णयलाई मानिरहेको छैन के त्यो, अब के छ भने हामीले सोध्न गयौँ भनेको कहाँ छ चिया हामी रोकेकै छैन भन्छ प्रश्नमा, अवस्था यो छ कस्टमर रोकेकै छैन, हामीले चिया ल्याउनु तपाईँहरू भन्छ तर त्यहाँको आयातकर्तालाई दुःख दिइरहेछ इन्डाइरेक्ट, भनेपछि त किन्ने मान्छे भएन नि हामीलाई हाम्रो चिया, समस्या त्यो हो।
0: अब आजै चाहिँ तपाईँहरूले चिया निर्यातमा आधारित उद्योगहरू भनौँ, सबैभन्दा बढी निर्यातमा आधारित उद्योगहरू बन्द नै गर्दै हुनुहुन्छ होइन, यस्तो अवस्थामा आजकै मितिबाट तपाईँका श्रमिकहरू उद्योगमै काम गर्ने श्रमिकहरूदेखि बगानमा काम गर्ने श्रमिकहरूसम्मको रोजगारी खोजियो, कति मान्छे बेरोजगार हुने आँकडा हो यसले?
1: होइन, अब यो त अब मैले अघि नै भने तपाईँलाई 50-60 हजार मजदुर छन् होइन, यो मजदुरमा कतिपय अब हरेक प्रकारको मजदुरको क्याटेगोरी हुन्छ होइन, त्यो अनुसारले छ, प्रत्यक्ष त असर पर्छ निश्चित रूपमा, हामीले मजदुर ट्रेड युनियनसँग पनि अनुरोध गरेका छौँ, तपाईँहरूले हामीलाई सपोर्ट गर्नु पर्यो भनेर अनुरोध गरेका छौँ, किसानसँग पनि हामीले अनुरोध गरेका छौँ, तपाईँले सपोर्ट गर्नु पर्यो, यो समस्या हाम्रो उद्योगिक होइन, यो सबैको समस्या हो भनेर सपोर्ट गर्छौँ, उहाँहरूले पनि हामीलाई साथ दिने हामीलाई ऊ गर्नुभएछ उहाँहरूले।
0: हस्, यो कुराकानी र समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: हस्, पहुन्थ्यो नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ता, भारतले नेपाली चियाको स्याम्पलिङ टेस्ट गर्ने नाममा लामो समयदेखि अड्काइदिँदा सिमानाकाहरूमा ठूलो मात्रामा चिया थन्किँदा व्यवसायहरू उद्योगीहरू संकटमा परेको अवस्था छ, यसका कारणले उद्योगीहरूले अब भारतले यसलाई सहज नबनाउँदासम्म अथवा नबनाएमा चिया उद्योग नै बन्द गर्नुपर्ने निर्णयमा पुगिसकेको अवस्था छ, निर्णयमा पुगिसकेका छन्। सरकारले भारत सरकारसँग डाइरेक्ट कुरा गरेर भारतको चिया बोर्डलाई सम्झौता अनुसारले काम गर्नका लागि आग्रह गरिदिए मात्रै यो गाँठो पुग्ने व्यवसायहरूको ठहर छ, उद्योगहरूको ठहर छ। प्रेससँगै कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-46-78-232।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ दान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित बेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेरुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 1 गते, तदनुसार ईस्वी सन 2026 जून 15 तारीक, सक सम्वत्सर 1948, नेपाल र सम्वत 1146, अङ्गलागा रोद्र नामक सम्वत्सर, उत्तरायण गृहमा ऋतु। आज सोमबार रहेको छ अधिक ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ। आज औंसी यानि कि अमावस्या तिथि रहेको छ। 10:05 यानि कि बिहानको 9:12 रहनेछ। यस्तै गरेर नक्षत्रमा रहेको छ मृगशिर नक्षत्र रहेको छ 39:53, योगमा रहेको छ सूर्य योग रहेको छ 13:37, कर्णमा रहेको छ नाग कर्ण रहेको छ बिहानको 9:12 तत्प्रान्त किमस्तुग्नकरण रहनेछ 36:59 परा रहनेछ। चन्द्रमा आज वृष राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा प्रवेश गर्दै हुनुहुन्छ। आनन्दादि योगमा आज आनन्द योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने साँझ सूर्यास्त 6:59 हुनेछ र आजको दिन माने घड़ी 13:49 रहनेछ। दिन विशेष रहेको छ आज। आज असार संक्रान्ति, सोमबारे औंसी, अधिक मास आजदेखि समाप्ति, अपूर्वदान समाप्ति, यस्तै गरी मत्स्य नारायण मेला समाप्ति, हलो बार्ने स्नान, दानका लागि औंसी भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी पालो रहेको छ आजको ग्रहको छ। त्योभन्दा पहिला आजको समय यानि कि आजको विशेष गरी आजको काल बेला, आजको शुभ बेला, आजको लाभ बेला के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष जानकारी पनि गराउँदैछौ।
आजको कालबेलाको समय रहेको छ बिहानको 6:51 54 सेकेन्डदेखि बिहानको 8:36 दुई सेकेन्डसम्म आज कालबेला रहेको छ। यस्तै गरेर लाभ बेला रहेको छ, विशेष गरी लाभ बेला रहेको छ आजको लागि दिउँसोको 3:32 34 सेकेन्डदेखि साँझको 5:16 42 सेकेन्डसम्म लाभ बेला रहनेछ। शुभ बेला रहनेछ बिहानको 8:37 विशेष गरी बिहानको 10:20 10 सेकेन्डसम्म आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल त्यो भन्दा पहिला आजको ग्रह गोचर। ग्रह गोचरमा विशेष गरी सूर्य अहिले यतिखेरसम्म वृष राशिमा अब मिथुन राशिमा प्रवेश गर्दै हुनुहुन्छ। यस्तै गरेर चन्द्रमा वृष राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति विशेष गरी कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि विशेष गरी मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ। मृगशिराको दोस्रो चर नाम आउँछ बोबाट बोध माया, बोध कुमारी नाम आउँछ, मध्यनारी देवगुण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

आउँछ, मध्यनाले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब

0: आत्मविश्वासको कमीले पछि परिन्छ, विश्वमा वचन दिने बानीले समस्या निम्त्याउनेछ, शुभचिन्तकहरूको सुझावको व्यवस्था गर्दा दुःख पाइन्छ, दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइन्दैछ, उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रह गोचर रहेको छ, रोकियो काम बन्दै जाँदैछन्, नयाँ काम शुरू गर्ने समय रहेको छ, राम्रो कर्म फल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न सहयोग र उपहार समेत पाइने खालको योग भए राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन बिहानको समय फलदायी रहनेछ, केही रचनात्मक कार्य गर्न सकिन्छ, पारिवारिक जन्मभूमिका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ, विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकमा परिवर्तन आउनेछ, दिउँसोतिर वाद विवादमा पर्ने सम्भावना रहेको छ, विशेष गरी बजार निस्कँदा अति खर्च हुन सक्छ, अनावश्यक किनमेलले नगद बाहिरिन सक्छ, पछिको लागि जोहो गर्नुपर्ने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन अरूको करकापमा काम गर्नु परे पनि आजको समयबाट पछिल्लो फाइदा हुनेछ, कर्ज मार्फत धन जुटाउन सकिन्छ, काममा लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ, मध्याहदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ, स्वादिष्ट भोजनको र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ, पारिवारिक भेटघाटदेखि खुसियाली छाउनेछ, मेहनतीहरूका लागि दिन फलदायी रहने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदानीको स्रोत फेला पर्न जानेछन्, गरेका कामबाट प्रशस्त लाभ हुनेछ, आय आर्जन बढ्ने र उठ पर्ने रकम हात लागि हुनेछ, तर साथसाथै खर्चिलो काम पनि प्रारम्भ हुनेछ, यसका लागि विशेष गरी धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सर सपट लिनुपर्ने हुन सक्छ, समयमा होस नपुग्नाले आफ्नाबाटै टाटिनुपर्ने परिस्थिति आउन सक्छ, अवस्थाको लागि केही दौड़धुप पनि गर्नुपर्ने खालको योग भने राशि कर्कटलाई आजको दिनमा विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन आजको परिश्रमले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ, मेहनत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ, मध्याह पछि आमदानीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्, पहिलेको कामबाट पनि प्रशस्त लाभ हुनेछ, उठ पनि रकम हात लागि हुनेछ, तर आमदानी बढे पनि शोकले खर्चको मात्रा समेत बढाउन सक्छ, अहिलेको फाइदा मात्र हेर्दा पछिको लाभांशमा कमी आउन खालका योग भनी राशि सिंहलाई आजको दिनमा विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अरूको प्रभावमा पर्ने हुँदा गोपनीयताहरू भंग हुन सक्छ, आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्दा राम्रो हुनेछ, दिउँसोदेखि स्थितिमा सुधार आउनाले आफ्नो वर्चस्व बढ्नेछ, तारिफका कामले प्रशंसा र ख्याति लाभ दिनेछन्, विशेष भेटघाटले काममा उत्साह बढाउला, मेहनतरी नामदाम इनाम समेत दिलाउन सक्छ, प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सफल हुने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष प्रस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन खर्च र चुनौतीको समय रहेको हुँदा अलि सतर्क रहनु पर्ला, सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ, तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला, स्वास्थ्यमा कमजोरी भएको अनुभूति हुनेछ, खानपान र आहार विहारमा ध्यान पुर्याउनु होला, केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिन्छ, दोहोऱ्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ, केही उपलब्धि प्राप्त गर्न अर्को वस्तु त्याग्नु पर्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक राशि
0: उनीहरूका लागि आजको दिन बिहान रमाइलो

0: त्यतिखेर पनि दिउँसोतिर अस्वस्थताले काममा जुट्न नसकेला, सात दिनहरू नहुँदा दुःख पाइन्छ, बाध्यताले अवसर पार्न सक्छ, सामान्य काममा धनदाश्रम समेत खर्च गर्नुपर्ने हुन सक्छ, गोपनीयता भंग हुनाले समस्या परिन्छ, सहयोगीहरू पछि हट्दै जानेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, स्वास्थ्यका लागि आहार विहारमा समेत ध्यान पुर्याउनु पर्ने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन राम्रो उपलब्धि हात लागि हुने समय रहेको छ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ, दिगो काम प्रारम्भ हुनेछ, मध्याह पछि दिन मनोरञ्जन पूर्ण र उत्साह प्रवर्धक रहनेछ, व्यापार बढ्दै जानेछन् भने यात्राको साइज जुट्न सक्छ, गरेको कामले आशा जगाउनेछ, विभिन्न भौतिक साधन प्राप्ति हुँदै जानेछन्, धन तथा ज्ञानको भण्डार बढ्दै जानेछ, मेहनतले जीवनशैलीमा परिवर्तन समेत ल्याउन सक्ने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन परिस्थितिवश सानो तिनो समस्याले उल्झाउन सक्छ, मेहनतका लागि भने समय उत्साहजनक नै रहनेछ, प्रतिस्पर्धा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्, पराक्रमद्वारा अधिकारी साबित गर्न सकिन्छ, चुनौती पन्छेर काम बढाउन सकिन्छ, संघर्षमा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउन सकिन्छ, ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन पनि सकिने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ, मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ, तर छोटो फल प्राप्त गर्ने आकांक्षाले भने समस्या निम्त्याउन सक्छ, हालको पछि लाग्दा अलि दुःख पाइन्छ, समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग संशोधन गर्नुपर्ला, धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन कुनै काम गर्न बिहानको समय अनुकूल रहनेछ, भौतिक साधन जुटाउन सकिन्छ, व्यापार व्यवसाय सामान्य फाइदा हुनेछ, दिउँसोदेखि एक्लोपनको भएको अनुभूति हुनेछ, साझेदारीमा पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ, रोकिएको काम दोहोऱ्याएर प्रदान गर्नुपर्ला, महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला, आश लाग्यो काम बिग्रिए पनि मेहनत गर्दा पछिको लागि फाइदै फाइदा हुने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9841-75223, 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्वम्ब सबै पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलको विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ र आज दिन पनि फेरि असाध्यै विशेष दिन रहेको छ आज विशेष दिन रहेको छ आज असार संक्रान्ति पनि रहेको छ अनि यस्तै गरेर आज सोमबार औँसीको दिन पनि रहेको छ यस्तै गरेर पुरुषोत्तम महिना सकियो यानि मलमासको अन्तिम दिन पनि रहेको छ है धेरै दिन रहेको छ धेरैवटा विशेष विशेष दिन छन् आज धेरै कुरामा चर्चाहरू गर्नुपर्ने पनि छ आजको दिनमा विशेष गरी सोमबार औँसीको विषयमा थोरै जानकारी म तपाईँलाई गराउन चाहन्छु सोमबार औँसी भनेको औँसी अमावस्या यानि कि यो औँसीको दिन चाहिँ सोमबार बार पर्यो भने चाहिँ यो चाहिँ यसलाई यसलाई हामीले सोमबार औँसी भनिन्छ जुन दिन औँसी पर्दछ त्यो दिन बार यदि सोमबार पर्यो भने सोमबार औँसी भनिन्छ हिन्दू धर्ममा सोमबार भगवान शिवलाई समर्पित गर्ने दिनको रूपमा पनि बुझ्न सकिन्छ अमावस्याको पनि विशेष धार्मिक महत्व भएकाले सोमबार औँसीलाई अत्यन्त पुण्यदायी फल पनि मानिन्छ अत्यन्त पुण्यदायीको रूपमा हामीले बुझ्न सकिन्छ अब सोमबार औँसीको महत्व के रहेको छ भन्दा पितृहरूले स्मरण तर्पण श्राद्धका लागि शुभ मानिन्छ पितृहरूको पितृहरूलाई सम्झिनको लागि तर्पण गर्नको लागि श्राद्ध आदि कर्म गर्नको लागि पनि असाध्यै शुभ मानिन्छ आजको दिनमा भगवान शिवको पूजा आराधना गर्दा विशेष फल प्राप्त हुने योग पनि रहेको छ स्नान दान जप तप तथा व्रत गर्नाले पाप क्षय र पुण्य वृद्धि हुने धार्मिक मान्यता पनि रहेको छ घर परिवारमा सुख शान्ति र समृद्धिको कामना पनि गरिन्छ आजको दिनमा विशेष गरी चाहिँ अब सोमबार औँसीको दिन के गर्ने बिहानै सबैले उठेर स्नान गर्ने स्नान गर्नु भएको छैन तुरन्तै गरिहाल्नुहोस् भगवान शिवको पूजा गरी ओम नमः शिवाय मन्त्र जाप गर्ने पितृहरूको सम्झनामा तर्पण वा श्राद्ध आदि विशेष गरी श्रद्धाञ्जलीहरू अर्पण गर्ने आफ्नो सामर्थ्य अनुसार अन्न वस्त्र दक्षिणा दान गर्ने पिपलको वृक्षमा जल अर्पण गरी परिक्रमा गर्ने पनि विशेष चलन रहेको छ के नगर्ने भन्दा आज झै झगडा नगर्ने विवाद नगर्ने कटु वचन नबोल्ने विशेष गरी घरमा परिवारमा भाँडाकुँडा गाङगुडुङ गाङगुडुङ गरेर नबजाउने परिवारमा झैझरा नगर्ने मदिरा र तामसिक भोजनबाट एकदम बचत गर्ने बच्नु पर्यो पिति र ज्येष्ठ नागरिकको अपमान नगर्ने भनेर भन्ने छ विशेष गरी यो कुराहरू त हामीले सोमबार औँसीमा मात्रै होइन हरेक दिन गर्नुपर्छ पर्दछ विशेष गरी चाहिँ सोमबार शिवजीको दिन र अमावस्या पितृहरूको तिथि भएकाले यस दिन शिव पूजा र पितृ स्मरण दुवैको संयुक्त पुण्य प्राप्त हुने शास्त्रीय विश्वास रहेको छ त्यसैले धेरै भक्तहरूले सोमबार औँसीमा व्रत बस्ने शिवालयमा मन्दिर दर्शन गर्न जाने दान पुण्य गर्ने पनि गरिन्छ आज सोमबार औँसी परेको सन्दर्भमा तपाईँले दैनिक पाठ गर्ने हनुमान चालिसा श्री सूक्त पाठहरू शिव मन्त्र जपसँगै पितृहरूको स्मरण गर्नुभयो भने धार्मिक दृष्टिले तपाईँको लागि शुभ मानिन्छ आज सोमबार औँसी विशेष रहेको छ यसमा तपाईँले ख्याल गर्नुपर्ने कुराहरू पनि रहेको छ यस्तै गरेर आज असार संक्रान्ति पनि रहेको छ यसको विषयमा पनि तपाईँलाई जानकारी म थोरै गराउँछु आज असार संक्रान्तिको विषयमा पनि जानकारी विशेष गरी असार संक्रान्ति अथवा साउने संक्रान्ति अथवा कार्तिक संक्रान्ति अथवा माघ संक्रान्ति यो विशेष संक्रान्तिमा विशेष विशेष संक्रान्ति विशेष विशेष हुने गर्दछ विशेष गरी चाहिँ अब वैशाख संक्रान्ति मेन साउने संक्रान्ति यस्तै गरेर कार्तिक संक्रान्ति माघको संक्रान्ति र वैशाख संक्रान्ति भइहाल्यो है यो चाहिँ विशेष हुन् अरू संक्रान्ति पनि विशेष नै मानिन्छ असार संक्रान्ति भनेको चाहिँ आजदेखि सूर्य चाहिँ वृष राशिबाट तपाईँको चाहिँ मिथुन राशिमा प्रवेश गर्नुभयो राशि परिवर्तन हुन्छ हरेक महिनामा एक फेर राशि परिवर्तन हुन्छ सूर्यको आज चाहिँ मिथुन राशिमा प्रवेश गर्ने दिनलाई असार संक्रान्ति भनिन्छ। यस दिनबाट नेपाली पात्रो अनुसार महिनाको मध्य भाग प्रारम्भ हुन्छ र वर्षयामको प्रभाव अझ बढ्न थाल्छ। विशेष गरी चाहिँ संक्रान्तिलाई सूर्य उपासनाको दिनको रूपमा पनि बुझ्न सकिन्छ। हामीले विशेष गरी चाहिँ बिहान स्नान गरी सूर्यलाई अर्घ अर्घ तर्पण गर्ने, अर्घहरू चढाउने, दान जप तप तथा देव पूजाको शुभ मानिन्छ। धेरै स्थानमा नदी कुण्ड वा तीर्थ स्नान गर्ने परम्परा पनि रहेको छ। विशेष गरी कृषि दृष्टिले असार महिना नेपालका किसानका लागि अत्यन्त पुण्य र अत्यन्त महत्वपूर्ण मानिन्छ। धान रोपाईको मुख्य समय यही भएकाले असार संक्रान्तिले कृषि कर्म र अन्न उत्पादनसँग विशेष सम्बन्ध पनि राख्दछ। आज चाहिँ विशेष गरी हामीले सूर्य उदयपछि सूर्य देवतालाई जल चढाउने, भगवान सूर्यदेवको स्मरण गरी आदित्य हृदय स्तोत्र वा सूर्य मन्त्र जप गर्ने, आफ्नो सामर्थ्य अनुसार जल अन्न फलफूल वस्त्रहरू दान गर्ने, घरमा शान्ति पाठ देव पूजा र पितृ स्मरण गराउने को दिनमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिनमा विशेष गरी चाहिँ असार संक्रान्ति सूर्यको मिथुन राशिमा प्रवेश गरेको पुण्य फल हो। आजको दिन स्नान दान सूर्य उपासन सत्कर्मका माध्यमबाट जीवनमा ऊर्जा आरोग्य सकारात्मकको कामना गरिन्छ। प्रकृति हरियालीतर्फ अग्रसर भएको यस अवसरमा सबैमा सुख शान्ति समृद्धिको प्राप्ति होस् भन्ने कामना पनि म तपाईँलाई गर्दछु। आज सोमबार औँसी र असार संक्रान्ति एकै दिन परेकाले शिव पूजा पितृ स्मरण सूर्य उपासन तथा दान पुण्यको लागि विशेष विशेष महत्व पनि रहेको छ। यसमा तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ है। तपाईँको लागि पनि कुनै जिज्ञासा रहे भने तपाईँले मलाई सम्पर्क गर्न सक्नुहुन्छ, जानकारीहरू म तपाईँलाई गराउनेछु। कुनै कुराहरू बुझ्नु भएन तपाईँले भने तपाईँले मलाई सम्पर्क गर्नुहोला, फोन गर्नुहोस्, म तपाईँलाई बुझाउने कोसिस गर्नेछु। कार्यक्रम ज्योतिष वास्तुतर्फ हामी अगाडि बढ़िराखेका छौं। थोतो मिठो जानकारी असारको विषयमा, संक्रान्तिको विषयमा, यस्तै गरी तपाईँको सोमबारे औँसीको विषयमा आज बिहान नबोलिकन उठेर धेरैले नुहाउनु पनि भएको छ, यसको पनि ठूलो महत्वहरू रहेको छ। आज पितृको पूजा गर्ने दिन, पितृदोष परेका हाम्रा प्रिय श्रोताहरूले आज विशेष ख्याल गर्नुपर्ने दिन पनि रहेको छ। चोहोले त शुद्ध भोजन गर्न खोजिरहनु भएको छ, तपाईँको लागि चाहिँ भने आजदेखि शुरूआत गर्नुहोस्, तपाईँको लागि उत्तम मानिन्छ, राम्रो मानिन्छ भनेर जानकारी मैले तपाईँलाई गराएको छु। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। र फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले मलाई जानकारी पनि गराउनुपर्ने हुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरु, नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: लमजुङबाट हो।
0: लमजुङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: मेरो नानु पन्त।
0: नानु पन्त लमजुङबाट?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ त?
1: मेरो भदैको बारेमा। गुरु,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ लमजुङ जिल्लातिर?
1: म त सबै सुन्छु गुरु, मिलेसम्म।
0: मिलेसम्म सन्दै सुन्नुहुन्छ? हजुर, भन्नु त, भदैको जन्ममिति कति हो?
1: 2083 साल जेठ महिनाको।
0: 2083 साल जेठ महिनाको
1: 23 गते।
0: हजुर, समय भन्नु?
1: बिहान 9:55
0: बिहानको 9:55 हो।
1: हजुर,
0: 2083 साल जेठको 23 गते शनिबारको दिन बिहानको 9:55 जन्म जिल्ला लमजुङ जिल्ला है। सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। बाबुको 2083 साल भन्नुभएको छ, शनिबारको दिन
1: नानी
0: हो। राशि आउँदो रहेछ, मकर राशि आउँदो रहेछ। धनिषाको दोस्रो चरण नाम आउँछ गीता भन्ने नाम आउँछ। नरानको नाम गीता, मकर राशि। मध्यनाडी राक्षस गण पनि परेको छ। भर्खर जन्मेकी छिन्, नामकरण नुहान पनि भएको छैन होला, होइन?
1: भन्नुहुन्छ गुरु.
0: त्यही त नि, अब गीता नाम आउँछ, मकर राशि आउँछ है, अनि घातक तिथिहरू परेको छ, चौथी, नवमी, चतुर्दशी, मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा चाहिने वृश्चिक राशि घातक भनेर लेखिया छ नानीको लागि. ग्रह दशा भाग्य राम्रो छ नानीको, त्यति नराम्रो ग्रहहरू भने देखिँदैन. अलिकति सामान्य नाग दोष परेको छ, नाग देवताको पूजा आजा गर्नले राम्रो पनि मानिन्छ. अहिले पिङ्गला, स्वास्थ्यमा समस्याहरू आउने ग्रहहरू चलेको छ, अलिकति सावधान हुनुपर्छ है. अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, अरू त सबै कुरा ठिकै
1: राम्रो सम्बन्ध कस्तो हुन्छ
0: ठिकै छ. अब सानैदेखि भर्खर जन्मेको छु नि, अहिले त के हेर्ने हो र होइन, तर पनि समग्रमा ग्रहहरू राम्रै छ, त्यस्तो नराम्रो छैन, ठिकै छ है.
1: अनि गुरु, यो पुरुषोत्तम महिनामा जन्मिन है, अब छोरो जन्मिएर त पुरुषोत्तम नाम राख्ने चलन थियो हाम्रो. अब छोरीको नाम चाहिँ राख्ने त यो बोलाउने नाम राशि नाम त उसको जन्मिएको साइडको भयो. अनि बोलाउने नाम राख्दा के
0: बोलाउने नाम लक्ष्मी राख्नुहोस् न, नाम राम्रो हुन्छ नि लक्ष्मी.
1: होइन त्यो होइन, पुरुषोत्तम महिनाकै नाम हुन्छ कि भनेर.
0: होइन त्यस्तो त हुँदैन, अब त्यस्तो विधि शास्त्रले उल्लेख गरेको त छैन. पुरुषोत्तम महिनामा जन्मिने छोरी मान्छेको नाम तपाईँले भन्नुभएको, अब जस्तै छोरा मान्छेको हो भने पुरुषोत्तम भन्नुभयो होइन, जस्तै तपाईँले राख्न सक्नुहुन्छ छोरी मान्छेको नाममा नारायणी नाम राख्नुहोस्, हरिप्रिया नाम राख्नुहोस् होइन, जस्तै गरी तपाईँको श्रीजा भन्ने नाम राख्नु, यो सबै तपाईँको भगवान्को नाम हो. पुरुषोत्तमी नाम राख्नुहोस् नत्र भने, अब पुरुषोत्तमी त्यति राम्रो हुँदैन, सबैभन्दा राम्रो पदमा राख्नुहोस् तपाईँको लागि राम्रो होइन, नभए श्रेया राख्नुहोस्. श्रेया भनेको कल्याण सफलता र शुभता भन्ने चिनाउँछ. हरिप्रिया नाम राख्नुभयो भगवान्को हरिको प्रियको रूपमा मानिन्छ होइन, जस्तै गरी नारायणी भन्ने नाम राख्नुभयो भने भगवान विष्णुको शक्तिको रूपमा बुझिन सकिन्छ है. अब तपाईँलाई जुन जुन नाम राख्न मिल्छ त्यो नाम राख्नुहोस् न, भइहाल्छ.
1: अनि गुरु, अब यो पुरुषोत्तम महिनाको अब उयो अस्ति पऱ्यो है, यस्तो लाग्छ तिथि होइन गुरु.
0: हजुर,
1: तिथि चाहिँ अब यो पुरुषोत्तम महिना त 3 वर्षमा आउने कुरो भयो, अब त्यस्तो भनौँ न, अब अर्को कुन पक्षमा कुन राख्ने पनि यो राख्दाखेरि अब केही गर्न पऱ्यो वर्ष दिनमा
0: त्यही हो नि, कृष्ण पक्षमै राख्नुपर्छ, षष्ठी तिथिमा गर्नु पर्यो.
1: अनि ज्येष्ठ कृष्ण पक्ष के हुन्थ्यो?
0: हजुर, ज्येष्ठ कृष्ण पक्षको षष्ठी तिथि त्यही हुन्छ नि, त्यो त त्यही हुन्छ. तर
1: अहिले अधिक भयो, अब शुद्ध कृष्ण पक्षको षष्ठी तिथि हुने भयो, अब आउने तिथि
0: हुन्छ,
1: अब आउने षष्ठी तिथि चाहिँ उसको हुने भयो,
0: उसको हुने भयो. अब यो वर्ष त एक वर्ष पुग्दैन, अर्को वर्षदेखि ज्येष्ठ खसीदेखि जन्मोत्सव पूजा लगाउनु पर्यो भने त्यो दिन
1: तपाईँ
0: हजुर मन्दिर जानु पर्यो, जन्मोत्सव हजुर त्यो गर्नुपर्छ, अष्ट चिरञ्जीवीको पूजा लगाउनुपर्छ अरू भन्दा पनि. हजुर, किन नहुनु भइहाल्छ नि, कसले भनेको हुन्न भनेर.
1: अब त्यो गर्ने चलन पहिल्यै दिन छैन, छोरी
0: मान्छेलाई हेपेर नगरेका हो नि पहिलादेखि.
1: तर हाम्रो आइडल चाहिँ गर्ने चलन छ गुरु, छोरीहरू पनि
0: छोरी मान्छेले पहिला पहिला स्कुल पठाउँदैन थिए, घाँस काट्न पठाउँथे होइन, घर जाने भन्थे, पहिला पहिला कुरा छोडिदिनुहोस् के भए भए.
1: होइन गुरु, हाम्रो त आइडल त बुवाले मेरो पालामा नि गरे अरे, फरममा गरे, हाम्रो भदैहरू सबैको गरे.
0: त्यही भएर अष्ट चिरञ्जीवीको पूजा गर्नु पर्दछ, हरेक वर्ष अष्ट चिरञ्जीवीको पूजा गर्नुपर्छ. त्यो दिन ब्राह्मण भोजन गराउने, गाईको सेवाहरू गर्ने, दिन दुखी गरिबको सेवाहरू गर्ने होइन, मन्दिरमा गएर 10,000 पैसा दानपेटीमा हाल्नुभन्दा त्यो पैसाले गाईको सेवा गर्नुहोस्, ब्राह्मणको सेवा गर्नुहोस्, दिन दुखीहरूलाई जाडो महिनामा कपडा किनेर दिनुहोस्, गर्मी महिनामा हाते पङ्खाहरू हुन्छ नि, यसो हम्किने पङ्खा हो यस्ता पङ्खाहरू दान गर्नु, छाताहरू किनेर दान गर्नु, चप्पलहरू किनेर दान गर्नुहोस्, त्यसले पुण्य धेरै मिल्दछ है। त्यो गर्नु पर्दछ। मन्दिरमा पनि दिनै नहुने भन्ने त होइन, दिनु त पर्दछ, तर ती सेवाहरू हामीले गर्नु पर्यो। हाम्रो समाज कस्तो भयो भन्दा गाउँमा घरमा सप्ताह पुराण लगायो भने 1,00,000 दिने नाम लेख्न शिलालेखमा, तर अरू बेलामा 1,000 पनि दान नगर्ने। जस्तै दिन दुखी गरिबहरूलाई घरमा कोही आउनुभयो साधु सन्त, दिन दुखी आयो भने भोजन गराएर पठाउनु पर्दछ, भोकै पठाउनु हुँदैन। दिउँसो आउनुभयो भने खाजा खुवाएर पठाउनु पर्दछ, पानी भए पनि पिलाउनु पर्दछ, एउटा फल भए पनि दिनुपर्दछ होइन। भगवान् कुन रूपले आउनुहुन्छ भन्ने कुरा कसलाई के थाहा हुन्छ र? हो, त्यो भएर यी कामहरू हामीले गर्नुपर्दछ। जस्तै अष्ट चिरञ्जीवीको पूजा लगाएको दिन ए म आफन्तहरूलाई बोलाउँदिन, पार्टी गर्दिन, केक काट्दिन, यो पैसाले म राम्रो क्षेत्रमा लगानी गर्छु भन्नु पर्यो तपाईँ हामी सबैजनाले क्या। अब पार्टी गरेर पुलाउ पकाएर, मासु पकाएर, पनिर पकाएर, अनेक थरी गरेर 20,000 खर्च गर्नुभन्दा त हामीले राम्रो एउटा तपाईँको चाहिँ गुरुकुमलाई गएर दान गर्न सकियो, चामल किनेर लगेर दिन सकियो, पैसा भन्दा पनि बुझ्नुभयो नि, पैसा दिनुभन्दा पनि अन्न लगेर दिने, वस्त्र लगेर दिने होइन, खाद्यान्न राशनहरू लगेर दिनु उपयुक्त हुन्छ क्या। हो, त्यो यसमा तपाईँले ध्यान दिनु पर्दछ। नानीको वर्ष दिनमा फेरि त्यही गराउनुहोस्, आफ्नो वर्ष दिनमा पनि त्यही गर्नुहोस्, भइहाल्छ। धेरै गर्नु, जस्तै 10,000 दिनु पर्नेछ भन्ने खोजे होइन, तपाईँले आफ्नो दक्ष अनुसारको, आफ्नो कमाइ अनुसारको गर्ने हो। 100 रुपियाँको तपाईँ लगेर दिए पनि हुन्छ, अथवा 1 पोका तेल लगेर दिनुहोस्, अथवा 1 किलो चिनी लगेर दिनुहोस्, केही न केही 1 किलो चामलले लगेर दिनुहोस्। दान गर्दाखेरि अन्नदानको छुट्टै महत्व, वस्त्रदानको छुट्टै महत्व होइन, धेरै महत्व रहेका छन्। घरमा आएका पर पाहुनाहरू, जस्तै घरमा आएका अतिथिहरूलाई भोजन गराउनुहोस्, भोजनमा ठूलो पुण्य मिल्ने गर्दछ। जस्तै आज सोमबारे औँसी छ, ब्राह्मणलाई भोजन गराउनुहोस्, जस्तै गरी गाईको सेवाहरू गर्नुहोस्, राम्रो हुने गर्दछ। उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। जस्तै हाम्रो समाजमा के छ भन्दा, मेरो त बाउ आमा हुनुहुन्छ, मैले औँसी किन मान्नु पर्यो, किन बार्नु पर्यो भन्नुहुन्छ। त्यस्तो होइन, औँसी सबैले बार्नु पर्दछ। तपाईँको माता पिता मात्रै तपाईँको पितृ होइन नि त, हजुरबा हजुरआमा बुढो हजुरबा कुप्रीदेखि सबै पितृ हुन् तपाईँका, यानि कि मामरीतिरकालाई पनि हामीले मान्नुपर्ने गर मान्नुपर्छ, ससुरालीतिर पनि मान्नुपर्छ हामीहरू चाहिँ हेर्नुहोस्। हो, त्यो भएर विशेष तपाईँले ख्याल गर्नुपर्दछ यी कुरामा, भन्न खोजेको मैले त्यस्तो है। यसमा एकदम ख्याल गर्नु होला तपाईँले चाहिँ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत गर्छु। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो, उहाँको फोन डिस्कनेक्ट भएको छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी म गराउँछु। कोही मित्र आउनुभएको छ, स्वागत गरौं। हजुर नमस्ते। हेलो, हजुर कहाँबाट पो बोल्दै हुनुहुन्छ? टिस्टुपालुङबाट। टिस्टुपालुङ भनेको कता? मकनपुर, मकनपुरको टिस्टुपालुङ हो। कुन जिल्ला? मकनपुर पर्छ होइन? मकनपुर पर्छ होइन? हो त नि, चितनतिर पालुङको आलु हो, यो पालुङको मुला हो भनेर बेच्छन् के यहाँ व्यापारीहरूले। हो, अनि हामी किनेर खान्छौँ पालुङको आलु भनेर, उसिनेर खानलाई के गर्नलाई। अनि मुला पनि टिस्टो पालुङको मुला भन्छन्, अनि त्यसपछि तरकारीहरू पनि त पालुङको भन्छन्, सबै पालुङको भन्छन्। ल्याउन कहाँबाट ल्याउनुहुन्छ थाहा छैन, भन्न चाहिँ पालुङको नाम दिएर बेच्नु चाहिँ हुन्छ है। तपाईँकोतिर पालुङ, पालुङतिर त आलु राम्रो फल्छ नि त होइन, राम्रो मिठो आलु। हो त नि, चिकनतिर आउनुभयो भने लिएर आउनुहोस् है, 1-2 किलो जति आलु। हजुर हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
1: छोरीको विषयमा हो भनेर
0: छोरीको विषयमा जन्ममिति भन्नुहोस् त छोरीको कति हो
1: जन्ममिति 2064
0: 2064
1: जेठ महिनाको
0: जेठ महिनाको
1: अनि डिसेम्बरको 12 होला त्यसलाई थाहा होइन
0: त्यही त 2064 साल जेठ महिनाको कति गति हो त
1: 5 गते रातिको
0: 5 गते रातिको उजाडो भएको 6 गते हो
1: हजुर
0: अनि 12 बजेर कति मिनटमा जन्म भएको थाहा छ ए भनेपछि तपाईँको एक भन्दा बेसी त भएको छैन ल अब म हेर्छु है त 2064 साल जेठको 5 गतेको राति उजालो भएको 6 गते उजालो भएको चाहिँ आइतबार होइन र हजुर जो 2064 साल 64 साललाई पनि अधिक जेठ कृष्ण पक्ष जेठ अधिक मास परेको छ पुरुषोत्तम महिना परेको रहेछ शुक्ल पक्षमा जन्म भएको छ चौथी तिथिमा जन्म भएको छ राशि मिथुन राशि पर्दछ बाबुको होइन छोरीको हो नानीको मिथुन राशि पर्दछ नाम आउँछ घनदेवी अथवा घनकुमारी नाम आउँदो रहेछ अलिक छिटो छिटो रिसाउने स्वभावको अलिक कडा कडा स्वभावको रहेछ क्या नानी हो कि होइन हजुर तपाईँलाई तिर्न खोज्दिनन् के अरे घातकमा परेको छ सोमबार घातक नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक छ यिनको विवाहमा अलिकति बाधा आफै खोजेर विवाह गर्ने अनि पहिलो घरबार दम्पत्य त्यति राम्रो नहुने दशा छ सरकारी जागिर राम्रो विदेश राम्रो पढाइ राम्रो पढ्न फिटिक केही मन नलगाएर मात्रै हो नभए पढाइ धेरै राम्रो पढाइ हो नानीको है अहिले उल्का चढेको छ अहिले बुद्धि राम्रो छैन तपाईँले राम्रो कुरो सिकाउनु भयो भने यो मम्मीले के भन्छ के भन्छ ए नभएको नभएको कुरा भन्नुहुन्छ मम्मीले भन्नुहुन्छ त्यो भएर अहिले उल्का भन्ने ग्रहको शान्ति गराइदिनुहोस् नानीको लागि राम्रो हुन्छ ग्रह राम्रो छ नराम्रो भनेको अलिकति नानी रिसाउने एक स्वभावकी छ र विवाहको लागि चाहिँ आफै खोजेर आफै रोजेर विवाह गर्ने पनि दुःख हुन्छ विवाह चाहिँ हेराएर जुराएर अनि मात्र विवाह गर्नुपर्छ है अनि अरू के छ समस्या जिज्ञासा अरू केही छ विदेश राम्रो छ नानीको ठिक छ अहिले त उल्का चलेको छ पैसाहरू डुब्ने पैसाहरू फस्ने छ विदेश जाँदाखेरि पैसा बिहे नहाल्नु होइन विदेश जाने नि हो नगई नछन्ने हो भने रत्न कवच पाउँछ रत्न कवच लगाएर अनि मात्र विदेश जानुपर्छ त्यसपछि नानीको लागि राम्रो हुन्छ समस्याहरू आउँदैन है हुन्छ हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई टिस्टु पालुङबाट मकनपुर जिल्लाबाट फोन गर्नुभएको टिस्टु पालुङ भन्ने बित्तिकै आलु जस्तै मुला होइन जस्तै तपाईँको यो करेलाको जरा होइन इस्कुसको जरा के इस्कुसको जरा इस्कुस विशेष त फर्सीहरू होइन विभिन्न प्रकारका तपाईँको चाहिँ सखरखण्डहरू ए एकदम खानलाई बस्नलाई स्वास्थ्यको लागि त पहाडमा गएर बस्नुपर्ने हो अलिक चिसो ठाउँमा बस्नुपर्ने पहाडभन्दा पनि चिसो ठाउँमा गएर बस्नुपर्ने हो तर के गर्ने मान्छेलाई सुख चाहियो सुविधा चाहियो काम गर्न नसक्ने आलु रोप्न नसक्ने गोड्न नसक्ने खाना चाहिँ एकदम मिठो मिठो चाहिने हामी त यस्तो बानी बिग्रेका भयौँ कि है अब गाउँमा गएर काम गर्ने हो भने रोग लाग्दैन निरोगी हुन्छ खानेकुराहरू पनि विषादी नहाले खानेकुरा खान पाइन्छ घिउ खाए पनि पच्छ आलु खाए पनि पच्छ अब बजारतिरको मान्छेहरूले घिउ खायो भने पनि क्यालोरी बढ्छ आलु खायो भने क्यालोरी बढ्छ मोटाइन्छ भन्दा खानालाई डराउँछन् है त्यस्तो छ हेर्नुहोस् नभए पहाडतिर तपाईँको चाहिँ एक डाडु घिउ हालेर तपाईँको चाहिँ भाषित सबै पर खानुहुन्छ है अब यहाँ भनेको तराईमा भनेको काम धेरै हुँदैन उही ड्युटी हुन्छ अफिसमा जाने ड्युटी गर्ने काम त हुन्छ तर त्यस्तो हार्ड काम हुँदैन मिहिनेतिरो काम हुँदैन खेतीपाती गर्ने काम हुँदैन उकारो ओह्रालो हुँदैन यस्तो दुधरी जानु पर्यो भने बाइकमा स्कुटीमा जाने होइन गाडीमा जाने त्यस्तो चलन छ त्यो भएर बिग्रेको हामी अल्छी भयो रोग लागेको हो क्या अरू केही पनि होइन निरोगी हुनको लागि चाहिँ अलिकति मेहनत गर्नुपर्छ, अलिकति परिश्रम गर्नुपर्दछ। करेसा बारीमा सागसब्जी लाउने, खन्ने होइन, जस्तै गोड्ने, अब केही काम नभए पनि झारेर आउँछ त्यही गोड्ने गर्ने हो भने क्यालोरी घट्छ, हेल्दी शरीर हुन्छ, राम्रो हुन्छ। यो चाहिँ विशेष तपाईँले 40 कट्नुभएको हेरेर एकदम ख्याल गर्नु, नभए सुगर, प्रेसर, थाइराइड यी सबै कुराहरू चाहिँ रोग लिएर आउँछ। पेट लाग्न दिनु हुँदैन। भात खानेकुरा, भात चाहिँ तपाईँले हामीले अगाउनको लागि मात्रै खाने, एउटा कुरो के रहेछ भन्दा हामीले जुन चामलको भात खाइन्छ नि, हो यो चामलको भातबाट हाम्रो न यसले हामीलाई कुनै तत्त्व दिन्छ होइन, न यसमा कुनै भिटामिन हुँदो रहेछ, न कुनै प्रोटिन हुँदो रहेछ, केही पनि हुँदो रहेछ यो भातमा चाहिँ। भातमा मात्र के हुँदो रहेछ भन्दा पेट भरिने काम मात्रै हुँदो रहेछ भातले चाहिँ, बुझ्नुभयो नि। त्यो भएर तपाईँको चाहिँ हामीले खानुपर्ने के रहेछ भन्दा मकैको भात खानुपर्ने रहेछ, जौको जौको भात खानुपर्ने रहेछ, कोदाको रोटी खानुपर्ने रहेछ, फापरको रोटी खानुपर्ने रहेछ खाने व्यक्तिहरूले, होइन कसैले कोदो खानुहुन्न, कसैले खानुहुन्छ। फापर पनि त्यस्तै तिते फापर र मिठे फापर भन्ने हुन्छ, कसैले तिते खानुहुन्न, कसैले मिठे खानुहुन्न। तर मिठे फापर चाहिँ एकादशीको दिन पनि खान मिल्छ, बुझ्नुभयो नि। मिठे फापर फेरि एकादशीको दिन पनि खान मिल्छ, डाइरेक्ट तावामा राखेर पकाएर खान हुँदैन, एउटा बेसारको पातमाथि तपाईँको चाहिँ पकाएर खानुभयो भने त्यो दिन पनि एकादशीको दिन पनि खान मिल्दछ। मिठे फापर चाहिँ एक फलार हो होइन, यी कुराहरू हामीले खानुपर्ने, गेडागुडी खानुपर्छ हामीले, ठिक्क मात्रामा गेडागुडीहरू खानुपर्ने, प्रोटिन धेरै खाने, अनि त्यसपछि भातहरू यी चिजहरू कम खानुपर्दछ हामीहरूले। पेट लाग्दछ तपाईँको चाहिँ एकदम ख्याल गर्न, नुन एकदम कम खानुहोस्, नुन है नुन एकदम कम खानुहोस्, चिनी खाँदै नखानुहोस्। चिनी खानु पर्दैन, चिनीमा केही पनि हुँदैन, यसले असर गर्छ। चिनी खाँदै नखानुहोस्, चिनीको सट्टामा सक्खर खानुहोस् बरु अलिअलि, चिनीको सट्टामा बरु मह खानुहोस् अलिअलि, होइन यसले राम्रो फाइदा गर्दछ। विशेष गरी 40 कटेका हाम्रा विशेष गरी साथीहरूलाई, यस्तो गरी वृद्ध बुवा आमाहरूले पनि चिनी खाँदै नखानु होला है, एकदम ख्याल गर्न होला। अनि कसै कसैले भन्नुहुन्छ हामीले त पहिल्यै खाएर आएको भन्नुहुन्छ, पहिला त खानु पनि हुन्थ्यो, काम पनि गर्नुहुन्थ्यो होइन, अनि बाख्रा चराउन जाने, घाँस काट्ने, भैँसी चाहिँ तपाईँको चाहिँ गोबर सोर्ने सबै काम हुन्थ्यो नि पहिला गाउँघरमा त, अनि त खाएको कुराहरू चाहिँ त्यहाँ गएर पस्थ्यो। अब अहिले बजारमा के हुन्छ, खाने अनि दिनभरि टिभी हेर्ने, खाने दिनभरि टिभी हेर्ने, वृद्ध बुवा आमाहरूलाई चाहिँ रेस्टै गर्ने हो नि त, त्यो भएर खाएको चाहिँ सबै कुराहरू चाहिँ हामीले खर्च गर्न सकिन्न, त्यो भएर एकदम ख्याल गर्नु होला भन्न चाहन्छु मैले चाहिँ। निरोगी रहनु भए पनि कसैले हेर्दैनन् पनि, छोराछोरीको हेराइ पनि सहनु पर्दैन, रोगी हुनुभयो भने छोराछोरीको हेरा पनि सर्नु पर्दैन, कसैको विश्वासै छैन यहाँ हेर्नुहोस्, त्यस्तो जमाना छ, आफू सक्षम भएर बस्नु होला भन्न चाहन्छु म। 9845175223 र 9805275223 नम्बरमा तपाईँले विशेष ख्याल गर्नुहोला। बर्खा लाग्दैछ पहाड़मा, मधेसमा, तराईमा, भित्री मधेसमा बस्ने हाम्रा श्रोताहरूले विशेष ख्याल गर्नुहोला। पहाड़तिर बस्नेहरूले बाढ़ी पहिरोको विशेष ख्याल गर्नुहोस्। तराईतिर बस्ने व्यक्तिहरूले चाहिँ डुबानको लागि एकदम ख्याल गर्नुहोस्। अलि उच्च घर बनाएर बस्नुपर्छ। तपाईँको पहाड़तिर गाई गोठहरू कता छन्, घर कता छन्, एकदम सावधान हुनुहोस्। तपाईँको घर चाहिँ पहरो भन्दा मुनि छन् भने ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ। पानी परेको दिन विशेष चनाखो भएर सुत्नु होला, एकदम आफ्नो जीव धनको ख्याल राख्नुहोस् भन्न पनि चाहन्छु म। भन्दै कार्यक्रमको लागि चाहिँ समय अवधि सकियो सकियो भनेर मलाई प्राविधिक मित्रले भनिराख्नु भएको छ। भोलि बिहान फेरि ठिक 7 बजे कार्यक्रम लिएर म उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: एफएम 96.4 मेगाहर्ट्ज। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभा बैठक आज 9 मन्त्रालयको बजेटमाथि छलफल हुने। सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा रौतहटको गौर डुबानको जोखिममा। कैलालीमा टेम्पो भीरबाट खसालेको घटना, अनुसन्धानको लागि 12 पक्राउ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन, हिमाली तथा पहाड़ी भेगमा आज वर्षाको सम्भावना। रोल्पालुङ्गरी गाउँपालिकाको 21 गाउँसभा सम्पन्न, विश्व रक्तदाता दिवस 2083 रोल्पामा पनि मनाइयो। रोल्पाका नगर प्रमुख पुराण छेत्रीलाई राष्ट्रिय भावको गीततर्फ निम अवार्ड। दाङमा विश्व रक्तदान दिवसमा त्रिभुवन नगर जेसिसद्वारा वृहत रक्तदान कार्यक्रम, 49 गरे रक्तदान। र अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै। विश्वकप फुटबलमा आइभरी कोस्टले इक्वेडरलाई अन्तिम समयमा 1 हरायो।
1: बाजे के भयो, किन गालामा हात?
2: दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। प्रतिनिधि सभा बैठक आज 9 मन्त्रालयको बजेटमाथि छलफल हुने सम्बन्धी प्रसंगबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज 11 बस्दैछ। संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा आगामी आर्थिक वर्ष 2083 विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुको साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेश हुनेछ। बैठकको शुरूमै सभामुखले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। समितिहरूको पूर्ण गठनपछि विनियोजन विधेयक 2083 विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल शुरू हुनेछ। आजको बैठकमा मुख्य गरी 9 मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुनेछ, जसमा युवा श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा संचार मन्त्रालय रहेका छन्। यसै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्नेछन्। बजेटमाथिको छलफलसँगै पाँचजना सांसदहरूले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव संसदमा पेश गर्नेछन्। सांसद किरपा राम राणाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट शीर्षकको खर्च रकमलाई घटाई एक रूपियाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी सांसद नीता घतानीले सूचना तथा संचार मन्त्रालय र सांसद अर्जुन कुमार कार्कीले शिक्षा तथा खेलकुद मन्त्रालयको खर्च रकम घटाई एक रूपियाँ कायम गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। यस्तै सांसद साजिता खातुन सिद्दिकीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय गरी दुईवटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्नुहुनेछ। सांसद यशुदा कुमारी बरालले भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रूपियाँ कायम गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बहानामा झन अग्रो र बलियो बनाएको छ। सीमा क्षेत्रको 10 गजावा त्यसको नजिक दुवै देशको सहमति बिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बहानामा झन अग्लो र बलियो बनाएको हो। छिमेकी देशको भूभागमा डुबान वा अन्य वातावरणीय क्षति नपुर्याउनको लागि एउटा देशले आफ्नो सिमानामा यस्तो संरचना बनाउने प्रावधान छैन। बैरगनिया क्षेत्रको बाँधकै कारण वर्षा याममा बाढ़ीको बहाव थुनिने र त्यसले सदरमुकाम गौर सहित दर्जनौ नेपाली गाउँहरू डुबानमा पर्दै आइरहेको स्थानीय अमित केसरीले बताउनु भएको छ। भारतले आफ्नो भूमि बैरगनिया लगायतका बिहारको शहर डुबानबाट बचाउन सीमा क्षेत्रका 15 फीट अग्लो र 5 किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबान हुने गरेको केसरीले बताउनु भएको छ। भारतीय पक्षले बैरगनियाको पूर्वी क्षेत्र स्थित बाँधको 3 वटा ढोका, सुली, सगेट बन्द गर्दै आएका कारण हरेक वर्ष गौर नगर क्षेत्र डुबानमा पर्दै आइरहेको उहाँले बताउनु भएको छ। गौर डुबानमा परेपछि नेपालीले बाँध भत्काउने र सुली सगेट खोल्छ भनेर भारतीय सीमा सुरक्षा बल एसएसबीको टोली हतियारसहित 24 घण्टा बाँधमा बस्दै आइरहेको केसरीले जानकारी दिनुभएको छ। बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लाल बकैया र बागमती नदीको पानीले निकास नपाउने र पानी ब्याग भएर नेपाली बस्तीमा पस्ने गरेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव तथा गौरवासी गौतम श्रेष्ठले जानकारी दिनुभएको छ। बैरगनिया क्षेत्रको रिंग बाँधमा माटो थपिँदा वर्षा याममा बाढ़ीको बहाव रोकिने र त्यसले सदरमुकाम गौर र आसपासका क्षेत्रहरूमा पूर्ण रूपमा डुबानमा पर्ने गरेको श्रेष्ठले बताउनु भएको छ। गौरमा बाढ़ीको पानी निकास नहुँदा ठूलो जनधनको क्षति हुँदै आइरहेको छ। केही वर्ष अघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको पालामा यसरी नै माटो थप्न लाग्दा नेपालका तर्फबाट स्थानीय प्रशासन र सुरक्षा निकाय सशस्त्र प्रहरीले कडापति जनाएपछि काम रोकिएको थियो। नेपाल भारत दुई देश बीचको सहमति अनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा सड़क जस्ता अग्ला संरचना बनाउन निषेध गरिएको गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भएको छ। तर भारतले आफ्नो भूमि डुबानबाट जोगाउन लगाएको बाद मर्मतको बहानामा माटो थपेको र चौडाई पनि बढ़ाइरहेको पूर्व नगर प्रमुख गुप्ताले दावी गर्नुभएको छ। भारतले तर्फी रूपमा पूर्वमा बागमती नदीदेखि र पश्चिममा बकैया नदी पारी बंजराहा गाउँसम्मको 5 किलोमिटर क्षेत्रसम्म बाँध निर्माण गरेको कारण वर्षेनी गौड नगर क्षेत्र डुबानमा पर्दै आएको उहाँको भनाइरहेको छ। विक्रम सम्बत 2077 आफू नगर प्रमुख हुँदा गौड नगरपालिका दुई महादेवपट्टी गाउँस्थित रहेको बकैया नदीमा तटबन्ध गर्दा भारतीय पक्षले अवरोध गरेको तर अहिले भारतले मनपरी ढंगले बाँध मर्मतका नाममा अग्लो तथा बलियो बनाइरहेको पूर्व नगर प्रमुख गुप्ताले बताउनु भएको छ। नेपाल भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँध मुनिको चुली सगेट पानी निकास हुने ढोका बन्द गरेपछि गौरवासी झन समस्यामा पर्दै आएको र बाँध र चुली सगेट नखोलेका कारण गौर हरेक वर्ष डुबानमा परिरहेको उहाँको भनाइरहेको छ। यता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद भूषालले भारतीय समकक्षी सीता माडी जिल्लाका प्रमुख डीएम रुचि पाण्डेसँग बाँधमा माटो थप्ने काम भएको भन्दै ध्यानाकर्षण गराएको बताउनु भएको छ। डीएम पाण्डेले आफूलाई भारतीय केन्द्रीय सरकारबाटै बाँध मर्मतको काम भएको जानकारी गराएको पर्जी भूषालले बताउनु भएको छ। दुई देशको सीमा र अन्तर्राष्ट्रिय सन्धिसँग जोड़िएको विषय भएकाले केन्द्र सरकारले कूटनीतिक नोट पठाएर यसको स्थायी समाधान खोज्न आवश्यक रहेको भन्दै विगतका मधेस प्रदेशका मुख्यमन्त्रीहरूले सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतले एकपक्षीय रूपमा बाँधेपछि रौतहटको राजदेवी नगरपालिकाको बेल बिछुवा बम हरिपुरी लक्ष्मीपुर सदरमुकाम गौरका नौटेवडा र ईशनाथ नगरपालिकाको बैरिया औरैया र बंजरहा गाउँ वर्षेनी डुबानमा पर्दै आएको छ। सो क्षेत्रमा हरेक वर्ष डुबानका कारण करोडौं जनधन तथा बाली नालीको क्षति हुँदै आइरहेको छ। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा टेम्पो भीरबाट खसालेको घटना अनुसन्धानको लागि प्रहरीले वन कार्यालयका 12 जना कर्मचारीलाई पक्राउ गरेको छ। टेम्पो धकलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुमानका कारण करोड़ौं जनधन तथा बाली नालीको क्षति हुँदै आइरहेको छ।

0: कोदा ओरीमा स्थानीय 44 वर्षे धना देवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए। यो घटनाको चौतर्फी विरोध भएपछि डिभिजन वनकारले का कर्मचारीले संयुक्त रूपमा हस्ताक्षर गरी आफ्नो बचाव गर्ने प्रयास गरेका थिए। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर रहेको छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भिरबाट खसालेको प्रष्ट देखिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान रहेको छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको हो। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मधेस प्रदेशको एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान रहेको छ। आज राति कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान रहेको छ। देशको पहाड़ी भूभाग तथा कोशी मधेस बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतः सफा रहने मौसमविदले बताएका छन्। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा लुङ्री गाउँपालिकाको 21औं गाउँसभा सम्पन्न। विश्व रक्तदाता दिवस 2083 रोल्पामा पनि मनाइयो। लगायतका समाचार बाँकी नै छन्, हामी सँगै रहनुहोला।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162918। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने स्रोत बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ शहरको आवाज, फरक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज।

0: Tiana bir toplu sar ve gahoz.
1: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पालुङ्गरी गाउँपालिकाको 21 औं गाउँसभा अधिवेशन आइतबार गाउँपालिकाको सभाहालमा सम्पन्न भएको छ। गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष भरत कुमार थापाले आर्थिक वर्ष 2083-84 को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि स्वास्थ्य पर्यटन पूर्वाधार विकास सुशासन वातावरण संरक्षण तथा रोजगारी सृजनालाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले समृद्ध लुङ्गरी सुखी लुङ्गरीवासीको लक्ष्यलाई साकार पार्न स्थानीय स्रोत साधनको अधिकतम उपयोग उत्पादनमुखी कार्यक्रमको विस्तार तथा समावेशी विकासमा जोड़ दिएको जानकारी दिनुभएको छ। नीति तथा कार्यक्रममा कृषि तथा पशुपालनको व्यवसायीकरण शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार सड़क खानेपानी तथा सिंचाई पूर्वाधार विस्तार पर्यटन प्रवर्धन तथा डिजिटल सेवा विस्तारलाई विशेष प्राथमिकता दिएको छ। त्यसै गरी वातावरण संरक्षण विपद व्यवस्थापन युवाको रोजगार तथा सुशासन प्रवर्धनका कार्यक्रमलाई पनि समेटिएको छ। गाउँपालिकाको समग्र विकासको लागि संघ प्रदेश निजी क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै नीति तथा कार्यक्रम कार्यान्वयन गरिने अध्यक्ष थापाले बताउनु भएको छ। अधिवेशनमा जनप्रतिनिधि कर्मचारी पत्रकार तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरी आगामी आर्थिक वर्षको बजेट तथा योजनाहरू पारित गर्ने प्रक्रिया अगाडि बढ़ाइने लुङ्गरी गाउँपालिकाले जनाएको छ। रक्तदाता दिवस 2083 को अवसरमा स्वास्थ्य कार्यालय रोल्पाको तालिम हलमा एक विशेष समारोह सम्पन्न भएको छ। कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घरती प्रमुख अतिथि तथा सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो। कार्यक्रममा सूर्यदल गढ़का उपसेनानी तिलक चन्द सशस्त्र प्रहरी बल आश्रित गुल्मीका प्रहरी नायब परीक्षक उपेन्द्र कुमार पाण्डे जिल्ला प्रहरी कार्यालय रोल्पाका सब इन्स्पेक्टर जगत बहादुर सुनार जिल्ला निर्वाचन कार्यालय प्रमुख शिवकुमार पौडेल नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुबिना सुनारी मगर नेपाल मेडिसिन व्यवसायी संघ रोल्पाका अध्यक्ष शिवकुमार आचार्य गैसस महासंघकी उपाध्यक्ष सुभद्रा रेग्मी संचारकर्मी ब्लड डोनर्स ग्रुप रोल्पाका अगुवा रेडक्रस कर्मी रोल्पा अस्पताल तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नौलसिंह पुनले गर्नुभएको थियो भने संचालन शाखा मन्त्री अमर जीएमले गर्नुभएको थियो। स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विश्व रक्तदाता दिवसको महत्वबारे रोल्पा अस्पतालका प्रमुख डाक्टर सूर्य प्रताप रौदासले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। रक्तदाताको तर्फबाट रविन्द्र बुढामगरले नियमित रक्तदानका अनुभवहरू साझा गर्दै रक्तदानले मानव जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। कार्यक्रममा ब्लड डोनर्स ग्रुप रोल्पाका अगुवाहरू हेमन्त खत्री टंकप्रसाद आचार्य रविन्द्र बुढामगर हरि डागी र दीपक पुन लगायतको सक्रिय सहभागिता रहेको थियो। प्रमुख अतिथि तथा विशिष्ट अतिथिले रक्तदानको महत्व सुरक्षित र पर्याप्त रगत आपूर्तिका लागि नागरिकको सहभागिता आवश्यक रहेको विषयमा जोड़ दिनुभएको थियो। कार्यक्रममा सभापति नौलसिंह पुनले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको थियो। विश्व रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रमले शुभेच्छुक रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्नुको साथै रक्तदाताहरूको योगदानको सम्मान गरेको आयोजकले जनाएको छ। रोल्पा नगरपालिकाका निवर्तमान नगर प्रमुख युवा नेता तथा साहित्यकार पुरन छेत्री निम अवार्ड 2026 सम्मानित हुनुभएको छ। राजधानी काठमाण्डुमा आयोजित विशेष समारोहमा उहाँलाई सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत विधामा उक्त पुरस्कार प्रदान गरिएको हो। उहाँको रचना रहेको राष्ट्रप्रेमले ओतपोत गीत धरतीको छानो उत्कृष्ट घोषित भएपछि उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ। पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै छेत्रीले बताउनु भएको थियो, यो अवार्ड मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, सम्पूर्ण रोल्पाली जनता र नेपाली माटोप्रतिको सम्मान हो। धरतीको छानो गीतले नेपालीहरूको मनको भावना र राष्ट्रप्रेमलाई समेट्न सफल भएकाले यसले सबैको माया पाएको महसुस गरेको छु। उहाँले भन्नुभएको छ, राजनीतिसँगै कला र साहित्यलाई समान्तर रूपमा अघि बढ़ाइरहनुभएका छेत्री लामो समयदेखि गीत साहित्य सिर्जनामा सक्रिय रहनु भएको छ। हालसम्म उहाँका 5 गीत रेकर्ड भइसकेका छन् भने दर्जन भन्दा बढ़ी गीत रेकर्डिङको तयारीमा रहेको जानकारी दिएको छ। आफ्ना आगामी योजनाबारे उहाँले भन्नुभयो, अहिलेसम्म सार्वजनिक भएका गीतहरूलाई श्रोताहरूले निकै रूचाउनु भएको छ। 5 गीत पूर्ण रूपमा रेकर्ड भइसकेका छन् भने अन्य धेरै गीतहरू रेकर्डिङको प्रतीक्षामा रहेका छन्। ती सिर्जनालाई पनि कर्मश श्रोता माझ ल्याउने तयारी भइरहेको उहाँले बताउनु भएको छ। रोल्पा नगरपालिका 2 रेउखामा सामान्य परिवारमा जन्मनुभएका छेत्री दुर्गम क्षेत्रबाट उठेर स्थानीय नेतृत्व तहसम्म पुग्न सफल व्यक्तिका रूपमा परिचित हुनुहुन्छ। तत्कालीन सशस्त्र जनयुद्धका क्रममा उहाँ जनयुद्ध संगठन समितिको जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय रहनु भएको थियो। लामो समय भूमिगत राजनीति गर्दै संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका छेत्रीलाई स्थानीयवासीले त्यागी र समर्पित नेताका रूपमा लिने गरेका छन्। विश्व रक्तदान दिवसको अवसरमा त्रिभुवन नगर जेसिसले आइतबार घुराईमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा 49 जना भन्दा बढ़ीले रक्तदान गरेका छन्। त्रिभुवन नगर जेसिसका अध्यक्ष मिन्द्राज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ का केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोड़िएको कार्य भएकाले यसलाई सबैले दैनिकी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले स्वस्थ व्यक्तिले प्रत्येक 3-3 महिनामा रक्तदान गर्नुपर्ने तथा रक्तदानको महत्वलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने धारणा राख्नु भएको छ। कार्यक्रममा विशिष्ट अतिथि रक्त संचार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपानेले मासिक करिब 1000 पोइन्ट रगत आवश्यक पर्ने भएकाले सबैले नियमित रक्तदान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गर्नुको साथै स्वास्थ्य परीक्षण पनि गराएका थिए। रक्तदान कार्यक्रमका संयोजक पुकार शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण जेसिसका सचिव रण बहादुर खड्काले गर्नुभएको थियो भने जेसिसका श्री सन अधिकारीले जेसी अवस्था पाठ गर्नुभएको थियो। अब देश बाहिरको समाचार। झण्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कार्यवाही अन्त्य गर्न सहमति भएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उप विदेश मन्त्री काजेम माओवादीले राज्य सञ्चालित संचार माध्यमहरू मार्फत सम्झौतामा अन्तिम रूप दिएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार सम्झौताको औपचारिक हस्ताक्षर अघि आउँदा केही दिन भित्र प्राविधिक र कूटनीतिक तहमा छलफल हुनेछ। सम्झौता अनुसार दुवै पक्षले युद्धविराम कायम राख्ने कूटनीतिक तहमा युद्धविराम कायम राख्ने, हर्मुज जलमार्ग खुल्ला गर्ने, समुद्री यातायातमा लगाएको अवरोध हटाउने तथा भविष्यका विवादहरू वार्ता मार्फत समाधान गर्ने आधार तयार गर्ने सहमति गरेका छन्। साथै आउँदो 60 दिनसम्म विस्तृत वार्ता सञ्चालन गरी स्थायी राजनीतिक तथा सुरक्षा समझदारीको खाका तयार गरिने सहमति भएको छ। झण्डै 3.5 महिना अघि अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रमा आक्रमण गरेपछि युद्ध शुरू भएको थियो। जवाबमा इरानले इजरायल तथा अमेरिकाका खाड़ी क्षेत्रका सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै प्रति आक्रमण गरेको थियो। युद्धका कारण विश्वकै महत्वपूर्ण ऊर्जा मार्ग मानिने हर्मुज बन्द जस्तै बनेको थियो, जसले विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा गम्भीर असर परेको थियो। इरानले खाड़ी क्षेत्रमा आफ्ना प्रभाव प्रदर्शन गर्दै ऊर्जा आपूर्ति मार्गमा दबाव सिर्जना गरेको थियो भने अमेरिका र उसका सहयोगी राष्ट्रहरूले समुद्री नाकाबन्दी मार्फत इरानमाथि आर्थिक रूपमा आर्थिक तथा सामरिक दबाव बढ़ाएका थिए। यसले विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ़ाएको थियो र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर परेको थियो। सम्झौताको घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सम्झौतालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भन्दै स्वागत गर्नुभएको छ। अन्य विभिन्न देशले पनि सम्झौताको स्वागत गरेका छन्। यद्यपि सम्झौताको पूर्ण पाठ सार्वजनिक भइसकेको छैन। अन्त्यमा खेल समाचार। आइभरी कोस्टले इक्वेडरलाई 1-0 गोलले पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णय गोल बनेको छ। अहमद डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाएका छन्। जिससँगै आइभेरी कोस्टले विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अंक जोडेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गैराती कुराका ओलाई 7-1 गोलले पराजित गर्दै बलियो शुरूआत गरिसकेको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा रहेको छ। इक्वेडर र कुराकाओ भने अहिलेसम्म अंकविहीन रहेका छन्। अब आइभेरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपमा नेपाली समय अनुसार अहिले बिहान पौने 8 बजे समूह ए को स्वीडेन र ट्युनिसिया बीच खेल हुँदैछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौ। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभा बैठक, आज 9 वटा मन्त्रालयको बजेटमाथि छलफल हुने। सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा रौतहटको गौर डुबानको जोखिममा। कैलालीमा टेम्पो भीरबाट खसालेको घटना, अनुसन्धानको लागि 12 जना पक्राउ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन, हिमाली तथा पहाड़ी भेगमा आज वर्षाको सम्भावना। रोल्पालुङ्गी गाउँपालिकाको 2100 गाउँसभा सम्पन्न। विश्व रक्तदाता दिवस 2083 रोल्पामा मनाइयो। रोल्पाका पूर्व नगर प्रमुख पुरन छेत्रीलाई राष्ट्रिय भावको गीत तर्फ निम अवार्ड। दाङमा विश्व रक्तदान दिवसमा त्रिभुवन नगर जेसिसद्वारा वृहत रक्तदान कार्यक्रम, 49 जनाले गरे रक्तदान। र अमेरिका र इरान बीचको ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिना देखिको युद्ध अन्त्य हुँदै। विश्वकप फुटबलमा आइभरी कोस्टले इक्वेडरलाई अन्तिम समयमा एक गोलले हरायो। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
5: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
6: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
5: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
4: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
5: के यस विपत्तिको कुनै समाधान छैन त?
4: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
5: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
6: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बाजे के भयो, किन डालामा हात
7: यहाँ दुखेको छ त, खाने दिन भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू
10: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
11: नदुखाई दाँत निकाल्ने,
10: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
11: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
11: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
11: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
6: 9805-14652।
9: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: एक सुनसहरी गाउँपालिका पाँच नराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: हेलो
3: हेलो,
2: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो हेलो, भन्नुहोस् त।
2: हेलो हजुर
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 我拉出去。
1: 我家老三，我是八七，我是八七，我是第八家。啊，我是第三家的穿的白文呢，你咋办？
2: 老爸不拿你好，输了还。स्वस्था हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ
3: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
2: अब के गर्ने रे दिद सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
4: हजुर हाम्रा सेवाहरू
5: दाँत बाँध्ने
4: दाँत सफा गर्ने
5: दाँतमा सिमेन्ट भर्ने
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
4: फिक्स दाँत लगाउने
6: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
4: सम्पर्क नम्बर 98-67-67-467 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरुचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
6: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
8: नमस्ते डाक्टर सर
9: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
8: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
9: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
8: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
9: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
8: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
8: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
9: हो नि बालबालिकाको 3 वर्षसम्म उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
12: भाषातर्फ अंग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
13: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
12: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
13: लोक सेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
12: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
13: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98 9842754 र 9849393412।
12: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोडाहिडाङ।
10: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
10: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
14: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
14: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
15: होइन, रात दिन खच खच के को झगडा हो यो?
14: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
15: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
14: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
15: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
12: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। हो र, होइन होला त्यस्तो त।
16: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
17: के भएन मिस,
16: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
18: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
19: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम रूपन्देही।
20: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सातै प्रदेशले आज बजेट ल्याउने, अधिकांशको प्राथमिकतामा सुशासनदेखि पूर्वाधारका क्षेत्र।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटको मन्त्रालयगत शीर्षकमा छलफल शुरू गर्ने।
1: लोकसेवा आयोगको स्थापनाको 76 वर्ष पूरा, विभिन्न कार्यक्रम गरिँदै विद्यार्थी आन्दोलन शुरू भएको सम्झनामा जयतु संस्कृतम दिवस पनि मनाइँदै।
0: अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति, केही दिनमा हस्ताक्षर हुने, कच्चा तेलको मूल्यमा गिरावट।
1: र फिफा विश्वकपमा नवप्रवेशी कुरासाओ विरूद्ध जर्मनीको फराकिलो जीत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्दैछन्। असारे गते बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक बाध्यता अनुसार बजेट ल्याउन लागेका हुन् प्रदेशहरूले। केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन्। संघीय सरकारले 15 जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन्। कोशी प्रदेशले चालू आर्थिक वर्षको तुलनामा 5 अर्ब बढ़ाएर 40 अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेशसभाको बैठक दिउँसो 4 बजे बोलाइएको छ। मधेस प्रदेश सरकारको बजेट आज दिउँसो 1 बजे आउँदैछ। अर्थमन्त्री युवराज भट्टराईले 6 अर्ब रूपियाँ घटाएर 42 अर्बको बजेट ल्याउँदै हुनुहुन्छ। बागमती प्रदेश सरकारले 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकीमा आत्मनिर्भरतालाई प्राथमिकता दिएर 33 अर्ब हाराहारीको बजेट ल्याइँदैछ। कृषि उत्पादनमा वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायमा केन्द्रित गर्दै लुम्बिनी प्रदेश सरकारले 5 अर्ब घटाएर झण्डै 38 अर्ब रूपियाँको बजेट ल्याउँदैछ। विकास निर्माणका लागि पूँजीगत खर्चलाई प्राथमिकता दिँदै कर्णाली प्रदेश सरकारले 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा 31 अर्ब बजेट ल्याएको सुदूरपश्चिम सरकारले पनि आकार बढ़ाएर बजेट ल्याउँदैछ। यद्यपि सदाका वर्ष चाहिँ नफड़ा रहेको त्यहाँ हिजो दिउँसोसम्म सत्तारूढ़ दलहरू छलफलमै थिए। गत वर्ष समयमै बजेट नआउँदा प्रदेश बेखर्च बनेको थियो। चालू आर्थिक वर्षको बजेट कार्यान्वयन भने निराशाजनक छ। अधिकांश प्रदेशको पूँजीगत खर्च 50% नाग्न सकेको छैन।
1: संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष 2083 विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची छ। बैठकको शुरूमै सभामुखले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ। त्यसपछि विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल शुरू हुनेछ, जसमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा संचार मन्त्रालय रहनेछन्। त्यसै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकूद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्नेछन्। बजेटमाथिको छलफलसँगै 5 जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यसैबीच आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने गरी राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1 बजे बोलाइएको छ।
0: लोकसेवा आयोगले आज 76 औं वार्षिक उत्सव मनाउँदैछ। विक्रम सम्म 2007 सालमा देशमा प्रजातन्त्र स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले विक्रम सम्म 2008 साल असार 1 गते लोकसेवा आयोगको स्थापना भएको थियो। आयोगले आफ्नो वार्षिक उत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा स्मारिका प्रकाशन तथा वृक्षारोपण कार्यक्रम गर्दैछ। कार्यक्रम बिहान आएको काठमाडौँ कमल पोखरी स्थित केन्द्रीय कार्यालय परिसरमा हुँदैछ। स्थापनाकालदेखि यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेद्वार छनौट गर्ने कार्य गर्दै आइरहेको छ। स्थापनाको 76 वार्षिकोत्सव मनाउँदै गर्दा नेपालको सार्वजनिक प्रशासनमा पदपूर्तिका लागि स्वच्छता र निष्पक्षतामा मानक स्थापना गरेको आयोगले सो विश्वसनीयतालाई जोगाउन तथा थप सुदृढ बनाउन परीक्षा प्रणाली, पाठ्यक्रम परिमार्जन, समय सापेक्ष प्रविधिको अनुकूलन र पहुँच अभिवृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ।
1: नेपालको पहिलो विद्यार्थी आन्दोलन शुरू भएको स्मृतिमा आज जयतु संस्कृतम दिवस मनाइँदैछ। विक्रम सम्बत 2004 असार 1 गते तीन धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायतका विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासन विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै शुरू भएको आन्दोलनपछि जहानिया राणा शासनको विरूद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मोडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि तिनीहरूले जहानिया राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाएका थिए। त्यसैले त्यसबेला असार 1 गते विद्यार्थीले आन्दोलन शुरू गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम दिवस मनाउने गरिन्छ।
0: विश्व शान्ति, करूणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर वाक फर पीस अभियान सञ्चालन गर्दै पैदल यात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्वको टोली बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको छ। अभियानसँग जोड़िएको आलोका कुकुर सहितको टोली हिजो लुम्बिनी आएको हो। पैदल यात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा 18 भिक्षु र उपासिकाको टोली छ। शान्ति पदयात्रा टोलीले कुकुरसहित लुम्बिनी स्थित अखण्ड शान्ति द्वीप क्षेत्रबाट हिजो बेलुका मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको थियो भने मायादेवी मन्दिर पुगेर पूजा र प्रार्थना गरेका थिए। टोलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानी रायले स्वागत गर्नुभयो। पदयात्राको टोली आज बिहान हवाई उडानबाट काठमाडौँ आएर बौद्धनाथ, स्वयम्भू, चारूमती र आनन्दकुटी विहार अवलोकन गरी साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ।
1: काठमाडौँबाट जनकपुरका लागि उड़ेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौँ फर्काइएको छ। आज बिहान करिब 7:05 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उड़ेको बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियरमा समस्या देखिएपछि जहाजलाई बीचबाटै फर्काइएको हो। प्राविधिक समस्या देखिएपछि जहाजलाई आपतकालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता संजय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको बताउनु भयो। जहाजमा देखिएको प्राविधिक समस्याबारे थप प्राविधिक परीक्षण भइरहेको र प्रभावित यात्रुलाई गन्तव्यसम्म पुर्याउन वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको उहाँले बताउनु भएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको परिवर्तन
4: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भएको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज सोमबारे औंसी बिहान मौन स्नान गरी मनाइँदैछ। सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीन कालदेखिको परम्परा छ। अधिक ज्येष्ठ कृष्ण औंसी आज सोमबार परेको हो। सोमबार औंसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे महत्वाकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ। आजै जेठ 3 गतेदेखि शुरू भएको अधिक मास अर्थात मलमास पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रमा उल्लेख गरिएको छ। अधिक मासलाई पुरूषोत्तम मास पनि भनिन्छ। यसैबीच मगर समुदायको भूमि पर्व शुरू भएको छ। भूमिको पूजा गरी मनाइने मगर समुदायले जेठ मसान्तदेखि असार 5 गतेसम्म मनाउँछन्। आज पर्वको मुख्य दिन हो। मगर समुदायले प्राकृतिक प्रकोपहरू नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगव्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन्।
0: झापाको बुद्ध शान्ति गाउँपालिका छस्थित टिमाई खोलामा अचानक आएको बाढ़ीमा फँसेका सातजनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो 4:30 बजेतिर गर्मीसलमा तथा नुहाउन खोलामा गएका सातजना बाढ़ीका कारण बीचमा फँसेका थिए। उनीहरूको उद्धारका लागि जानकारी गराएपछि इलाका प्रहरीकारले बुधबारे अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटेको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले साँझ उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच विगत 3 महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने स्ट्रेट अफ हर्मुज पुनः संचालनमा ल्याउने ऐतिहासिक सहमति भएको छ। सम्झौताले विगत केही महिनादेखि मन्दी र ऊर्जा संकटको सामना गरिरहेको विश्व अर्थतन्त्रलाई ठूलो राहत दिने संकेत गरेको छ। मुख्य मध्यस्थकर्ता मुलुक पाकिस्तानका अनुसार आगामी शुक्रबार स्विजरल्याण्डमा दुवै देशबीच औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुनेछ। इरानले सम्झौताको पूर्ण पाठ सोही हस्ताक्षर कार्यक्रमपछि मात्र सार्वजनिक गर्ने बताएको छ। इरानको आणविक कार्यक्रम जस्ता गम्भीर र जटिल विषय भने आगामी दिनमा पनि छलफल गरिने अपेक्षा गरिएको छ। सम्झौता पुष्टि गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सबैलाई बधाई सन्देश लेख्नु भएको छ। साथै इरानले जलमार्गमा गरेको नियन्त्रणको बदलामा अमेरिकाले लगाएको नौ सैनिक नाकाबन्दीलाई तुरन्त हटाउने अनुमति पनि प्रदान गरेको घोषणा गरिएको छ। सहमति सार्वजनिक हुनासाथ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। आजको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रूडको मूल्य 4% घटेको छ भने अमेरिकी बेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य 4.6% भन्दा बढ़ीले ओह्रालो लागेको छ। इरानका उपराष्ट्रमन्त्री काजिम गर्बाबादीले सरकारी टेलिभिजन मार्फत सम्झौताको पुष्टि गर्नुभएको छ।
0: अब खेल समाचार। चार पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकपमा नव प्रवेशी टापु राष्ट्र कुरासावमाथि 7-1 गोल अन्तरको फराकिलो जीत निकालेको छ। ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जर्मनीले सुखद शुरूआत गरेको हो। उसका लागि काई हावर्जले 2 गोल गरे भने फेलिक्स नमेसा, निको स्लोटरबेक, जमाल मुसियाला, नथालियन ब्राउन र डेनिस उन्दावले 1-1 गोल थपे। कुरासावका लागि लिभानो कोमेन्सियाले 1 गोल फर्काए। यो फराकिलो जितसँगै जर्मनीले समूह ईमा आफ्नो बलियो पकड़ बनाएको छ। यस्तै समूह एफको पहिलो खेलमा एसियाली पावर हाउस जापानले बलियो प्रतिद्वन्दी नेदरल्याण्डसलाई 2-2 गोलको रोमाञ्चक बराबरीमा रोकेको छ। डलास स्टेडियममा सम्पन्न खेलमा 2 पटक पिछड़िएको स्थिति उल्ट्याउँदै जापानले खेलको अन्तिम समयमा महत्वपूर्ण अंक खोज्न सफल भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै आक्रामक र रोमाञ्चक बनेको थियो। नेदरल्याण्डसका लागि भर्जिल भान ड्राइक र क्रिसेन्सियो समरभिलले 1-1 गोल गरे। जापानका लागि केइटो नाकामुरा र दाइसु कमादाले गोल गरे। विश्वकपमा अहिले स्वीडन र ट्युनिसिया बीच प्रतिस्पर्धा जारी छ। ताजा अवस्थामा स्वीडनले 3 गोल गरेको छ भने ट्युनिसियाले 1 गोल गरेको छ।
1: अब मौसम। अहिले बिहान देशको हिमाली र पहाड़ी भूभागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थान र कर्णाली प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो पनि देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना। न्यूनचापीय रेखा, स्थानीय तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थान र कर्णाली प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा

0: शाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। सातै प्रदेशले आज बजेट ल्याउने, अधिकांशको प्राथमिकतामा सुशासनदेखि पूर्वाधारका क्षेत्र। संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटको मन्त्रालयगत शीर्षकमा छलफल शुरू हुने। लोकसेवा आयोग स्थापनाको 76 वर्ष पूरा, विभिन्न कार्यक्रम गरिँदै विद्यार्थी आन्दोलन शुरू भएको सम्झनामा जयतु संस्कृतम दिवस पनि मनाइँदै। अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति, केही दिनमा हस्ताक्षर हुने। कच्चा तेलको मूल्यमा गिरावट र फिफा विश्वकपमा नवप्रवेशी कुरासाओ विरूद्ध जर्मनीको फराकिलो जीत, जापान र नेदरल्याण्ड्स बीच 2-2 बराबरी।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
2: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
3: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रमेश, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या, सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847179719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका एउटी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगोत्री जेउ बेला सुनो भुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना पाए आउ ये गुने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर किएने री उमुल र थाउने भुछे

0: हामी वायुमण्डल ल कार्बन मस्त जता नागे भने जलवायु परिवर्तन ल असर सके सुन नाखा नामेल मेलागिने सज जिमी किमी लापरवाही सुन चाउसो खेलगेमा दुख गिजिमुगेको ठेल मेलागिनाथे जन धने नि खेता छिपी ताउदुगो फोकाई
1: वन
0: जङ्गल सर मेरा आयुरी बाली एमएल एमए छामेला दिउँसोकर पोतरालाई पार्दगेर हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिजराले जाबाङजा र यामाने पोल गेने या इत्यौ चिज र रहे वन जङ्गल याल के भए
0: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दाइके बानीको चुरोट विधि ओरे पनि
1: नान्थर नाम्ल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले च अनुगमन दिने व्यवस्था चाउसिए
0: गेछो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिम गाई गेजो निकेलाई जु अब नजिरे बनाए गेङ एल गेजो निकेमा लागे अरूले लाइयो के लागे
1: वन जङ्गल स जुलिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिमी ने चाउसो सहिदेखि खेले
0: वन जङ्गल मेला दुखेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
3: होइन के भन्नु भएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
2: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
4: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
5: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
6: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
2: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
8: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौं
9: नेपाल सरकार विज्ञापन
10: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
11: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
10: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
11: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
10: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू हार्दिक खिएमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भए कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43123 98478-07-670
10: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
12: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
13: लो किन नि के भयो सन्चो भएन
12: होइन यतिकै जानै मन लागेन
13: यतिकै पनि हुन्छ
12: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
13: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
14: नमस्ते कति कामले पाल्नु भयो
13: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
14: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
12: हस् म्याडम
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आग लागि सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
0: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त सहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
2: सम्पर्क मोबाइल 98578121105,
1: 98479802,
2: 98095682605
1: र 98103940।
3: बच्चाको भविष्य हाम्रो हातमा छ।
4: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
5: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
4: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र छुटकेरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
5: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
4: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
5: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
4: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
5: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
4: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
5: पोषण सम्बन्ध सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9881-68-697।
7: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
9: बाप रे,
8: अब चाहिँ के हुने हो?
10: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जल्दै लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
3: टाउन, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
3: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: ती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98645 78232।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908705 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: होइन, के भाष र तपाईँलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
4: अरे काका, यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खरसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
2: जीवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुर्ती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 0825568703 9865443383।
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
7: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बढ्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
8: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
10: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
11: नेपाल सरकार विज्ञापन हो।
12: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो, होइन यी बुढालाई कति

0: देशमा औसत न्यूनतम तापक्रम 5.7 डिग्री सेल्सियस मौसम तथा पुष महिनामा र सबभन्दा बढी औसत तापक्रम 40 डिग्री सेल्सियस जेठ तथा असार महिनामा पर्नेछ भने यो उत्तरको उज्यालो प्रदेश र भारत प्रदेश सबै दक्षिणको तराई प्रदेशको पनि आफ्नो विश्वको विशेषता छ। भारत प्रदेशमा आएर छुटेका नदीले यहाँका तटवर्ती जग्गालाई सिंचित गरेको छ। दक्षिणको तराई
1: भूभाग ओगटेको छ। नेपालको सबभन्दा होचो भूभाग केचना कवल समेत यसै दक्षिणी क्षेत्रमा पर्दछ। यहाँको तापक्रम मध्यम पाइन्छ, जहाँ बढीमा 40 डिग्री सेल्सियस र घटीमा 0 डिग्री सेल्सियससम्म पनि झर्न सक्ने स्थानीयको भनाइ छ। पूर्वबाट बहने मनसुनी हावा महाभारत पर्वत श्रृङ्खलामा ठक्कर खाएर मनसुनमा वर्षा हुन्छ। सबभन्दा बढी वर्षा असार साउन र भदौ महिना र कम वर्षा मङ्सिर महिनामा हुने गर्छ। मेची निन्दा बिरिङ कन्काई रतुवा र मावा झापा जिल्लाका प्रमुख नदी नालाहरू हुन्। मेची नदी नेपालको पूर्व सिमाना पनि हो भने मावा खोला झापा जिल्लाको पश्चिम सिमाना रहेको छ। धार्मिक महत्त्व समेत रहेको जिल्लाको सबभन्दा ठूलो कन्काई नदी झापा जिल्लाको बिचोबिच भागबाट बहेको छ। प्राय सबै नदी नालाहरूको उद्गम स्थल महाभारत पर्वत श्रृङ्खला रहेको छ। यी नदी नालाहरू जिल्लाको धेरै भूभाग सिंचित गर्दै भारतको बिहार राज्यतर्फ बहँदै फैलिँदै गएका छन्। झापा जिल्लाको भूगोल अत्यन्तै राम्रो मानिन्छ, त्यसैले त स्थानीय पहाडी जिल्लाका बासिन्दाहरू झापा ओर्लिन चाहन्छन्, झापा बसाइँ झर्न सर्न चाहन्छन्। जहाँ कहिले अनिकाल पर्दैन, थोरै जग्गा भए पनि भकारीका भकारी अन्न उत्पादन गरेर वर्षैभरि पेट पोकाएर खान सकिन्छ। त्यसैले अनिकाल लागेर शास्ति भोगेकाहरू औलमा झर्न चाहन्छन् र झापामा पुग्न चाहन्छन्, जहाँ अन्न अनाजको कुनै कमी छैन, जिन्दगीलाई रस दिने गर्दछ। जब खान पेटभरि पाइन्छ, जिन्दगी अरू आनन्द क्रमशः प्राप्त हुने गर्छन्। जब मान्छेलाई भोक तिर्खा लाउने कुराको समस्या हुँदैन, तब गाना बजाना गीत सङ्गीत राम रौसमा सङ्गीतमा मन जाने गर्छ। बेला मौका जोराएर यसै गरी गाइन्छ र नाचिन्छ।

हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा तपाई सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुशेली।
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतारे र पालमदेखि देउरा र टप्पासम्म।
3: सुशेली
4: सुशेली
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुशेली
4: सुशेली।
3: सुशेलीमा तपाईँलाई फेरि स्वागत छ। आज चाहिँ हामी घुम्दै घुम्दै साबिकको पूर्वाञ्चल, अहिलेको प्रदेश नम्बर 1 झापा पुगिरहेका छौँ। त्यहीँको झापाको माटोमा टेकिरहेका छौँ। त्यहाँबाट देखिन्छन् अनेक अनेक भूदृश्यहरू, जहाँ अनेक अनेक प्रसिद्ध धार्मिक स्थलहरू, पर्यटकीय ठाउँहरू पनि झापामा यत्रतत्र छन्। तिनैमध्ये कन्काईधाम कोटीहोम प्रमुख रूपमा रहेको छ। कन्काईधाम कोटीहोम पर्यटकीय र धार्मिक दुवै ढङ्गले पूर्ण भएको धार्मिक थलो हो। झापा जिल्लाको सम्भवतः बीच भागबाट नदी कन्काई बगिरहेकी छन्। यसैको किनारमा रहेको स्थानमा माघ महिनाको 1, 2, र 3 कन्काईमा ठुलो मेला लाग्ने गर्दछ। त्यस बेला मात्र होइन, वर्षका 12 महिना विभिन्न ठाउँबाट कन्काईधाम कोटीहोममा पुग्ने तीर्थालुहरूको घुइँचो हुने गर्छ। उत्तरमा रहेको अर्जुनधारा धाम धार्मिक दृष्टिले झापाकै सबभन्दा अर्को प्रसिद्ध स्थलको रूपमा पनि रहेको छ। त्यससँगै झापाको अर्को धार्मिक स्थल सतासी धामको चर्चा बेग्लै छ, प्रसङ्ग फरक छ। सतासी धाम झापा जिल्लाको शिव सताक्षी नगरपालिकामा रहेको धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण ठाउँ हो। किम्बदन्तीअनुसार पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासी धामलाई चिन्ने गरिन्छ। झिलझिले बजारबाट 4 किलोमिटर उत्तर चुरे पहाडको फेदीमा इलामको सिमानासँग जोडिएको रहेका प्राकृतिक मूर्तिका स्वरूपहरू, भित्तामा रहेका गाईका धुन आकारहरू, प्रतीकहरू सतासी खोलाको एक स्थानको बीच भागमा करिब 20 मिटरभित्र मात्र निस्कने गन्धक पानी, फेदीमा रहेका अन्य मूर्तिहरूले पनि सतासी धामलाई धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी बनाएको छ। सताक्षी धामबाट प्रत्येक वर्ष बाला चतुर्दशीको दिन सतबीज छर्नको निम्ति दर्शनार्थीहरू घुइँचो लाएर निस्कने गर्छन्। सतासी धाम जस्तै झापाको अर्को प्रसिद्ध स्थल हो जमुना खाडी सिमसार क्षेत्र, जुन पर्यटकीय दृष्टिकोणले राष्ट्रिय महत्त्व पाइसकेको ठाउँ हो। जमुना खाडी सिमसार क्षेत्र झापाको कन्काई नगरमा रहेको एउटा पर्यटकीय स्थल हो। झापा, मोरङ, इलाम आदि विभिन्न स्थानबाट पुग्ने मानिसहरूको भिड त्यहाँ देखिने गर्छ। जमुना खाडी सामुदायिक वनको केही भूभागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सुरु गरिएको ठाउँ हो। विश्वमै लोप हुँदै गइरहेको अजिङ्गर त्यही ठाउँमा पाइन्छ र त्यो हरेक आगन्तुकको आकर्षणको विषय पनि रहेको छ। त्यसका अतिरिक्त जमुना खाडी सिमसार क्षेत्र अनेक वन्यजन्तुले शोभा बढाएका छन्। पर्यटकलाई आकर्षित गर्न झोलुङ्गे पुल, नौका विहार एवं आराम गर्न ठाउँ ठाउँमा चौतारोहरूको निर्माण गरिएको छ जमुना खाडी सिमसार क्षेत्रभित्र। जमुना खाडी सिमसार क्षेत्र जस्तै झापाको अर्को ठाउँ हो किचक बध। त्यसै गरी केचना कवल पनि झापाको अर्को प्रसिद्ध ठाउँ हो। केचना कवल झापा जिल्लामा रहेको साबिकको केचना गाउँ विकास समितिमा पर्ने केचना कवल नेपालको सबभन्दा होचो ठाउँ भएकोले यो पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। समुद्री सतहबाट 58 मिटर उचाइमा रहेको छ। 4 बिघा जमिन ऐलानी भएको र अत्यन्त होचो भएको कारण वर्षायाममा पानी जमेर दलदलमा परिणत हुने भएकोले हिउँदमा मात्र त्यहाँ पुग्न, त्यसलाई हेर्न र जान्न सकिन्छ। यसैले केचना कवलको विशेष महत्त्व छ। केचना कवल जस्तै झापाको विराट पोखर, समयगढ, चिल्लागढ, चन्द्रगढ, कृष्ण थुम्कीको पनि विशेष पर्यटकीय महत्त्व छ। त्यससँगै धनुषकोटी धाम, दोमुखा पनि झापाका अरू पर्यटकीय स्थल हुन्। दोमुखा झापा जिल्लाको कन्काई नदीको नदी किनारमा रहेको एउटा अर्को पर्यटकीय ठाउँ हो, जहाँ इलाम, ताप्लेजुङ, पाँचथर, मोरङको विराटनगर, सुनसरी लगायतका स्थानबाट स्थानीय पर्यटक पुग्ने गर्छन् भने नेपाल बाहिरका आन्तरिक पर्यटकहरू लगायत बाह्य पर्यटकहरू पनि पुगिरहेको दृश्य देख्न सकिन्छ। यस किसिम पछिल्लो समय झापा जिल्लाले खेती किसानीमा, राजनीतिमा लगायत पर्यटकीय विकास र पर्यटकीय आम्दानीमा पनि राम्रै फड्को मारिरहेको छ। त्यसैले झापा विविधताले महत्त्वको र विविधताले उर्वर भएको ठाउँ भनी सबैले भन्ने गरेका छन्। झापा जिल्लाको चर्चा र बयान गरिसक्दै छैन, त्यति बिना प्रसिद्धि झापा जिल्लाले कमाएको छ।

आर्थिक, सामाजिक र राजनीतिक विकाससँगै साङ्गीतिक र साहित्यिक विकासमा पनि झापाको उत्तिकै उपलब्धि छ। त्यहाँका साहित्यकर्मीहरू, साङ्गीतिक कर्मीहरूको पनि उसै किसिमले विकास भएको छ, जसले राष्ट्रिय स्तरमा ख्याति कमाइसकेका छन्। झापाको प्रकृतिकै कुरा गरौँ। झापा जिल्लामा महाभारत पर्वत श्रृङ्खलाबाट उठ्दा छुटेका कैयौँ नदीनालाहरू छन्। तीनमध्ये प्रमुख नदीहरूमा मावा नदी, रतुवा नदी, बिरिङ नदी, मेची नदी, कन्काई नदी विशेष महत्त्वका छन्, प्रमुख नदीहरू हुन्। यीभन्दा बाहेक अरू साना खोला, झरना र सानातिना नदी खोला त झापा जिल्लामा पर्याप्त छन्। झापा जिल्लामा आर्थिक व्यवसायका रूपमा अनेकौँ व्यवसायहरू चलिआएका छन्। जिल्लाका अधिकांश व्यक्तिहरू कृषि पेसामा आत्मनिर्भर भएका छन्। झापा जिल्ला नेपालकै दोस्रो धान तथा तरकारी उत्पादन गर्ने जिल्ला हो। जिल्लाका मानिसहरू व्यापार व्यवसायमा पनि उत्तिकै अगाडि रहेका छन्। यसका अतिरिक्त चिया उत्पादनमा झापाको मुख्य उत्पादन पर्दछ। माछा पालन, कुखुरा पालन, बाख्रा पालन, गाई पालन र वर्तमान अवस्थामा मौरी पालन पनि त्यहाँको व्यावसायिक कृषिमा परिरहेको छ। जिल्लामा बहुजाति र बहुभाषी बसोबास छ। विभिन्न संस्कृति तथा रीतिरिवाज र परम्परा मान्ने मानिसहरूको बसोबास झापा जिल्लामा पाइन्छ। जिल्लाका प्रमुख जातिहरूमा छेत्री, बाहुन, लिम्बू, राई, गुरुङ, मगर, तामाङ, कोचे, मेचे, सतार, धिमाल, थारू, ताजपुरिया, राजवंशी, विश्वकर्मा, दर्जी र मुस्लिमहरू रहेका छन्। त्यहाँ घना आबादी बस्ती भएको हुनाले त्यहाँको बसोबास बाक्लो छ। अहिले विभिन्न गाउँ विकास समिति र साबिकका नगरपालिकाहरूलाई मिलाएर नगरपालिका र विभिन्न गाउँपालिकामा झापा जिल्ला विभाजन भएको छ। झापा जिल्लाले अझ उन्नति गर्न सक्ने सामर्थ्य बोकेका सन्तानहरू जन्माइसकेकाले आगामी दिनमा झापा जिल्लाको अझै उन्नति हुनेछ। त्यहाँको कृषि अझै फस्टाउनेछ। त्यहाँको पर्यटनले अझै शिखर चुम्नेछ। यही आशा झापा जिल्लावासी लगायत हामी सबै नेपाली बासिन्दाहरूमा रहेको छ। झापा जिल्लाले राष्ट्रिय आय आर्जनमा पनि कतिलो हिस्सा ओगटिरहेको छ। कार्यक्रम सुशैलीमा झापाका यिनै कुरा सुनाउँदा सुनाउँदै आजलाई समय सकिने सकेको छ। सुनिदिनु हुने तपाईँलाई धेरै धेरै धन्यवाद। हामी आउँदा अङ्कहरूमा अन्य स्थानका कुरा पनि यसै गरी सुनाइ जानेछौँ। आजलाई चाहिँ कार्यक्रमबाट छुट्टिने बेला पूर्वै रमाइलो, पूर्वै घमाइलो यही समूह स्वर सुनाउँदै बिदा लिएँ। नमस्कार।

0: 99.4.
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

बिहान 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्दैछन्। असार 1 गते बजेट सार्वजनिक गर्नै पर्ने संवैधानिक बाध्यता अनुसार बजेट ल्याउन लागेका हुन्। प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकतामा राखेर नयाँ बजेट तयार पारेका छन्। संघीय सरकारले 15 जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भए प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन्। कोशी प्रदेशले चालु आर्थिक वर्षको तुलनामा 5 अर्ब बढाएर 40 अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सभाको बैठक दिउँसो 4 बजे बोलाइएको छ। मध्य प्रदेश सरकारले बजेट आज दिउँसो 1 बजे ल्याउँदैछ। अर्थमन्त्री युवराज भट्टराईले 6 अर्ब रुपियाँ घटाएर 42 अर्बको बजेट ल्याउँदै हुनुहुन्छ। बागमती प्रदेश सरकारले 66 अर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। गण्डकीमा आत्मनिर्भरतालाई प्राथमिकता दिएर 33 अर्ब हाराहारीको बजेट आउँदैछ। कृषि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायमा केन्द्रित गर्दै लुम्बिनी प्रदेश सरकारले 5 अर्ब घटाएर झन्नै 38 अर्ब रुपियाँको बजेट ल्याउँदैछ। विकास निर्माणको लागि पुँजीगत खर्चलाई प्राथमिकता दिँदै कर्णाली प्रदेश सरकारले 36 अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। चालु वर्षमा 31 अर्ब बजेट ल्याएको सुदूरपश्चिम सरकारले पनि आकार बढाएर बजेट ल्याउँदैछ। गत वर्ष समयमा बजेट नआउँदा प्रदेश बेखर्ची बनेको थियो। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन भने निराशजनक छ। अधिकांश प्रदेशको पुँजीगत खर्च 50% नाग्न सकेको छैन। संघीय संसदका दुवै सदनको बैठक आजको लागि बोलाइएको छ। अहिले केबीरमा बस्ने प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। बैठकको सुरुमै सभामुखले प्रतिनिधि सभा अन्तर्गत विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। त्यसपछि विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल सुरु हुनेछ, जसमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योगको वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण र सूचना तथा सञ्चार मन्त्रालय रहेका छन्। यस्तै गरी कृषि, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन्। बजेटमाथिको छलफलसँगै 5 जना सांसदहरूले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। यसैबीच आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने गरी राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजेलाई बोलाइएको छ। मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढी नाकामा भिडभाड हुन थालेको छ। रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवाका प्रमुख यादव भण्डारीका अनुसार 2026 जनवरीदेखि जुन 14 तारिकसम्म रसुवागढी नाकाबाट 17,241 यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। प्रस्थान गर्ने यात्रुहरूमा भारत, नेपाल, अमेरिका, रुस, अस्ट्रेलिया, भुटान, युके, मलेसिया तथा जर्मनीका नागरिक रहेका छन्। कार्यालयका अनुसार चीन प्रवेश गरेका यात्रुमध्ये अधिकांश मानसरोवर कैलाश पुग्ने रहेको बताइएको छ। गत मार्च महिनासम्म 812 जना यात्रु रसुवागढी पुगेका थिए भने अप्रेल 14 सम्म बढेर 14,240 पुगेको र यस वर्षको जनवरीबाट हालसम्म 17,241 यात्रु चीनतर्फ प्रस्थान गरिसकेका छन्। यो विवरण जनवरीदेखि जुन 14 सम्मको अध्यागमन कार्यालयले जनाएको छ। काठमाडौँ विमानस्थलदेखि टिमुरेको घटेखोला क्षेत्रसम्म मानसरोवर कैलाशको लागि यात्रुले हेलिकप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङदी तामाङले जानकारी दिनुभयो। आज सोमबार औँसी बिहान मौन स्नान गरी मनाउने परम्परा छ। सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीन कालदेखिको परम्परा

0: नेपाल सरकार विज्ञापन बोर्ड। डिभिजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: चट्याङ पर्न आँटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जङ्गलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नाति न, यस्तो त जसले पनि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
2: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
1: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु, किट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
1: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
1: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न, प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पुरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पुरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो,
2: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भन्ने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
6: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
9: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
8: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
10: हजुर, हाम्रा सेवाहरू,
11: दाँत बान्ने,
10: दाँत सफा गर्ने,
11: दाँतमा सिमेन्ट भर्ने,
10: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
11: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
10: फिक्स दाँत लगाउने।
12: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
13: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
10: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
12: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
4: नमस्ते डाक्टर साहब।
14: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: बच्चाको भविष्य हाम्रो हातमा छ, कसैको भर
1: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
0: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
1: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनु पर्दछ।
0: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
1: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
0: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
1: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
0: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
1: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्त्वहरू उपलब्ध हुन सक्छ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पोषण मैत्री हाम्रो नगर
10: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
11: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घन्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नु पर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
10: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
11: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफुल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पुरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
10: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई
3: लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
12: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
12: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
13: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
14: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल।
8: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: सुस्तामा सीमा समस्या समाधान गर्न सर्वपक्षीय छलफल, सरकारसँग कुरा राख्ने आश्वासन परराष्ट्र मन्त्रीको अभिव्यक्तिमा एमालेको आपत्ति।
0: कैलालीमा टेम्पो भिरबाट खसालेको घटना छानबिन गर्न समिति गठन, एक साताभित्र व्यवस्थापन नभए पुरानै ठाउँमा फर्कने सुकुम्बासीहरूको चेतावनी।
1: कैलाश मान सरोवर जाने तीर्थयात्रीका कारण रसुवागढी नाकामा भिड, सुनकोशी र रोसी नदी आसपासमा वर्षा र बाढी मापन केन्द्र व्यवस्थित गरिँदै।
0: अमेरिका र इरान बीच युद्ध अन्त्यको सहमति, केही दिनमा हस्ताक्षर हुने, कच्चा तेलको मूल्यमा गिरावट।
1: र फिफा विश्वकपमा ट्युनिसिया विरुद्ध स्विडेनको प्रभावशाली जित, नव प्रवेशी कुरासाओ विरुद्ध जर्मनीले हरायो।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाऊ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। पश्चिम नवलपरासीको सुस्ता स्थित नेपाली भूमिमा भारतीय एसएसपी प्रवेश गरेको घटना समाधानका लागि सर्वपक्षीय छलफल भएको छ। स्थानीय तह प्रशासन, सुस्तावासी र संघीय सांसद बीच आज छलफल भएको हो। संघीय सांसद विक्रम खनाल पनि आज सो क्षेत्रमा पुग्नु भएको छ। खनालले सुस्ताको पछिल्लो अवस्था र सीमा क्षेत्रको समस्याबारे प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराई कूटनीतिक माध्यमबाट समाधान खोज्ने आश्वासन दिनुभएको छ। पछिल्लो समय बाक्लो रूपमा एसएसपी नेपाली भूमिमा प्रवेश गरेपछि चौतर्फी विरोध भइरहेको छ। बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवारका अनुसार भारतीय सुरक्षाकर्मीले नयाँ स्थानबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि ती क्षेत्रलाई आफूहरूले पहिलेदेखि प्रयोग गर्दै आएको दावी गर्ने गरेका छन्। यस्ता गतिविधिका कारण सीमा क्षेत्रमा पटक पटक विवाद उत्पन्न हुने गरेको छ। स्थानीयहरूले भारतीय पक्षबाट पटक पटक हुने सीमा अतिक्रमण प्रयासप्रति सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन्। उनीहरूले सुस्ताको सीमा विवादको दीर्घकालीन तथा स्थायी समाधान खोज्न पनि सरकारसँग आग्रह गरेका छन्। यसैबीच विपक्षी दल नेकपा एमाले भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अभिव्यक्त गरेको अतीतको बोझ बोक्न सक्दैनौ भन्ने भनाइबारे जवाब मागेको छ। प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले व्यक्त गरेको अभिव्यक्तिको जवाब माग्नु भएको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हट्यो कि हटेन भन्दै प्रश्न गर्नुभएको छ। यही जेठ 17 गते प्रधानमन्त्री बालेनले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विपक्षीहरूले माग गर्दै आएका छन्।
1: सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्दैछन्। असार 1 गते बजेट सार्वजनिक गर्ने पनि संवैधानिक बाध्यता अनुसार बजेट ल्याउन लागेका हुन्। प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकतामा दिएर नयाँ बजेट तयार पारेका छन्। संघीय सरकारले 15 जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भए प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन्। कोशी प्रदेशले चालु आर्थिक वर्षको तुलनामा 5 अर्ब बढाएर 40 अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेशसभाको बैठक दिउँसो 4 बजे बोलाइएको छ। मध्य प्रदेश सरकारले बजेट आज दिउँसो 1 बजे ल्याउँदैछ। अर्थमन्त्री युवराज भट्टराईले 6 अर्ब रुपियाँ घटाएर 42 अर्बको बजेट ल्याउँदै हुनुहुन्छ। बागमती प्रदेश सरकारले 66 अर्ब रुपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकीमा आत्मनिर्भरतालाई प्राथमिकता दिएर 33 अर्ब हारारीको बजेट आउँदैछ। कृषि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायमा केन्द्रित गर्दै लुम्बिनी प्रदेश सरकारले 5 अर्ब घटाएर झण्डै 38 अर्ब रुपियाँको बजेट ल्याउँदैछ। विकास निर्माणको लागि पुँजीगत खर्चलाई प्राथमिकता दिँदै कर्णाली प्रदेश सरकारले 36 अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। चालु वर्षमा 31 अर्ब बजेट ल्याएको सुदूरपश्चिम सरकारले पनि आकार बढाएर बजेट ल्याउँदैछ। यद्यपि सदाको वर्षा झैँ लफडा रहेको त्यहाँ हिजो दिउँसोसम्म सत्तारूढ दलहरू छलफलमै थिए। गत वर्ष समयमै बजेट नआउँदा प्रदेश बेखर्ची बनेको थियो। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन भने निराशजनक छ। अधिकांश प्रदेशको पुँजीगत खर्च 50% नाग्न सकेको छैन।
0: चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया समकक्षी वाङ यी बीच आज प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता हुँदैछ। बेजिङमा स्थानीय समयअनुसार आज बेलुकी 6 बजे हुने द्विपक्षीय वार्तामा उहाँहरूबीच नेपाल चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले आज चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ। उहाँ चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्युरो सदस्य वाङको निमन्त्रणामा हिजो बिहान बेजिङ पुग्नु भएको हो। परराष्ट्र मन्त्री खनाल हिजो वाङको सम्मानमा बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभएको थियो। मन्त्री खनाल भ्रमण सम्पन्न गरी पर्सि असार 3 गते स्वदेश फर्काउने कार्यक्रम छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा ट्याम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आज प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्य, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर ध्वजराज जोशी र कानून अधिकृत विजय राज ओझा सदस्य रहेको समिति गठन गरेको हो। समितिलाई 7 दिनभित्र सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न कार्यदेश दिइएको छ। डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले वनको अतिक्रमित संरचना हटाउने क्रममा गोदावरी नगरपालिका 4 मा एक महिलाको ट्याम्पो भिरबाट खसालिदिएको भिडियो सार्वजनिक सामाजिक सञ्जालमा भएपछि चौतर्फी आलोचना भएको छ। आलोचनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले हिजो वन कार्यालयका 12 जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको जनाएको छ।
0: सेल्टरमा राखिएका सुकुमवासीहरूले सरकारलाई 1 साताको अल्टिमेटम दिएका छन्। आफूहरूको उचित व्यवस्थापन नभएको र भोकै बस्नु परेको भन्दै उनीहरूले 1 साताभित्र आफूहरूको व्यवस्थापन नभए पुरानै ठाउँमा फर्कने चेतावनी दिएका छन्। थापाथली, गैरी गाउँ र शान्तिनगर तथा जडीबुटी लगायतका क्षेत्रबाट हटाइएका उनीहरूलाई अहिले किर्तिपुर स्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएको छ। तर होल्डिङ सेन्टरको अवस्था अत्यन्तै कष्टकर र अमानवीय रहेको पीडितहरूको गुनासो छ। उनीहरूले होल्डिङ सेन्टरमा आधारभूत सुविधा समेत नपाएको गुनासो गरेका छन्। उनीहरू थाल ठटाउँदै आन्दोलनमा पनि उत्रिएका छन्। सुकुमवासीहरूले एक ज्ञापन पत्र मार्फत आफूहरूलाई थुनुवाको व्यवहार गरिएको बताएका छन्। सेल्टरमा रहेका बालबालिका, सुत्केरी ज्येष्ठ नागरिक र दीर्घ रोगीले उचित स्याहार नपाएको, गोपनीयताको अभावमा मानसिक तनाव रहेको उनीहरूको गुनासो छ। किर्तिपुर स्थित राधास्वामी सत्सङ्गमा बस्दै आएका सुकुमवासीहरूलाई खाना खुवाउने टोली पनि हिजोदेखि त्यहाँबाट बाहिरिएको छ। आश्रित मानिसहरूलाई बिहान बेलुकी चिया नास्ता र खाना खुवाउन काठमाडौँ महानगरले त्यही मेस चलाउँदै आएको थियो।
1: मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढी नाकामा भिडभाड हुन थालेको छ। रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् 2026 जनवरीदेखि जुन 14 तारिकसम्म रसुवागढी नाकाबाट 17,241 जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। प्रस्थान गर्ने यात्रुहरूमा भारत, नेपाल, अमेरिका, रुस, अस्ट्रेलिया, भुटान, संयुक्त राज्य, बेलायत, मलेसिया तथा जर्मनीका नागरिक रहेका छन्। कार्यालयका अनुसार चीन प्रवेश गरेका यात्रुमध्ये अधिकांश मानसरोवर कैलाश पुग्ने गरेको बताइएको छ। गत मार्च महिनासम्म 812 जना यात्रु रसुवागढी पुगेका थिए भने अप्रिल 14 बढेर 14,240 पुगेको र यस वर्षको जनवरीबाट हालसम्म 17,241 यात्रु चीनतर्फ प्रस्थान गरिसकेका छन्। यो विवरण जनवरीदेखि जुन 14 अध्यागमन कार्यालयले सम्मको रहेको अध्यागमन कार्यालयले जनाएको छ। काठमाडौँ विमानस्थलदेखि टिमुरीको घटे खोला क्षेत्रसम्म मानसरोवर कैलाशको लागि यात्रुले हेलिकप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरी हेलिप्याडका व्यवस्थापक सुनाम वाङदी तामाङले जानकारी दिनुभयो।
0: वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रे प्लान्चोकका विभिन्न नदी तटीय क्षेत्रमा मौसम मापन केन्द्र तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ। सुनकोशी र रोसी नदी आसपासका विभिन्न क्षेत्रमा ती उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार जिल्ला स्थित 3 बाढी मापन केन्द्र र 1 स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागि छ। त्यसका लागि सरकारवाला निकाय तथा स्थानीय नागरिकसँग विभागले छलफल समेत गरेको छ। मौसम र बाढीबारे जानकारी गराउन जिल्लाको 7 स्थानमा मौसम मापन उपकरण र 3 स्थानमा बाढी मापन उपकरण जडान गरिएको विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले जानकारी दिनुभयो। उहाँका अनुसार धुलीखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेवपुर, दोलालघाट र पचुवार घाटमा मौसम मापन उपकरण जडान गरिएको छ। सुनकोशी नदी अन्तर्गत दोलाल घाट र पचुवार घाट तथा पनौती बजार नजिकै बाढी मापन उपकरण जडान गरिएको छ। रोसी गाउँपालिका 2 फलामे साँगुमा मौसम मापन उपकरण तथा पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना रोसी खोला पुल र रोसी सुनकोशीको संगमस्थल नेपाल थोक नजिकको पुलमा बाढी मापन उपकरण थप्ने प्रक्रिया अघि बढाइएको छ। उहाँका अनुसार पनौतीको गोरखनाथ मन्दिर छेउमा परीक्षणका लागि बाढीको जानकारी दिने बत्ती समेत जडान गरिएको छ। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
10: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
11: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
10: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
9: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
10: के यस विपत्तिको कुनै समाधान छैन त?
9: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
10: खाली जमिनमा बिरुवा रोपौँ, रोपेका बिरुवा हुर्काउँ, वन जङ्गलको संरक्षण गरौँ।
11: आफू बाँचौँ र अरूलाई पनि बचाउँ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी होली नि।
13: हो र, होइन होला त्यस्तो त।
14: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
13: केही भएन मिस,
14: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग

0: अग्लो घर चाहियो नि।
1: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
1: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
9: नेपाल सरकार।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ?
1: के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
0: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
0: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराही दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
4: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478443773 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
10: होइन, के भएको छ र तपाईँलाई?
9: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
10: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराहे दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
11: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद।
12: हेलो।
13: हेलो,
12: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
13: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
7: हजुर।
13: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: लु दिन त। हेलो, भन्नुहोस् त।
12: हेलो हजुर।
7: हजुर,
12: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
13: ए नानी, के भन्ने रहेछ? के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, म किन दिन्थे?
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
15: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
14: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
15: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
17: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
18: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
17: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
18: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
17: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत बाट फिक्स दात बनाउने, ग्यारेन्टी का साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधि बाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
18: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक, गोराही दाङद्वारा जारी सन्देश।

0: खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिम्बुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
1: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: बाजे के भयो, किन गालामा हात?
3: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805914652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-46-78-232।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
4: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
5: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: सबैजना जुटेर
8: खटेर बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
9: लो किन नि, के भयो सन्चो भएन?
8: होइन यतिकै जानै मन लागेन।
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
9: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
10: नमस्ते, कति कामले पाल्नु भयो?
9: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
10: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय।

0: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
1: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
2: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घन्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
1: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
2: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफुल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पुरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा सङ्केतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
4: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
3: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
4: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
3: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
3: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
4: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
3: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रुगा 9841-68-697।
4: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9858-22-275।
3: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
6: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
5: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
6: लौ उसो भा, म सामान लिन गइहाले।
5: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504। मादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578

0: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
1: खै योमा त दाना चाहिँ छैन,
2: कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
0: ओहो भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग तुरी खेल्न जिकै रुपा स्टोरबाट दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, लिबाङ टुडीखेल, रोल्पा।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
3: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।

0: वैश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन ला हजार दिनका आमालाई, पोषण के हो थाहा छ?
7: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
8: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफुल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
7: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
8: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
7: गर्भवती भएको 3 महिना पुरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पुरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानु पर्छ।
8: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
7: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा

0: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
1: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
0: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर, हाम्रा सेवाहरू
3: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
3: दाँतमा सिमेन्ट भर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
3: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
2: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
3: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
4: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ तर

0: 给我拉出去！
1: 我家拉，我的爸去，我的爸去，啊，房子，地方人家，啊，我的，你到那了，管那玩意儿呢？你到吧。
2: 哎呀，
3: 爸爷，给我。किन गालामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
3: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
4: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
5: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
3: हजुर आउनुहोस् चौबिसै घन्टा तपाईँकै सेवामा तत्पर छौ
4: हजुर हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
7: नदुखाइ दाँत निकाल्ने
6: दुखीको दाँत जरैदेखि उपचार गर्ने
7: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
3: 9805914652
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
8: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ।
2: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू,
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
8: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
8: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
8: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
10: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका यमी मस्त जरुरी सूचना। जुँ बेला खेम्रिदे गरम ओभोदिरी ज्याउ बेला सुनो फुरी बतास ओचुदिरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना दे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुख
11: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाइ, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
6: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
8: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा।
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स।
8: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट।
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
6: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
10: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
9: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
10: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
11: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
10: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
11: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
9: हो, यस्तै घर हो हामीलाई चाहिएको।
12: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बजे हो।
10: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
13: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ?
2: के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
1: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095826005
1: र 98103949040।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार विमाल हुनुहुन्छ।
2: डाक्टर जङ्ग शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनि तथा नसा रोग विशेषज्ञ,
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
0: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेसन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफुल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पुरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पुरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान स्याहार

0: नमस्कार, म गायक तथा सङ्गीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्ज मा सुन्न नभुल्नुहोला
5: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा। स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाईँ यतिखेरको समयमा कहाँ अनि के गर्दै कस्तो अवस्थामा रहनु भएको छ, जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि आज भने भूमि मेला हो क्या अरे होइन, भूमि मेला हेर्दै हुनुहुन्छ होला, रम्दै हुनुहुन्छ होला। तपाईँहरू जहाँ जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला सुरुदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्घालेको छु। हजुर आदरणीय श्रोता, यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा jaljalapress.com। हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कन्देरमा पनि सुन्न सक्नुहुनेछ। राज सहभागिता नभएर हामी आउने गर्दछौँ हरेक हप्ताको सातैबार फरक श्रृङ्खला फरक बारका साथमा उपस्थित।

आइडी हो हाम्रो, न्यू आइडीलाई फलो गर्नुहोला, साथी बनाउनुहोला। सबैजनाले देखिसक्नु भएको छ गेस्टमा रहेको आइडीलाई, सबैजनाले माया गर्नुहोला भन्दै अब भने म कार्यक्रमको शुभारम्भ गर्छु भूमि पर्वको गीतबाट। त्यसपछि पुनः उपस्थित हुने नै छु, यो गीत स्वीकार्नुहोस्।

0: हजुर, महाभारतको संस्कृति हो भूमि पर्व। यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। भूमि पर्वको सबैजनालाई सम्पूर्णमा शुभकामना छ र आज सहभागी जनाइसकेपछि भूमि पर्वको शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ भन्दै यतिखेरको समयमा पहिलो साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ र मलाई टिकटक लाइभमा पनि हेरिराख्नु भएको छ, मैले गेस्टमा राखिसकेका छु, न्यू आइडी हो भनिराखेको छु। प्रिया मगर नेपालीबाट रहेको छ, गेस्टमा रहेको आइडीलाई सबैजनाले माया गर्नुहोला। र यतिखेरको समयमा साथी नमस्कार हजुर। नमस्कार, कुन ठाउँबाट को बोल्नु भयो? सुन्छौँ गाउँपालिकाबाट, भावना विष्ट छेत्री। एकदमै सन्चै छु। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो भावनाजीले?
1: हजुर दिदी, म यतिखेरको समयमा गाई बाख्रा हेर्न आएको छु है।
0: गाई बाख्रा हेर्न जानुभएको छ, मेला हेर्न जानु भएन?
1: नै गएन नि दिदी।
0: ए किन हो नि नगएको?
1: गएपछि भोलि जान्छ होला।
0: ए गएपछि भोलि जाने हो, पाँच दिनसम्म त हुन्छ होइन?
1: हजुर
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि खाजा नास्ता खानु भयो कि भएन?
1: नै भएको छैन, अगाडि 12 बजीतिर खाना खाएको, अब साँझ घर गएपछि खाना नास्ता सबै हुन्छ है।
0: ए ए साँझ घर गइसकेपछि खाना नास्ता सबै हुन्छ होइन?
1: हजुर
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिनुहुन्छ आज भूमि पर्वको शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ है?
1: हस् हुन्छ, सर्वप्रथम त हजुरलाई भन्न चाहन्छु अनि टेक्निसियनको मित्रलाई पनि र यतिखेरको समयमा जति पनि साथीहरूले प्रोग्राम सुनेर बस्नु भएको छ यहाँ सम्पूर्ण साथीहरूलाई, विशेष त मेरो साथी अस्मिता रोका मगरको लागि भूमि पर्वको शुभकामना भन्न चाहन्छु। अनि मनकुमारी बुढा मगर, उडामा विष्ट छेत्री, वनमाया विष्ट छेत्री, मनमाया विष्ट छेत्री, दिलमाया विष्ट छेत्रीलाई धेरैभन्दा पनि धेरै मिस गरेको छु, एउटै गाउँमा भए पनि भेट्न भएको छैन, धेरै माया धेरै सम्झना भन्न चाहन्छु दिलमाया विष्ट छेत्रीलाई। अनि उजेली मगर, प्रतिज्ञा मगर, सिन्ध्या मगर, अनि राष्ट्रमा मभन्दा पनि धेरै

0: दादीहालाई पनि पर्वको धेरै धेरै शुभकामना भन्दैछु। चिन्छु, नमस्ते दिदी।
1: हजुर, यतिखेरको समयमा भावना विष्ट छेत्री आउनुभएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ, पालो तपाईँको रहनेछ। मैले तपाईँहरूलाई भनिराखेको छु, यति धेरै साथीहरू हुनुहुन्छ है, सुनेर मात्रै साथ दिनुहोला तपाईँहरूले, र टिकटक लाइफमा हामीलाई हेर्दै हुनुहुन्छ भने फोन डायल पनि गर्न सक्नुहुनेछ। तपाईँहरूलाई मैले जानकारी गराएँ कि आज प्रोग्रामको बारेमा जानकारी नभए तापनि तपाईँहरूले सुनेर मात्र साथ दिनुहोला भन्दैन है, मैले भनिसकेँ। आज साथ नदिए तापनि होइन, फोन डायल गरिहाल्नुभयो भने पनि मैले यहाँबाट जानकारी गराउँछु आजको बारेमा है। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। आज तपाईँले आफ्नो साथीहरूलाई भूमिया पर्वको है, भूमिया पर्वको शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। र मैले मेरो टिकटक लाइफमा धेरैजना साथीहरूले हेरिराख्नु भएको छ, यतिखेरको समयमा 69 जनाले हेरिराख्नु भएको छ। यति धेरैजना मात्रै फलो गर्नुभएको छैन, न्यू आइडी छ माथि प्रिया मगर गेस्टमा राखिसकेका छु, त्यो आइडीलाई सबैजनाले फलो गर्नुहोला है। आज सहभागी जनाइसकेपछि तपाईँले आफ्नो साथीहरूलाई सँगसाथीलाई भूमि पर्वको शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ, शुभकामना दिन सक्नुहुनेछ। 97 45 96 36 20 को लाइन भएर सहभागी जनाउनु होला। यतिखेरको समयमा दोस्रो साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्ते, नमस्कार हजुर।
1: नमस्ते, नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
2: रेजिना
1: पुन मगर अरिसबाट। के छ रेजिनाको खबर?
2: मेरो खबर ठिकै छ, भन्नु के र के छ तपाईँको?
1: मेरो पनि ठिकै छ, तपाईँलाई जे जस्तो छ त्यस्तै नै छु भने।
2: अब ठिक हुनु पर्यो के र, ठिक हुनु पर्यो,
1: ठिक त हुनु पर्यो क्या र त। अनि के छ, आज भूमि पर्व हेर्न जानु भएन?
2: अब भूमि पर्व हेरिरहेछु भेडाको पछि पछि।
1: भूमि पर्व चाहिँ जे होस् भेडाले गरिरहेछ आज होइन,
2: अब आखिर भवा चाहिँ आउने, अब भेडा पनि उही खालको पर्यो के
1: हो ल, भेडा सँगै रमाउनु होला। अब तपाईँले चाहिँ म जान्न होला भनिसकेपछि अब म मात्र एक्लै फेरि कहाँ फन फन घुमेर जाने हो र?
2: अनि फन फन त म जाने, चुनारे भिर घुम्न जानु पर्थ्यो नि।
1: चुनारे भिर त म कति गएँ कति गएँ, तर जानु मलाई लाग्दैन क्या फेरि, किन हो?
2: अन्य दिनमा जानु भएको थियो होला, आज त विशेष दिन गएको भए त हुन्थ्यो नि।
1: हो हुन त, तर के गर्नु, अलि जान मनै लागेन कि, मलाई चाहिँ अलिक गाह्रो पर्यो क्या।
2: कतै कथा म नगए तापनि मेरो मुया साथमा बोकेर गएको भए त म पनि गएको महसुस गर्थेँ होला।
1: अब तपाईँ नै नजाने भनिसकेपछि म त झन् कहाँ पो जान्छु र, म त तपाईँ जहाँ जानुभयो त्यतै जाने खोजेको।
2: म त आइरहेको छु त हौ, भूमि मेला हेरिरहेको छु मजाले, भेडाको पछि पछि
1: हिँडी। तपाईँले भेडाको पछि पछि हेर्नु भएको छ भने म पनि अब एकछिन पछि आउनु पर्ला, भेडाको पछि पछि लाग्नु पर्ला म पनि।
2: लाग्नु पर्यो हौ, लाग्नु पर्यो, नलागेर सुख
1: हो नि, अब नलागेर त कहाँ सुख पाइन्छ त नि। अनि खाजा नास्ता खानु भयो कि भएन?
2: भएको छैन भनौँ के है, अब एकछिन पछि खाने त होला, झोलीमा बसिरहेको छ कि, आउनु तपाईँ र म सँगै बसेर खाउला।
1: ल हुन्छ, तपाईँले पो के बनाएर राख्नुहुन्छ अब? मिठा मिठा खानेकुरा पाइन्छ भन्छ,
2: मिठा मिठाको त कुरा नगर्नु, अब त्यो भटमास अनि गोलको खाजा बोकेर
1: आएको छु। त्यो त झन् अर्ग्यानिक हो नि, अब बोकेर जानु भएको छ भने त झनै सजिलो भयो नि त, बनाएर राख्नु पनि परेन होइन। स्वास्थ्यको लागि त एकदम फाइदा हो त्यो भने त है। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिनुहुन्छ, कसलाई भूमि पर्वको शुभकामना दिनुहुन्छ?
2: हुन्छ, विशेष गरी त हजुरको लागि धेरै माया र सम्झना, साथमा भूमि पर्वको अब मनाउन नपाए तापनि धेरै धेरै धेरै शुभकामना छ हजुरलाई, अनि रेडियो जलजलाल फ्यामिलीको लागि, विशेष त मेरो आमाको लागि, दिदी हरिकोला, दुर्गा भाइ निकास लगायत मलाई रेजिना भनेर चिने नचिने सम्पूर्णको लागि भूमि पर्वको धेरै धेरै शुभकामना भन्दै छुट्टे। नमस्ते,
1: नमस्ते। यतिखेरको समयमा रेजिना आउनुभएको थियो, क्यार सुन्छ हरिबाट भन्दैन, सुनिले स्मृति गाउँपालिकाबाट है। मलाई टिकटक लाइभमा कहाँ हो भूमि पर्व हामीबाटै आउनु पऱ्यो भन्नुभएको छ। अब भूमि पर्व चाहिँ जता पनि छन् है, रोल्पातिर कहाँ आसपासमा धेरै ठाउँमा छन्, सुनसरी गाउँपालिका भयो होइन, माडी गाउँपालिका, त्यसै गरी हाम्रो रोल्पा नगरपालिकामा पर्व मनाइराख्नु भएको छ, तर म चाहिँ मनाउन पाएको छैन होइन। यति नजिक भएर पनि म के गर्नु, अब आफ्नै बाध्यताले हो, मनाउन मन त थियो। तपाईँहरू पनि सहभागी जनाउनु होला आजको बसाइमा, मनाउन नपाए तापनि तपाईँहरूले आज आफ्नो साथीहरूलाई चाहिँ भूमि पर्वको शुभकामना दिन सक्नुहुनेछ। भूमि पर्वको शुभकामना दिइसकेपछि त आफू पनि मेला हेर्न गाह जस्तो त हुन्छ नि त होइन, त्यसै कारणले गर्दा सहभागी जनाउनु होला। सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ। भूमि पर्वको विशेष त सबैजनालाई फेरि पनि शुभकामना छ। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागी जनाइसकेपछि आज तपाईँले आफ्नो सङ्गसाथीहरूलाई भूमि पर्वको शुभकामना आदान प्रदान गर्न पाउनुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ है आजको बसाइमा भन्दै। अब साथी आउनु भएको छैन र टिकटक लाइभमा हेर्दै हुनुहुन्छ भने चाहिँ मैले माथि राखिसकेको छु गेस्टमा राखेको जुन आइडी छ त्यो आइडीलाई फलो गर्नुहोला भन्दै अर्को गीत राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु।

कार्यक्रममा खोला तरी जाम दिनमा धोका मरी जाम यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हामीलाई यतिखेरको समयमा सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो जलजला 96.4 MHz फ्रिक्वेन्सीमा सुन्दै हुनुहुन्छ र हामीलाई इन्टरनेट अनलाइनमा पनि सुन्दै हुनुहुन्छ। इन्टरनेट अनलाइनमा तपाईँले जलजला प्रेस .com आउनुभए पनि त्यहाँबाट पनि हामीलाई जुनसुकै कुनाने कान्देरामा पनि सुन्न सक्नुहुनेछ। इन्टरनेट अनलाइनमा तपाईँले विदेशमा होस् या स्वदेशमा जुनसुकै कुना गर्ने कन्देरामा पनि सुन्न सक्नुहुनेछ आजको बसाइमा। र तपाईँले आजको बसाइमा मात्र होइन जुनसुकै बसाइमा पनि तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा भने सुन्न सक्नुहुनेछ, सुनिराख्नुहुनेछ होइन। र हामी टिकटक लाइभमा पनि आएका छौँ। आज हामी दिन प्रतिदिन आउँदै गर्दा आज पनि हामी आइसकेका छौँ टिकटक लाइभमा। तपाईँले तेजेन्द्र प्रिया सर्च गर्नुभयो भने हामीलाई त्यहाँबाट प्रत्यक्ष लाइभमा हेर्न सक्नुहुनेछ। लाइभ आएका छौँ, तपाईँहरू पनि सुन्न चाहनुहुन्छ, यदि हेर्न चाहनुहुन्छ मलाई होइन, मलाई साथी बनाउन चाहनुहुन्छ भने तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट हामीलाई भेटाउन सक्नुहुनेछ है। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि आज हामी तपाईँसँग कुराकानी गर्छौँ। मात्र तपाईँले आज साथी सङ्गीहरूलाई आज भूमि पर्वको शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। आजबाट 5 दिनसम्म चाहिँ भूमि पर्वको शुभकामना होइन भूमि पर्व लाग्दैछ होइन, लागिराखेको पनि छ होला यतिखेरको समयमा कुनै ठाउँमा यतिखेर भर्खरै मात्रामा ओपनिङ भइरहेछ होला, ओपनिङ नभएर लागिरहेछ होला, लाग्न तयारी हुँदैछ होला होइन। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। प्रोग्राम हेलो जलजला तपाईँले सुन्न सक्नुहुनेछ। 97 45 96 36 20 को लाइन भएर सहभागी जनाउनुहोस् र सुन्न सक्नुहुनेछ समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ, देश तथा विदेशमा सुन्न सक्नुहुनेछ। यतिखेरको समयमा साथी आउनु भएको थियो तर मिस्कल हान्नुभयो, मिस्कल हानेर जाने अलिकति पनि तपाईँहरूमा छैन क्या होइन। जुन छैन भनिसकेँ नि मैले, तपाईँहरूले चाहिँ के गर्नुहुन्छ भनिसकेपछि तपाईँहरू आउनुहुन्छ, एकछिन पनि तपाईँहरू होल्डमा बस्न सक्नुहुन्न, तपाईँहरूमा मानवताको क्षमता छैन कि। त्यसै कारणले गर्दा मैले भन्छु, अलिकति पनि तपाईँहरू होल्डमा बस्न सक्नु हुँदैन भने चाहिँ फोन डायल नै नगरेको भेष है। मोबाइल नम्बर वाचन गरिहालेँ, 2 पटक मिस कल आइसकेको छ, 98 6 79 640 51 रहेको छ नम्बर। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला भन्दै अब भने फेरि पनि म अर्को गीत राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु।

0: यी गीत बाजाबाट तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत गर्छु। बिदाइ भनिसकेपछि परदेशीहरूको लागि यो अलि गाह्रो नै हुन्छ, परदेशीहरूले सुनिसकेपछि अलि भक्कानिएर आउँछ मन पनि, होइन। 97 45 89 36 20 लाइन भएर सहभागी जनाउनुलाई त्यतिखेरको समयमा साथी आउनु भएको छ। नमस्कार हजुर।
1: नमस्कार।
0: नमस्कार, कुण्ठबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम। सुन्छु हरि गाउँपालिकाबाट परमेशा विष्ट।
1: हजुर हजुर।
0: के छ परमेशाको हाल खबर?
1: मेरो हाल खबर ठिकै छ, मजुङ्गो कुरा गर्नु पर्दा अब पानी परिरहेछ भन्नुहुन्थ्यो है।
0: पानी परिरहेछ अनि यतिखेरको समयमा नभएर खाजा नास्ता खानु भयो कि नै? खाना खाएर जानुभएको? अनि कुन ठाउँ हो सुन्छ हरि? ए ठनाबाङ पो?
1: हजुर हजुर।
0: ओहो, अनि ठनाबाङ कहाँ आफ्नै मान्छे पो परियो कि क्या हो? ए ल ल हुन्छ, तपाईँ मेरै आफन्त पर्नु हुँदो रहेछ क्या अरे। अब म मेरो आफन्त भइसकेपछि मलाई के पठाउनुहुन्छ? अब केही न केही त पठाउनु पर्यो है।
1: अब यतातिर अब के पाइन्छ भने पलम पाइन्छ,
0: पलम पलम पाइन्छ।
1: हजुर हजुर,
0: पठाइहाल्नु होला त, म त फेरि पलम त जति खाएँ नि फेरि पेटै भरिन्न। ल प्रतीक्षा गरेरै बस्नु क्या अरे, जहिले भए पनि तपाईँ पलम चाहिँ पठाएरै छोड्नुहोस् ल।
1: हुन्छ
0: ल, हुन्छ। कार्यक्रममा आउनु भएको छ अनि कसलाई सम्झिनुहुन्छ आज? साथीहरूलाई भूमि प्रभावको शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ है।
1: हुन्छ, फर्स्ट हजुरलाई मेलाको शुभकामना भन्न चाहन्छु अनि परिवेशन गर्नु बस्नुभएको मित्रलाई पनि शुभकामना भन्न चाहन्छु अनि जति पनि मलाई पवित्र भन्ने चुनिने सम्पूर्ण मनसाथलाई अनि भूमि मेलाको सबैलाई शुभकामना भन्ने सिकिन्छु हजुर। नमस्कार।
0: नमस्कार।
2: घरको अवस्था यस्तो छ
3: हजुर।
0: हजुर, यतिखेरको समयमा साथी आउनुभएको थियो, होइन, आफ्नै मान्छे पो परियो भन्दै हुनुहुन्थ्यो अरे, होइन। 97 45 89 36 20 मलाई चाहिँ आरु बखाटा पठाइदिनु पठाइदिन्छु भन्नुभएको छ। ल हेरौँ है त कतिको दम रहेछ उहाँसँग है। 97 45 89 36 20 लाइन भएर सहभागी जनाउनु होला। वाट्सएप नम्बर मैले भनिसकेँ, 97 68 32 31 84 97 68 32 31 84 को लाइन भएर सहभागी जनाउनु होला भन्दै थिएँ। ए अर्को साथी पनि आउनु भएको छ। नमस्कार हजुर।
4: हजुर नमस्कार।
0: नमस्कार, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम। माडी गाउँपालिकाबाट के नाम भन्नुभयो?
4: प्रिया मगर।
0: प्रिया मगर, कतै सम्झिने त भर्नु भएन?
4: हजुर।
0: कतै मेरो सम्झिनु त पर्नु भएन?
4: हुनसक्छ
0: हुनसक्छ है। अनि के छ प्रियाको हाल खबर बताउनुहोस्।
4: ठिकै छ भन्नु पर्यो।
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो प्रियाजीले?
4: मैले केही पनि गरेको छैन, कार्यक्रम सुन्दै बस्दै।
0: कार्यक्रम सुन्दै बस्दै गर्नुभएको छ। अनि खाजा नास्ता खानुभयो कि भएन प्रियाजीले?
4: खाजा नास्ता चाहिँ भएको छैन, बडो हजुरको भयो कि नाइ?
0: खाजा नास्ता भएको छैन, हाम्रो पनि भएको छैन। यता लिबाङतिर आइस्यौ न, सँगसँगै खाऊ लाग्यो। आज त भूमि पर्व हो अनि भूमि पर्व हेर्न जानु भएन? जानु भएन किन त यति सोझी भएको? मगर भइसकेपछि त आफ्नो मौलिकता हराउनु भएन क्या? भूमि पर्व त मनाउन जानु पर्थ्यो त प्रियाजी, किन नजानु भएको? कामको व्यस्तताले यत्तिकै है। ल हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
4: हुन्छ, सर्वप्रथम हजुरलाई भूमि वर्गको धेरै धेरै शुभकामना। प्राविधिकमा को हुनुहुन्छ उहाँलाई पनि धेरै शुभकामना, मलाई प्रिया मगर भनेर चिने नचिने सबैलाई धेरै वर्गको धेरै धेरै शुभकामना हामीले चिन्छु। नमस्ते हजुर।
0: नमस्ते। यतिखेरको समयमा प्रिया मगर आउनु भएको थियो माडी गाउँपालिकाबाट। आज सहभागी जनाइसकेपछि आफ्नो आफन्तजनहरूलाई शुभकामना बाँड्न सक्नुहुनेछ। यतिखेरको समयमा साथी नमस्कार हजुर, फनगलको साथी नमस्कार।
3: नमस्कार।
0: नमस्कार, कुन्ठाबाट को बोल्नु भयो? शुभ नाम
3: दिदी।
0: बासना कुन्ठाबाट भन्नुभयो? लुङ्गरीबाट। बासना के हो? बासना बेसी के छ? बासनाको खबर बताउनुहोस्। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो बासनाजीले? यतिकै बसिराख्नु भएको छ है। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ भूमि प्रभुको, कसलाई शुभकामना दिनुहुन्छ?
3: ल
0: हुन्छ, अहिलेको लागि बिदा गर्छु। नमस्कार। यतिखेरको समयमा बासना बेसी आउनु भएको थियो क्यार लुङ्गरी गाउँपालिकाबाट। तपाईँ पनि आउनुहोला है, आज सहभागिता जनाइसकेपछि तपाईँ आउनुभयो भने केही गर्नु पर्दैन। आज त साथीहरूलाई भूमि प्रभावको शुभकामना आदान प्रदान गर्न सक्नुहुन्छ, साथीहरूलाई पनि सम्झिनु होला है आजको बसाइमा। र सहभागी जनाउनु होला, नम्बर भनिदिइसकेका छु मैले, 97 45 89 36 20 को लाइन भएर भनिसकेका छु, 97 68 32 31 84 को लाइन भएर सहभागिता जनाउनु होला। अब त टाइम त छैन है। अर्को साथी पनि आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर।
5: हजुर नमस्ते।
0: नमस्ते, कुन्ठाबाट को बोल्नु भयो?
5: हजुर म कालु थापा बोलेको, म हाल कतारबाट है।
0: कालु थापा हाल कतारबाट?
5: हजुर।
0: के छ कालुको हाल खबर?
5: हजुर मेरो एकदम ठिकै छ, मैले हजुरको कार्यक्रम हेरिरहेको थिएँ, सुनिरहेको थिएँ है, त्यसको फल लगाएको ट्याक्कै लागिहाल्यो।
0: एकदम मेरो पनि ठिक छ, हाम्रो मात्र होइन नि प्रोग्राम त, तपाईँको पनि हाम्रो पनि हो, सबैजनाको, मेरो मात्र होइन है। अनि तपाईँको अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
5: हजुर म ड्युटीबाट आएर रुममा आएर बसिरहेको थिएँ है, अनि हजुरको कार्यक्रम सुनिरहेको थिएँ, लगतै हजुरको टिकटक लाइभ पनि हेरिरहेको छु है।
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि खाजा नास्ता त खानु भएको छैन होला क्यारे होइन?
5: हजुर मेरो भइसक्यो, खाजाहरू भइसक्यो, अब रेस्टको टाइम छ। अनि हजुरको भयो?
0: हाम्रो भएको छैन क्यारे, अब एकैछिन पछि हुन्छ। कार्यक्रममा आउनु भयो, कसलाई शुभकामना आदान प्रदान गर्नुहुन्छ?
5: ए सर्वप्रथम म परदेशीको तर्फबाट नेपालमा जति पनि मेरो फ्यामिलीहरू हुनुहुन्छ है, मेरो आमा बुवा हुनुहुन्न लगायत मेरो आफन्तजनहरू लगायत मैले पनि कालु थापा भनेर चिन्नुहुने सबैजनालाई लगायत मेरो फ्यामिली मेरो बच्चाहरूलाई सबैजनालाई लगायत हजुरलाई जति पनि यो एफएमबाट आवाज सुन्नु भएको छ सबैजनालाई मेरो तर्फबाट आज भूमि पर्वको शुभकामना भन्दै छुट्टिन चाहन्छु। थ्याङ्क यू सो मच हजुरलाई है त।
0: धेरै धेरै धन्यवाद। हुन्छ नमस्कार। यतिखेरको समयमा साथी आउनुभएको थियो, उहाँसँग आउनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई, किनभने त्यति धेरै टाढाबाट होइन हामीलाई नम्बरमा फोन डायल गर्नुभएको छ कि होइन, त्यति धेरै टाढा भनिसकेपछि त यहाँ त होइन नि त होइन, नजिकको कुरा होइन नि, त्यति धेरै टाढाबाट पनि हामीलाई टिकटक लाइभमा हेर्दै हुनुहुन्छ, र टिकटक लाइभबाटै मलाई वाट्सएप नम्बर पनि माग्नु भएन उहाँले चाहिँ, उहाँले हामीलाई नम्बरमै सिधै फोन गर्नुभयो। उहाँको नाम पनि छ कालु थापा मगर थापा रहेको छ होइन। सहभागी जनाउनु होला, 97 45 89 36 20 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला भन्दै अर्को गीत राख्छु, त्यसपछि फेरि पनि उपस्थित हुने नै छु, यो गीत स्वीकार्नुहोस्।

0: जी
1: हजुर बुवा त्यो केही खराब भएको रहेछ।
0: उपचारको लागि सहरतिर लग्नु पर्ने हुन्छ।
2: हजुर

0: हजुर, यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम आइसकेका छौँ। अर्को साथी हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते, भाग्यमानी हुनु, कुन्ठाबाट को बोल्नु भयो? प्युठानबाट के मगर भन्नुभयो? मन्जु बुढा मगर। के छ मन्जुको खबर? एकदम सन्चै छु। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? बसिराख्नु भएको छ। अनि आज भूमि पर्व मनाउन जानु भएन? ए, जानु भएन? किन जानु भएन त? जानु पर्थ्यो नि त, मगर भइसकेपछि त जानु पर्छ कि? घरमा काम थियो त्यही भएर जानु भएन, होइन? ल हुन्छ, कार्यक्रममा आउनुभयो, अन्तिम भाग्यमानी साथी पनि हुनुभयो क्या अरे। ककसलाई सम्झिनुहुन्छ र साथीहरूलाई आज भूमि पर्व पनि हो, ककसलाई शुभकामना आदान प्रदान दिनुहुन्छ? यतिखेरको समयमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु भएको थियो। अब भने हामी कोही साथीलाई पनि भित्राउन सक्दैनौँ भन्दै थियो, एकजनासँग छोटो मिठोमा कुराकानी गर्छु। नमस्कार हजुर, फोन कलको साथी नमस्कार।
1: हजुर दिदी नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्नु भयो?
1: म लुङ्गरीदेखि बोलिरहेको छु दिदी।
0: लुङ्गरीबाट नाम के हो?
1: हजुर, म मीना घरती।
0: मीना घरती,
1: हजुर।
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, अन्तिम भाग्यमानी साथी पनि हुनुहुन्थ्यो क्या अरे। अब भने साथीहरूलाई सम्झिनुहोस् है।
1: हजुर, मेरो इन्डियामा बस्ने एकजना मेरो बहिनी, अनि मेरो माइत, मेरो मम्मी, अनि मेरो डाडा, अनि मेरो मम्मीलाई
0: सम्झेर म बिदा हुन्छु। नमस्ते दिदी। नमस्ते, यतिखेरको समयमा अन्तिम भाग्यमानी साथी हुनुहुन्थ्यो, अनि म पनि यहाँबाट छुट्टिने समय भइसकेको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु, र हामीलाई फोन डायल गर्नुभयो, फोन डायल गर्न प्रयास गर्नुभयो, तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। टिकटक लाइभमा पनि अन्तिमसम्म सुनिदिनु भयो, तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। साथीहरूले अहिले पो एकदम फटाफट फोन डायल गर्नुभएको छ, होइन? योभन्दा पहिला मैले फटाफट फोन डायल गर्नुहोस् भनेकै थिएँ, तर के गर्नु, अहिले त हामीले भित्राउन पनि मिल्दैन भन्दै। अब केही तपाईँले केही सल्लाह सुझाव प्रतिक्रिया दिन छ भने चाहिँ 97 68 32 84 को लाइन भएर दिँदै गर्नुहोला भन्दै आजको बसाइबाट प्रिया मकर छुट्टिन्छु, भोलि यही समयमा आउने नै छु। नमस्कार।
2: नयाँ जीवनको सुरुवात गर्दै

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
4: संघीय संसदका दुवै सदनको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी, बजेट विवरण सार्वजनिक नगरेरै छलफल सुरु गरिएको भन्दै नेकपाले उठायो प्रश्न।
3: रासोपा कर्णाली प्रदेश अधिवेशनमा उम्मेदवारी दर्ताको प्रक्रिया सुरु, सभापति पदका लागि 3 जनाको दावी।
4: शिक्षा मन्त्री पोखरेल र नेपालका लागि स्विजरल्यान्डका राजदूत मेउली बीच भेटवार्ता, केन्द्रीय कानून पुस्तकालय खारेज नगर्न बारको आग्रह।
3: अमेरिका इरान युद्ध विराम सम्झौता इजरायलले नमान्ने, इरानले आक्रमणको प्रयास गरे कडा प्रतिकार गर्ने।
4: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटको उपाधि मधेसलाई सुदूरपश्चिम सुपर ओभरमा पराजित।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ। जारी बैठकमा विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि सामूहिक रूपमा छलफल भइरहेको हो। अहिले सांसदहरूले मन्त्रालयगत बजेटमाथि आफ्ना धारणा राखिरहेका छन्। प्रतिनिधि सभामा यसअघि नेकपा प्रमुख सचेतक युवराज दुलालले सरकारले विनियोजन विधेयक प्रस्तुत गरे लगत्तै मन्त्रालयगत विस्तृत कार्यक्रम र बजेट विवरण सार्वजनिक नगरेको भन्दै प्रश्न उठाउनु भएको थियो। बजेट भाषण अघि नै बजेट विनियोजनको सम्पूर्ण प्रक्रिया सम्पन्न हुने भएकाले सबै विवरण डिजिटल रूपमा तयार रहने भए पनि सार्वजनिक गर्न ढिलाइ गरिएको प्रति उहाँले प्रश्न उठाउनु भयो।
6: बजेट भाषण अघि नै बजेट विनियोजन सकिएको हुन्छ, सबै विवरणहरू डिजिटल हुन्छ, त्यसलाई एक क्लिकमा पोस्ट गर्न हाम्रा विज्ञ युवा माननीय मन्त्रीहरू माहिर हुनुहुन्छ। म मन्त्रीजीहरूलाई निवेदन गर्न चाहन्छु, किन त्यसो नगरेको? विनियोजन विधेयक सदनमा पेश हुनसाथ विनियोजित मन्त्रालय निकायगत कार्यक्रमका पुस्तिका आउनुपर्छ। कतिपय मन्त्रालयले आजसम्म पनि कार्यक्रम पुस्तिका दिएका छैनन्। किन किन लाग्छ 18 दिन? किन आउँदैन आजसम्म किताब? अनि किताब नआए विस्तृत अध्ययन नगरी संशोधन राख्नुपर्ने र धारणा राख्नुपर्ने हो र?
3: छलफलमा भाग लिएर बोलिरहेका सांसदहरूले सार्वजनिक विद्यालयमा किन विद्यार्थी कम भए भन्ने प्रश्नको उत्तर खोज्दै ती विद्यालयका शौचालय प्रयोगशाला लगायत पूर्वाधारको उचित प्रबन्ध गर्न आग्रह गरेका छन्। सांसद नरेन्द्र कुमार केरुङले शिक्षा तथा खेलकुद मन्त्रालयका लागि विनियोजित बजेट अपुग हुने भन्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक र प्रारम्भिक बाल विकास शिक्षकका लागि तोकिएको सुविधा बढाउन आग्रह गर्नुभयो। सांसद रमेश कुमार मल्लले भूकम्प प्रतिरोधी विद्यालय भवन, विद्यालय शौचालय आदिमा बजेट नदेखिएको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटका बीच तालमेल नभएको टिप्पणी गर्नुभएको छ। त्यसअघि बैठकको सुरुमै बोल्दै नेकपा एमालेकी उपनेता पद्म अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिनुभएको थियो। उहाँले बजेटको छलफलका क्रममा अर्थमन्त्री डाक्टर सोनी मगरले विपक्षीलाई लक्षित गर्दै फाइल खोल्ने चेतावनी दिएको आरोप लगाउँदै उहाँले टी स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकता राखेर खोल्न चुनौती दिनुभयो।
7: अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भयो। म राख्न चाहन्छु कसलाई लक्षित गर्नुभयो। उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। पूर्वक्ता मान्यहरूले पनि हिजो अस्ति बोल्नु भएको छ, म आजका दिनमा पनि भन्छु, नम्बर वान, टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्, म यो हार्दिक आग्रह गर्न चाहन्छु। त्यसपछि विपक्षीसित जोडिएका ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ। सरकारलाई म भन्न चाहन्छु यो सदन मार्फत ती खुलियोस्।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको कर्णाली अधिवेशनमा उम्मेद्वारी दर्ताको प्रक्रिया सुरु भएको छ। सभापति पदका लागि तीनजना आकांक्षी देखिएका रासोपा निर्वाचन आयोग कर्णालीका संयोजक भरत दाहालले जानकारी दिनुभयो। सभापतिका लागि वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर बस्नेत एनके र कोषाध्यक्ष स्नेहा उपाध्याय लगायतको दावी रहेको छ। खड्का र उपाध्याय सुर्खेतका हुन् भने बस्नेत दैलेखका हुन्। करिब 530 अधिवेशन प्रतिनिधिमा 300 हाराहारी विवादित सदस्य रहेको जानकारी गराइएको छ। रासोपाको कर्णाली समिति 41 सदस्य हुने विधानको व्यवस्था छ। विधान अनुसार सभापति र सदस्यहरूको पहिलो चरणमा अधिवेशन हुनेछ भने दोस्रो चरणमा अन्य पदाधिकारीका लागि मतदान हुने रासोपा निर्वाचन आयोगले जनाएको छ।
3: सरकारले अन्तरस्थानीय तहमा शिक्षक सर्वमा कडाई गरेको छ भने यसका लागि परिपत्र गरिएको छ। आज शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई परिपत्र गरेर शिक्षक सर्वमा 3 बुँदे निर्देशन दिएको हो। स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पद जिल्लान्तर तथा अन्तरस्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न भनिएको छ। त्यस्तै खुद पुल दरबन्दीमा रहेका तथा दरबन्दी कटौतीमा परेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा नगर्न निर्देशन दिएको छ। यो सँगै बढुवाका लागि निवेदन पेश गरेका उम्मेद्वारको ठाउँमा पनि तत्काल सरुवा सहमति नदिने भनेको छ। यसमा 75% कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका उम्मेद्वारहरूको हकमा यस्तो निर्देशन जारी गरिएको हो।
4: कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले केन्द्रीय कानून पुस्तकालय न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने स्थान भएकाले खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गरेको छ। बारका महासचिव केदार प्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा 2050 सालमा स्थापना भएको उक्त ऐतिहासिक पुस्तकालयले न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने तथा अन्य सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको हुँदा खारिज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गर्नु भएको हो। सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा रहेको कानून क्षेत्रको बौद्धिक ज्ञान उत्पादनको थलोका रूपमा रहेको यो ऐतिहासिक पुस्तकालय खारेज वा गाभ्नु भन्दा यसलाई थप आधुनिकीकरण गर्दै विशिष्टीकृत रूपमा सञ्चालन गर्न आवश्यक भएको बारको भनाइ छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नु होला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्वलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका UPVC प्रोडक्टहरू लिड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भएको।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्सन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विजरल्याण्डका राजदूत ड्यानियल म्युलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरू बीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारी अभिवृद्धि लगायत विषयमा छलफल भएको छ। मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा स्विस सरकारले उपलब्ध गराउँदै आएको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको छ। उक्त भेटमा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्विजरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकारले लिएको अवधारणालाई जहिले पनि सहयोग तथा सहकार्य गर्न स्विस सरकार तयार रहेको बताउनुभयो। राजदूत मेउलीले हाल शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीनवटा परियोजनालाई एउटै बनाएर थप प्रभावकारी बनाउने गरी अघि बढ्ने शिक्षा मन्त्री समक्ष जानकारी गराउनुभयो।
3: महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य कर्मी राम उदित यादवका अनुसार अहिले यस अस्पतालमा दैनिक रूपमा 5 जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन्। जिल्लामा केही दिनदेखि अत्याधिक गर्मीका कारण विषरहित विभिन्न तथा विषालु प्रजातिका सर्पले हिँडिरहेका तथा खेतबारीमा काम गर्न पुगेका व्यक्तिलाई डस्ने क्रम बढ्दो छ। उपचारका लागि अस्पतालमा पुग्ने मध्ये बढी बिरामी विषरहित सर्पले टोकेको तथा केही मात्र विषालु सर्पले टोकेको बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो। महोत्तरीमा विषरहित ढोरिया तथा हरहरा तथा विषालु सबैभन्दा बढी कराते र गोमन सर्पहरू बढी पाइने गरेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच घोषणा भएको युद्धविराम सम्झौता इजरायलले नमान्ने चेतावनी दिएको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन ग्लोयरले अमेरिका र इरान बीच घोषित सम्झौता आफ्नो मुलुकका लागि बाध्यकारी नभएको प्रतिक्रिया दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौता इरानका लागि बाध्यकारी नरहेको बताउनु भएको हो। इजरायलका रक्षा मन्त्री इजरायल काट्सले पनि इजरायल लेबनान सिरिया र गाजापट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने बताउनु भएको छ। अमेरिका र इरान बीचको अन्तरिम शान्ति सम्झौता अघि बढ़िरहेको सन्दर्भमै आएको यो अभिव्यक्तिले क्षेत्रीय तनाव अझै कायम रहेको संकेत दिएको छ। अमेरिका इरान सम्झौताको औपचारिक हस्ताक्षरका लागि शुक्रबार जेनेभामा वार्ता हुने तयारी भइरहेका बेला इजरायलको यो पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको हो। रक्षा मन्त्री कार्ट्सका अनुसार इजरायलले लेबनान सिरिया र गाजापट्टीमा हाल नियन्त्रणमा रहेका क्षेत्रहरू अनिश्चितकालसम्म आफ्नो नियन्त्रणमा राख्ने योजना बनाएको छ। उहाँले इरानले इजरायलमाथि कुनै पनि आक्रमणको प्रयास गरेमा इजरायलले कड़ा प्रतिकार गर्ने चेतावनी समेत दिनुभयो।
3: अब खेल समाचार। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मध्येश प्रदेशले जितेको छ। आज सुर्खेतको वीरेन्द्रनगरमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा हराउँदै मधेसले उपाधि हात पारेको हो। सुपर ओभरमा सुदूरपश्चिमले मधेसलाई 16 रनको लक्ष्य दिएको थियो। मधेसलाई सुपर ओभरमा जित दिलाउने क्रममा साना परवीन एक्लैले 15 रन बनाएका थिइन्। यसअघि पहिले ब्याटिङ गरेको मधेसले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 129 रन बनाएको थियो। मधेसले दिएको 130 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले 7 विकेट गुमाएर 129 रन मात्र बनाएको थियो। त्यसपछि खेल सुपर ओभरमा प्रवेश गरेको हो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संघीय संसदका दुवै सदनको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी। बजेट विवरण सार्वजनिक नगरेरै छलफल सुरु गरिएको भन्दै नेकपाले उठायो प्रश्न।
3: रासोपा कर्णाली प्रदेश अधिवेशनमा उम्मेद्वारी दर्ताको प्रक्रिया सुरु। सभापति पदका लागि 3 जनाको दावी।
4: शिक्षा मन्त्री पोखरेल र नेपालका लागि स्विजरल्याण्डका राजदूत मेउली बीच भेटवार्ता। केन्द्रीय कानून पुस्तकालय खारेज नगर्न बारको आग्रह।
3: अमेरिका इरान युद्ध विराम सम्झौता इजरायलले नमान्ने। इरानले आक्रमणको प्रयास गरे कडा प्रतिकार गर्ने
4: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटको उपाधि मधेसलाई सुदूरपश्चिम सुपर ओभरमा पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ, नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
3: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
4: करोडौं नेपालीका आआफ्नै दृष्टि,
5: तर उन्नतिका लागि हाम्रो प्रयास।
6: वास्तविकताको एउटै सम्बोधन
4: कार्यक्रम आवाज आवाज
5: आवाज
6: आवाज
7: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
4: अब तपाईँ आफै बोल्नुहोस्।
6: तपाईँको रेडियोमा तपाईँकै आवाज

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार, जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरै

0: 6552।
1: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
2: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पठिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङ का सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: सक्दिन।
1: होइन, यो छोरीले के भन्छ, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578343122 र 98578343123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त छ जरुरी सूचना। जुङ बेला खेम्रिदे गरम ओबोतिरी जेउ बेला सुनो, फुरी बतास ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउए गिमे प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भनै जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल मे लागिने सज जिमे गिमे लापरवाही सुनो, चाउसो खेलगेमा दुख जिमगे कोठेल मेला गिनाते जन धने मे खेप्पा छेती ताउदु हो होकाई अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चरा चुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: निलम्बन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्लेवा बोक्रा झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काउ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
5: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
4: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
5: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
6: होइन, रात दिन खोज के को झगडा हो यो?
5: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
6: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
4: यस्तै घर हो हामीलाई चाहिएको।
5: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
6: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847199719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
7: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
8: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मङ्गलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
9: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझम आउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
10: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
9: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
9: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
10: सम्पर्क मोबाइल 98578211105,
9: 98479802802,
10: 98095826605
9: र 98103940।
11: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
12: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
11: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
11: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
12: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार विमान हुनुहुन्छ।
13: डाक्टर जङ्ग शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
11: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
12: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
14: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
11: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
12: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
11: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
12: जसका लागि मोबाइल नम्बर छ 9858443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
11: डाङ बाथरोम एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
5: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
15: होइन, के भएको छ र तपाईँलाई?
5: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
15: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
16: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
16: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 0825638703, 9865443383।
16: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
17: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
18: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
19: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
18: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
19: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
18: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेट पाथीको उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
19: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 9848 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
16: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
16: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: लौ उसो भा, म सामान लिन गइहाले।
16: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाइका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858 30 504।
16: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
1: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
0: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
0: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
1: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
0: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतना मूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरे जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय, संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बङ्करहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रङ्गशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवाञ्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
20: सबैजना जुटेर
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाईँ सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोकसारथीमा कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाकी साथ तपाईँको परिरहन्छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ हामी यति बेला सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा झलझलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झलझला सर्च गरेर हामीलाई सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। हामीलाई तपाईँ सामाजिक सञ्जालमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ र कार्यक्रम लोकसारथीको प्रत्येक दिनको बसाई फरक रहने गर्छ। यो क्रममा तपाईँलाई जानकारी गराए तपाईँ फेसबुक लाइभबाट हामीलाई सुन्न चाहनुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी सर्च गरेर तपाईँले सुन्न सक्नुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz बिंगरी प्युठानबाट सन्तोष सुनार रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो मालरानी 95.7 MHz रेडियो नृसिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौथी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठकले साथ दिइरहनु भएको छ। रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट हामीलाई साथ मिलिराखेको छ। कृष्णा बस्तियालको भने हामीलाई रेडियो कुटुम्ब 97.8 MHz तामसिन पाल्पाबाट साथ मिलिराखेको छ। तिलु राणा भट्टराईको भने रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट हामीलाई गोडिया भरले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मीना गुरूङले विजय गुरूङले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश जडाईले साथ दिइरहनु भएको छ। रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाकेबाट सुदीप कुमार थारूले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मीले साथ दिइरहनु भएको छ। रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेलले साथ दिइरहनु भएको छ। रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो क्रान्ति 90.4 MHz काभ्रेप्लाञ्च कोसीपारीबाट नकुल घरतीले साथ दिइरहनु भएको छ भने

रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ रहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट बिनु माया राई, यसै क्रममा रेडियो आफ्नो एफएम चौर जहारी रुकुम पश्चिममा 90.4 मेगाहर्जबाट हामीलाई मनिषा डागेले साथ दिइरहनु भएको छ। रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। रेडियो यसै क्रममा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट साथ मिलिराखेको छ। शारदा बास्कोटाको भने हामीलाई रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाइलीले साथ दिइरहनु भएको छ। रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट साथ मिलिराखेको छ। प्राविधिक संयोजनबाट साथी खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। विभिन्न रेडियोबाट रेडियो मानसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो बेलका एफएम 103.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङकुराईबाट नवीना सुनार दीपक पुनले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा र रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट पनि कार्यक्रम लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथीको आज हामी सोमबारीय बसाईमा छौं। सोमबारीय बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। कार्यक्रम लोकसारथीको आज सोमबारीय बसाई हो र सोमबारीय बसाईमा रहेर हामी तपाईँको संसारमा लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्ने गर्छौं, जसका लागि तपाईँले हामीलाई फोन गर्नुपर्ने हुन्छ 98 68 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईको लागि खुला गरेका छौं 98 68 39 40 को नम्बर तपाईका लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईसँग अन्ताक्षरी खेल्नेछौं। लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्नका लागि फोन गर्नुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्दै गर्दाखेरि हाम्रो केही नियमहरू छन्, ती नियमहरूको पालना गर्नुहोला म तपाईँलाई आग्रह गर्छु। आज कार्यक्रममा सहभागिता जनाइसकेपछि लोकगीत गाउनुपर्ने हुन्छ, अन्य विधाका गीतहरू गाउन पाइने छैन र गीत गाउँदै गर्दाखेरि आज तपाईँले थेगोबाट शुरू गर्नुपर्छ अनि मात्रै टुक्का शुरू गर्नुपर्छ। अन्तिमको साथी होस् अथवा शुरूकै साथीहरूले पनि आज गीत थेगोबाट गाउनुपर्छ, शुरू गर्नुपर्छ र एक टुक्का पूरा गाउनुपर्छ। यो क्रममा तपाईँलाई जानकारी गराए र पहिलो साथीले जुनसुकै अक्षरबाट गीत गाउन पाउनुहुनेछ, त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्ने हुन्छ र अन्तिम अक्षर पर्यो भने अन्तिममा हामी अन्तिम साथीले अन्तिम अक्षर छोड्नु भयो भने हामी अन्तिममा सोही अन्तिम अक्षरबाट गीत बजाउँदै कार्यक्रमबाट विदा हुनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। यो त भयो कार्यक्रमको बारेमा जानकारी। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका तपाईँको लागि राख्छौ। लोक भाकापछि तपाईँको माझमा फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज हामी तपाईँसँग कुराकानी गर्छौ र अन्ताक्षरी खेल्छौ, विशेष गरी लोकविधाका ती संगीतहरूमा अन्ताक्षरी खेल्ने गर्छौ। र यति बेला साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ म स्वागत गर्छु, म उहाँलाई स्वागत गर्छु। आज 9868340 को नम्बरमा मात्रै फोन डायल गर्नु होला है, अन्य कुनै पनि नम्बरमा फोन नगर्नु होला। आइतबार यो बसाइमा मात्र हामी दुईवटा नम्बर ल्याएका हुन्छौँ। यति बेला साथी हुनुहुन्छ, पहिलो साथी नमस्कार हजुर।
1: हेलो, नमस्ते। नमस्ते दाई।
0: को बोल्नुभयो, कहाँबाट?
1: रूपा राई, धनकोटाबाट भन्छ दाई।
0: धनकोटाबाट रूपा राई बोल्दै हुनुहुन्छ? भोजपुर एफएम किन रेडियो नै नबजेको हो कि कार्यक्रम मात्रै नबजेको
1: हो? रेडियो नै बजेको छैन, आवाज आइरहेको छ अनि मैले यसो फोन ट्राई गरी हेरेको त मेरो फोन त लाग्यो।
0: लाली गुराँस एफएमबाट सुन्नुपर्छ नि, तपाईँ धनकुटा हुनुहुन्छ, लाली गुराँस एफएमबाट सुन्नुपर्छ नि। लाली गुराँस छ अनि खबरपालिका छ, लाली गुराँस छ, खबरपालिका छ, होइन हुन्छ। कार्यक्रममा आउनु भएको छ, आज कार्यक्रमको बारेमा त जानकारी होला क्या अरे, होइन? ल, तपाईँ पहिलो साथी हुनुहुन्छ, गीत गाउनुहोस्।
1: हुन्छ, म बनको सफल बन्के चरीले भन्ने गीत
0: गाउनुहोस् गाउनुहोस्।
1: बनको सफल बन्के चरीलाई बन्छ सफल बन्छ शरीरलाई मेरो माया जुनी गरीलाई
0: तिम्रो माया दुई दिनको भए नि मेरो माया जुनी बारीलाई, होइन? लाई भनेपछि यीबाट पर्यो क्या, होइन? कि लबाट पर्यो? यीबाट पर्यो। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। अब आउने साथीलाई ई अक्षर परेको छ, यो कुरा म तपाईँलाई जानकारी गराए। ई अक्षर अईबाट गीत गाउन पाउनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ यति बेला? अईबाट गीत गाउनको लागि साथी आउनु भएको छ, नमस्कार।
2: हजुर, नमस्ते।

मनमा तिर कति न्याउने पानी रुदैन म जति हाँसु बर्बाद।

0: सवार हजुर यति नै
1: तिमलाई के भन्नुभयो तिमलाई छ घर बार मलाई दरबार
0: हजुर
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो र अक्षर पार्नु भएको छ अब आउने साथीको लागि होइन
0: हजुर
1: र अक्षर बाचा अब आउने साथीले गीत गाउनुहुनेछ अहिलेको लागि तपाईँले साथीहरूलाई सम्झिन त मिल्दैन के अरे विदा गर्छौँ है त
0: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँको नाम हो विष्णु दर्लामी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनका लागि फोन गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: हजुर नमस्कार
1: को बोल्नुभयो कहाँबाट
2: म प्युठानबाट रोशन मगर
1: प्युठानबाट रोशन मगर बोल्नुभयो है
2: हजुर हजुर
1: के छ प्युठानतिरको हालखबर रोशनजी
2: ठिकै छ घाम लागिरहेको छ भन्नु न
1: ठिकै छ घाम लागिरहेको छ भन्नुहुन्छ होइन
2: हजुर
1: हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन
2: जानकारी छ
1: कुन अक्षर परेको छ थाहा छ तपाईँलाई
2: र अक्षर हो
1: हुन्छ ल र अक्षरबाट गीत गाउनुहोस्
2: रुन्छ नि मन किन रुँदैन रुखो बोली न बोल निर्माया वचनको गाउनीको हुँदैन मन परेको डाली फेरिबाट गाउन मिल्छ
1: हुन्छ यही गीत हो भने फेरिबाट गाउनुहोस्
2: रुन्छ नि मन किन रुँदैन
1: आउनु भएको अलिक तयारी गरेर आउनु होला है गीत गाउँदै गर्दाखेरि तयारी तपाईँको पुगेन है रोशनजी आइसकेपछि तयारी गरेर आउनु होला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छौँ र यो गीत गाउँदै गर्दाखेरि गीत गाउन सकिनँ भनेर झ्याप्पै फोन काट्ने होइन कि बरु आएन म अर्कोचोटि प्रयास गर्छु भनेर राम्रोसँग भनेर बिदाउने हो होइन तर साथीहरूले के गर्नुहुन्छ गीत गाउनुहुन्छ अनि फेरि प्रयास गर्छु भन्नुहुन्छ अनि हामीले प्रयास गर्न दिँदाखेरि आएन भन्दा झ्याप्पै फोन काटिदिनुहुन्छ त्यो भनेको तपाईँको आफ्नै साथीहरूको बीचमा तपाईँको आफ्नै खल्लो हुने हो बरु आएन मलाई अर्को हप्ता म प्रयास गर्छु यो पालि म सकिनँ भनेर स्वीकारेर अनि त्यसरी बिदा हुनुपर्छ है म तपाईँलाई आग्रह गर्छु बोल्न भन्दा अलिकति नराम्रो लाग्न सक्छ तर यो सत्य कुरा यही नै हो झ्याप्प फोन काट्नु हुँदैन म तपाईँलाई आग्रह गर्छु अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
3: हेलो दाई नमस्ते नमस्कार
1: के बोल्नुभयो कहाँबाट
3: बोल्दैछु खोटाङबाट मिलन समर्पण
1: मिलन समर्पण बोल्दै हुनुहुन्छ खोटाङबाट है
3: हजुर दाई
1: के छ हजुर हाल खबर तपाईँको
3: एकदमै ठिकै छ दाई म आराम कुशलै छु अनि हजुरलाई के कस्तो छ
1: ठिक छ कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ हजुर
3: नबाट होइन दाई
1: कसरी नबाट पर्यो भन्नुहोस् त
3: अघि भर्खरको साथीले गाएर जानु भयो
1: अनि अग्निको साथीले नियमपूर्वक गाउनु भएको थियो त
3: भयो रुमाल धोको के अरे रबाट पिन्दिएको छ रबाट गाउँछ
1: है त हुन्छ लगाउनुहोस्

को अचित भन्ने जताले नाचो को यो मन भोको छु।

0: धन्यवाद।
1: ल ठिक छ, यो खोलेको पानी कोही नखानु, मैले छोएको छु होइन। ल छ अक्षर पार्नु भएको छ अब आउने साथीको लागि। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाईमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो खोटाङबाट साथी। अब एउटा गीत राख्छौ तपाईँको लागि, छ अक्षरबाट गीत सोच्दै गर्नु होला हामी भने एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: योगी प्रसाद तपाईँलाई फेरि पनि स्वागत गर्छौं। कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा रहिरहँदा आज हामी सोमबारीय बसाईमा छौं र सोमबारीय बसाईमा तपाईँको बीचमा अन्ताक्षरी खेल खेलिरहेका छौं। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते, गुड आफ्टरनुन भाइ।
0: नमस्ते, गुड आफ्टरनुन। कहाँदेखि को बोल्नु भयो हजुर?
1: निम
0: बहादुर मगरलाई मैले एउटा सुझाव दिन्छु, त्यसलाई अन्यथा नमान्नु होला है त।
1: हजुर, हुन्छ भाइ।
0: कार्यक्रम लोकसारथीमा आइसकेपछि गुड आफ्टरनुन भन्ने शब्द प्रयोग नगर्नु होला, किनभने यो विशुद्ध नेपाली कार्यक्रम हो। नेपालीमा नमस्कार भन्ने अभिवादन हुँदा हुँदै अंग्रेजी शब्दको प्रयोग नगरौं भन्ने हो कि होइन?
1: आज मात्रै थाहा भयो।
0: होइन, मैले धेरैचोटि भनिसकेका छु यो का, यो त मैले धेरै साथीहरूलाई धेरैचोटि भनिसकेका छु है।
1: मैले त्यो सुनेको आज नै हो। ल, ठीक छ, हुन्छ, अब त्यो नियमलाई पालना गर्नु नै पर्छ।
0: यो नियमलाई पालना गर्नु होला, किनभने लोकसारथी लोकगीत संगीतमा प्राय जसो अब अरू रेडियोका साथीहरूले के गर्नुहुन्छ त्यो मलाई थाहा छैन, तर हामीले जानेको, हामीले भोगेको र हामीले सिकेको अनुसार लोक दोहोरीका कार्यक्रमहरूमा सकेसम्म बढी मात्रामा नेपाली शब्दहरू प्रयोग गरिन्छ। विकल्पमा कुनै अब शब्दै भएन भने त्यति त्यो अवस्थामा अंग्रेजी शब्दहरू पनि प्रयोग हुन्छ जुन सबैले बुझ्नुहुन्छ होइन, नत्र हामी सकेसम्म नेपाली भाषा नै प्रयोग गरौं भन्ने हाम्रो उद्देश्य है।
1: हजुर, हुन्छ। अब हुन त हामीले कति मिडियामा हामी फोन गर्छौ, बिहानको बेलामा गुड मर्निङ, दिउँसोको पहरमा गुड आफ्टरनुन भन्ने हामीले कति त्यसरी बोलिरहेका छौ। धेरै जसो हजुरकोमा मात्र यो नियम भनेको ठिकै छ, हामी नियम पालना गर्छौँ।
0: हुन्छ, यो नियमको पालना गर्नु होला। यो सुरुवात हो, हाम्रो यो सुरुवात हो र यो मलाई जहाँसम्म लाग्छ एकदमै नेपाली भाषाका लागि, नेपाली लोक संस्कृतिको संरक्षणका लागि मलाई जहाँसम्म लाग्छ यो राम्रो पक्ष पनि हो मलाई जहाँसम्म लाग्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ तपाईँलाई थाहा छ?
1: थाहा छ।
0: ल, आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन?
1: अक्षर छमा परेको छ।
0: हुन्छ, लगाउनुहोस्।
1: अब कार्यक्रममा सुनि त आउने कुरै भएन, सुनिराखेकै हुन्छु।
0: लगाउनुहोस् त, सुरु गर्नुहोस् हजुर, गीत सुरु गर्नुहोस् है त।
1: छिपे पानी माले माया के हो पाइना देऊ कहाँ टुप कहाँ थियो सिपालु मायाले सबै सिकाइदे लौ न सिपालु मायाले सबै सिकाइदे अङ्ग्रेजी त सिकाउला बाट माया सुरु गरौँ खै के बाट छिटिके पानी माले माया के हो पाइना भ्यौ कहाँ टुप कहाँ थियौ सिपालु मायाले सबै सिकाइदे लौ न सिपालु मायाले सबै सिकाइदे। हजुर दाइ,
0: हुन्छ, कार्यक्रममा आउनुभयो। सिपालु मायाले सबै सिकाइदियो होइन?
1: हजुर,
0: हुन्छ, फेरि फेरिको बसाइमा आउनुहोला। अहिलेको लागि विदा गर्छौ। नमस्ते।
1: ओके बाई।
0: टेलिफोन सम्पर्कमा फेरि ओके बाई भन्नुभयो होइन? मैले पढ्यो पढ्यो पाठ हजुर सुरा दुना आठ भनेदेखि फेरिबाट बजाउनु पर्छ कि जस्तो लाग्यो मलाई होइन, मैले भनिराखेको छु सकेसम्म अङ्ग्रेजी शब्द प्रयोग नगरौं भनेर, फेरि जाने बेला ओके बाई रे होइन। 9860-6040-40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। सकेसम्म लोकदोहोरीको कार्यक्रमहरूमा यो हामीले पहिला सिकेको कुरा पनि हो र भुक्दै आएको कुरा पनि हो, हामीले सकेसम्म अङ्ग्रेजी शब्दहरू प्रयोग नगरेर बुझिने तरिकाले नेपाली शब्द, नेपाली भाषावली, नेपाली शब्दहरूको प्रवर्धन गरौं होइन भन्ने हाम्रो उद्देश्य पनि हो यो कार्यक्रमको चाहिँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, फोन काट्थ्यो। 9860-6040-40 ऊबाट परेको छ, अ आ ई बाट गाउन पाउनुहुन्छ है, अ आ ई उ ए आई ओ औ अम आबाट। यति बेला अर्को साथी, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट आउनु भएको थियो साथी? यसरी नमस्कार गर्नको लागि मात्र फोन डाल त नगर्नुहोस् भयो होइन, केही बोल्नु छ गीत गाउनु छ भने मात्रै फोन डायल गर्नुहोस् है, नत्र नमस्कार गर्ने अनि बटन च्याप्ने फोन काट्ने त्यस्तो कामको लागि हो भने कार्यक्रम सुनेर मात्र पनि साथ दिन सकिन्छ है। म तपाईँलाई विशेष आग्रह गर्छु, फोन गर्नु मन छ भने नियमलाई बुझेर कार्यक्रमलाई बुझेर मात्र आइदिनु होला, म तपाईँलाई विनम्रताका साथ आग्रह गर्छु है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। ओखल ढुङ्गाबाट बाबु तामाङ, ओखल ढुङ्गाबाट बाबु तामाङ भन्नुभयो, के छ बाबुजी खबर तपाईँको?
2: एकदम ठिक छ हजुर।
0: के गर्दै हुनुहुन्छ यति बेला? ल आज के गर्छौ कार्यक्रममा जानकारी पाउनु भएको छ? ल आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन? ल अबाट गाउन पाइन्छ, गाउनुहोस्।
2: आफूसँग आफै हरे म मैले घामलाई सोधिन कि जुनलाई सोधिन अब कसलाई सोधौ उनको बारेमा
0: खोइ त टुक्का गाउनुहोस्। टुक्का गाउनुहोस् वा टुक्का, अब ठिक गाउनुभयो टुक्का गाउनुहोस्।
2: हुन्छ म फेरि सुरुदेखि आउँछु सर।
0: ल सुरुबाटै गाउनुहोस् ल।
2: आफूसँग आफै हारे म मैले घामलाई सोधिन कि जुनलाई सोधिन अब कसलाई सोधु उनको बारेमा वर्ष कुरेर छैनि कुर्छु सानो तिम्रै मुख देख्न तुर्छु आफूसँग आफै हारे म मैले घामलाई सोधिन कि जुनलाई सोधिन अब कसलाई सोधौ उनको बारेमा।

0: अब कसलाई सोधौं उनको बारेमा, मैले घामलाई सोधिन कि लाउँ।
1: हुन्छ, राम्रो गीत गाउनु भएको छ। यो टार्गेट पुरा भयो तपाईँको। अब म अक्षर पढेको छ, अब आउने साथीको लागि होइन त। हुन्छ, अहिलेको लागि बिदा गर्छु। नमस्ते। टेलिफोन सम्पर्कमा खोटाङबाट आउनु भएको साथीले अब आउने साथीलाई म अक्षर भाषा पाउनु भएको छ। अब आउने साथीले म अक्षर भाषा गाउनु होला। लोकविधाका गीतहरू गाउनुपर्छ र आउनु होला 9868309340। हिजोबाट पाल्पाको तामसेनमा रहेको रेडियो कुटुम्बबाट पनि कार्यक्रम प्रसारण भइराखेको छ। त्यहाँबाट हामीलाई भनौँ न तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ रेडियो कुटुम्बबाट, र हिजोबाट यो कार्यक्रम त्यहाँबाट पनि प्रसारण भइराखेको छ। तामसेन पाल्पामा रेडियो कुटुम्ब एफएम सुन्दै गर्नु भएका साथीहरूले पनि आउनु होला है। पाल्पातिर कुनै पनि रेडियोबाट कार्यक्रम प्रसारण भएको थिएन। हाम्रो निराजन पौडेल हुनुहुन्छ, मेरो प्रिय मित्र पनि हुनुहुन्छ, एकदमै उहाँको सहजीकरणमा यो कार्यक्रम चाहिँ प्रसारण गर्न सफल भएका छौं। रेडियो कुटुम्ब एफएम 97.8 MHz तामसेन पाल्पा कैलाश नगर निराशा ग्यारे यो रेडियो होइन, त्यहाँबाट कार्यक्रम सुनिरहनु भएको छ। र यति बेला अर्को सहभागी हुनुहुन्छ म अक्षरबाट गीत गाउनका लागि। नमस्कार हजुर।
2: हेलो भाइ, नमस्ते।
1: नमस्ते, के बोल्नुभयो, कहाँ भएको छ?
2: नगरपालिका
1: बनिसारा विश्वकर्मा है।
2: हजुर,
1: बनिसारा विश्वकर्मा भन्नुभयो, के बनिसारा हो, भात बनिसारा हो कि दाल बनिसारा हो भने कि
2: थाहा भएन भाइ?
1: थाहा भएन नि। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ थाहा छ कि छैन? थाहा छ है। नानीलाई पर राखिदिनु त, नानीले डिस्टर्ब गर्नुहुन्छ जस्तो लाग्यो मलाई। हुन्छ, आज म अक्षर परेको छ, मबाट गीत गाउनुहोस् ल। शुरू गर्नुहोस्।
2: मेरे मेरे को घाम लड़के जवान तिम्रै हो र मारा हाते मारी दिन फुला दर छैन कादाको तिम्रै हो मान सम्झतानाको मेरे मेरे को घाम मेरे मेरे को घाम लड़के जवान तिम्रै हो र मारा नाते मारी
1: मिरमिरेको घाम लड्के झुमन तिम्रै हो राम राम धाथे मरि जाम है। त्यही त उनकै हो क्या, तपाईँको लड्के झुमन होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते। बनी सर आउनु भएको थियो, उहाँले पनि म अक्षर बातै पार्नुभयो। अब आउने साथीको लागि अब एउटा गीत राख्छौ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: योगी टुर तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अब म अक्षरबाट गीत गाउनको लागि साथी आउनु भएको छ 9868-6040-40 नमस्कार हजुर।
1: नमस्कार दाइ,
0: को बोल्नुभयो? सन्चै छु, को बोल्नुभयो, कहाँबाट हजुर?
1: म जाजतपुरदेखि बिमला खरेत भन्न पर्छ।
0: बिमला खरेत, यो खरेत भनेको के रहेछ?
1: खरेत भनेको मतलब खत्कादेखि अलि तल अनि बिकेदेखि अलि माथि नै भन्नुपर्छ।
0: ए, खरेत है, ल ठिक छ। कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ नि बिमलाजी?
1: केही नै, त्यस्तै
0: त्यस्तै
1: बसिरहेको छु अहिले चाहिँ।
0: अहिले चाहिँ बसिरहनु भएको छ होइन?
1: हजुरलाई फोन कतै गर्दै त्यस्तै बसिरहेको छु।
0: ए, बल्ल बल्ल फोन लाग्यो होइन?
1: बल्ल बल्लै लागेको भन्नु।
0: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: जलजलादेखि सुनिरहेको छु।
0: रेडियो जलजलाबाट सुन्नुभयो होइन? तपाईँको जाजरकोटमा के कुन कुन रेडियोबाट सुन्न सकिन्छ हाम्रो कार्यक्रमलाई?
1: जलजलैदेखि भन्नुपर्छ, अरू चाहिँ हुँदैन, अरूदेखि अरू अरू कार्यक्रम आउँछ अनि आउँदैन, त्यही भएर।
0: होइन, जलजला एफएम उतातिर हाम्रो रेडियो मध्य पहाड सल्यानबाट पनि प्रसारण हुन्छ, रेडियो
1: सल्यानदेखि पनि हुन्छ,
0: अनि रेडियो मौराखारा रुकुम पश्चिम, अनि रेडियो आफ्नो एफएम रुकुम पश्चिम, यिनी रेडियोहरूबाट पनि हुन्छ होइन?
1: हुन्छ, तर मैले चाहिँ सुनेको यहीदेखि भन्नुपर्छ है।
0: ए, यहीदेखि नै सुन्नुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, म अक्षर परेको छ, म अक्षरबाट गीत गाउनु पर्ने भयो होइन त?
1: सुरु गरौँ त।
0: ल, गर्नुहोस् न त।
1: मायाको जग ढुकाले धन्ना पम, गर्वका साथ मेरी हौ भन्ना पम, ए मलाई नपार।
0: नियम पुरा गर्नु भएन, फोन काटियो है। मैले के भनेको छु, कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि थेगोबाट सुरु गर्नुहोस्, एक टुक्का पुरा गाउनुहोस्। आजको कार्यक्रममा टुक्काबाट सुरु गर्न पाइँदैन नि, थेगोबाट सुरु गर्नुपर्छ है। म तपाईँलाई आग्रह गर्छु, नियमको पालना गरिदिनुहोला, सबै साथीहरूले नियमको पालना गरिदिनुहोला, म तपाईँलाई आग्रह गरे। यति बेला अर्को साथी हुनुहुन्छ, हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला, म अक्षरबाट गीत गाउनका लागि फोन डायल गर्नुहोला। नियम भनेको सबै ठाउँमा लागू हुनुपर्छ, अनि बल्ल सुशासन व्यवस्था कायम हुन्छ होइन? यति बेला साथी नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: म तेराथुमबाट कल्पना दाहाल अधिकारी हो।
0: कल्पना दाहाल अधिकारी तेराथुमबाट?
2: हजुर।
0: के छ हजुर हाल खबर तपाईँको?
2: रमाइलो छ,
0: घमाइलो छ, घाम लागिरहेछ होइन?
2: हजुर।
0: अनि कार्यक्रम लोकसारथीमा आज पहिलो चोटि फोन गर्नु भएको हो?
2: हजुर, यसो सुने अनि हल्का ट्राई गरेको,
0: लागि गयो नि होइन? अब लागि गएपछि बोल्न परिगयो होइन?
2: हजुर।
0: ल, रेडियो मेन्सियाम एफएमबाट सुन्नुभयो हामीलाई?
2: हजुर, हो त।
0: आज मात्रै सुन्नु भएको के हो, भन्दा पहिला पनि सुन्दै गर्नुहुन्थ्यो?
2: मैले सुनेको थिइनँ दाइ, यसपालि पहिलो चोटि भनौँ न, यसो बसिरहेको थिएँ, सुने अनि फोन ट्राई गरेको, फुत्ता लागेको।
0: ल, आज कार्यक्रममा के गर्नुपर्छ, फुत्ता लागेपछि थाहा पाउनु भएको छ कि छैन?
2: थाहा पाएको छु, अलिअलि
0: अलिअलि थाहा पाउनु भएको छ। कुन अक्षरबाट गीत गाउनुहुन्छ?
2: कुन अक्षरबाट खास भएन, म अलिक साइट लाग्यो नि त, अब रेडियो सँगसँगै त सुन्दा डिस्टर्ब हुन्छ होइन?
0: ल, म अक्षरबाट गीत गाउनु पर्ने भयो, म अक्षर मैले जानकारी गराइदियो, नियम पनि जानकारी गराउँछु, तपाईँ पहिलोचोटि भा भएर आज थेगोबाट सुरु गर्नुपर्छ, एक टुक्का पुरा गाउनुपर्छ है त? अनि लोकगीत गाउनुपर्छ, अन्य विधाको गीत गाउन पाइँदैन, लोकगीत गाउनुपर्छ।
2: लोकगीत मात्र पाइयो है?
0: पाइयो हजुर।
2: ए, अब म ट्राई गरी हेर्छु नि त।
0: लगाउनुहोस् त।
2: माझी दाइले जानै हान्यो, माथि पर्यो जान।

0: आउनु भएको थियो, उहाँले पनि नियम पुरा गर्नु भएन। मैले उहाँले नियम बताए होइन, ठेगोबाट सुरु गर्नुपर्छ, एक टुक्का पुरा गाउनुपर्छ। उहाँले टुक्काबाट गाइदिनु भयो, हे काफल गेरीको टुक्का भए भुटुक्का भन्ने यो गीत हो, पूर्वेली गीत नै हो। असाध्यै राम्रो, उहाँको स्वर पनि असाध्यै राम्रो छ, तर के गर्नु, नियम पुरा नगरेपछि त, नियममा नचलेपछि त, भन्दा भन्दै बताउँदा बताउँदै नियमको पालना नगरेपछि त हाम्रो के नै लाग्छ र हजुर, होइन नरिसाउनु होला, के गर्ने गाह्रो छ, हामी पनि नियममा बात दिनुपर्ने हुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ म बाटो गीत गाउनुको लागि, नमस्कार हजुर। नमस्कार, के बोल्नुभयो, कहाँबाट? लुङ्गरी गाउँपालिकाबाट टिका खड्का बोल्नुभयो, के छ टिकाजी खबर तपाईँको?
1: मेरो त एकदमै ठिक ठाक छ, पानी पर्ला पर्ला जस्तो पर्न लागिरहेको छ, तपाईँहरूको के छ सुनाउनुहोस् न।
0: हाम्रो पनि एकदम ठिक ठाक छ। आज कुन गीत गाउनुहुन्छ, कुन अक्षर पर्या छ, थाहा छ?
1: हजुर थाहा छ, म गीत देखिन सुरु गर्छु है।
0: ल सुरु गर्नुहोस्।
1: मोटो जलाई जलाई

0: मुटु जलाई जलाई तिमी जीवन तिमी नै मृत्यु हौ न छोडा है मलाई है। अब आउने साथीले कुन अक्षर पर्यो पर्यो होइन त हुन्छ अहिलेको लागि बिदा गर्छु। नमस्ते
1: नमस्ते।
0: अब आउने साथी अन्तिम साथी हुनुहुनेछ र अब आउने साथीले अबाट गीत गाउन पाउनुहुन्छ। त्यसपछि अन्तिममा जुन अक्षर पर्छ सही अक्षरबाट हामीले यताबाट गीत बजाउनेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ फटाफट फोन डायल गर्नुहोला 9862607040 को नम्बर तपाईँको लागि खुल्ला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर। नमस्कार हजुर को बोल्नुभयो कहाँबाट?
2: उदयपुरको लासाङबाट प्रेम कुमार तामाङ हजुर।
0: के तामाङ भन्नुभयो?
2: प्रेम कुमार तामाङ।
0: प्रेम कुमार तामाङ उदयपुरमा कुन रेडियो सुन्नुभयो? आफ्नो एफएमबाट सुन्नुभयो। ल आज कुन गीत गाउनुहुन्छ कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई होइन? गीत सुरु गर्नुहुन्छ। ल हुन्छ सुरु
2: गर्नुहोस्।
0: आउनु भएको थियो दैला मुनि जाऊ मैले अबाट गीत गाउनुहोस् भनिरहेको छु उहाँले दबाट सुन्नु भएछ होइन दैला मुनि जाऊ भन्न थाल्नुभयो। गाह्रो छ मलाई गाह्रो छ होइन। अन्तिम साथीको प्रतीक्षा गरिराखेको छु। यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट? सन्देश गर्दै कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ? अबाट गाउन पाउनुहुन्छ ल उबाट पनि गाउनुहोस्।
3: मिस्त्रीको मायाले सरु पर्यो झन् पुरा छैन सनि गाडा परिवन मिस्त्रीको मायाले सरु पर्यो झन्
0: एटिन दाई यो टुक्का गाउनुभयो तपाईँले। मैले के भनेको छु थेगोबाट सुरु गरेर एक टुक्का पूरा गाउनुपर्छ तपाईँले झुक्काउन खोज्नुभयो मलाई होइन म झुक्किनेवाला छैन। अहिलेको लागि बिदा गर्छु। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो कृपया यसरी झुक्काउने कोसिस चाहिँ नगर्नुहोला। पूर्वेली गीतको बारेमा मलाई त्यति जानकारी छैन तर तपाईँहरूले भने जस्तै यस्तो झुक्किने खालको मान्छे पनि होइन म है त्यसैले झुक्क्याउने काम चाहिँ नगर्नुहोला। म तपाईँलाई आग्रह गर्छु गीत सङ्गीतको बारेमा कुन थेगो हो कुन ठुक्का हो यति त मलाई पनि थाहा छ है। म तपाईँलाई आग्रह गर्छु ल त अब आईबाट हामीले नै यताबाट गीत बजाउनु पर्ने भयो होइन। अब हामी एउटा चिठी लेख्न मन लाग्छ भन्ने गीत खोज्नुहोला प्राविधिक मित्र एबाट एउटा चिठी लेख्न मन लाग्छ भन्ने गीत हामी छोड्दै कार्यक्रमबाट विदा हुनुपर्छ। कार्यक्रम तपाईँलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ जसका लागि 9864172998 फोन गर्नुहोला 9864172998 फोन गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। तपाईँ कहाँबाट सुन्नुहुन्छ होइन हामीलाई जानकारी गराउनु भयो भने तपाईँको नाम सहित हामी यो ठाउँबाट सुनेर साथीहरूले फोन गर्नुभयो भनेर म्यासेज गर्नुभयो भनेर जानकारी गराउँछ किनभने धेरै साथीहरूले फोन गर्नुभएको हुन्न फोन सुनेर मात्रै साथ दिनुभएको हुन्छ कमसे कम सुनेर साथ दिने साथीहरूको पनि त नाम हामीले वाचन गर्न पाइयोस् न त होइन 9864172998 सम्भव हुन्छ फोन गर्नुहोस् सम्भव हुँदैन म्यासेज गर्नुहोस् है त। अहिलेको लागि धन्यवाद दिन्छौँ हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र यहाँबाट रेडियो जलजलाबाट टेकमान विश्व प्रिया मगर अनि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: झलझला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 9645-78-232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। मध्यपश्चिम विश्वविद्यालय एमयूको चौथो दीक्षान्त समारोह असार 3 गते हुने भएको छ। आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयको चौथो दीक्षान्त समारोह 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव एकै दिन आयोजना गर्न लागेको जानकारी दिइएको हो। चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा 2083 संचार तथा प्रचार प्रसार उपसमितिका संयोजक डाक्टर विष्णु कुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका 1928 जना विद्यार्थी दीक्षित हुन लागेको बताउनुभयो। उहाँका अनुसार कुल विद्यार्थी मध्ये 455 विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन्। ग्रेजुएट स्कूल अन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षित गर्ने गरी तय भएको समारोहको अध्यक्षता शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नुहुनेछ। सुर्खेतको भेरीगंगा नगरपालिका स्थित साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतरा सहित 3 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा क्रिय दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। वन उपभोक्ता समितिका पदाधिकारीले आर्थिक वर्ष 2078-79 रूख कटान गरी बेचबिखन गर्दा रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ। सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष महतरा सहित सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढाको मिलोमतमा अनियमितता भएको आयोगले ठहर गरेको हो। उनीहरू विरूद्ध जनही 7,15,919 बराबरको बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको हो। उनीहरू विरूद्ध बिगो बमोजिम जरिवाना र कैद सजायको पनि माग गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा माताहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्क भन्दा अतिरिक्त रकम माग गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभएको छ। सोको प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर 1151 तत्काल जानकारी गराउन सेवाग्राहीलाई उहाँले आग्रह गर्नुभएको हो। विद्युत सेवा सम्बन्धी गुनासो तथा समस्याको सुनवाईका लागि सञ्चालनमा रहेको हटलाइन नम्बर 1151 थप सक्रिय र परिणाममुखी बनाइएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठले कार्यभार सम्हालेका हटलाइन मार्फत प्राप्त 13,088 गुनासो सम्बोधन गरिएको छ। र राष्ट्रिय सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 83-84 बजेट कार्यान्वयनका लागि स्रोत सुनिश्चित गर्न सुझाव दिएका छन्। आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसदहरूले बजेटको कार्यान्वयन क्षमता आर्थिक वृद्धिको आधार कृषि क्षेत्रको प्राथमिकता तथा सामाजिक न्यायका विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएको हुन्। छलफलमा सहभागी सांसद कृष्ण बहादुर रोकाले बजेट रूपान्तरणकारी हुने अपेक्षा गरिए पनि यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो। सांसद उर्मिला अरियालले सरकारले आगामी वर्ष 7% आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य राखे पनि कुन क्षेत्रबाट कति योगदान प्राप्त हुने भन्ने स्पष्ट नरहेको बताउनुभयो। सांसद प्रेम प्रसाद दंगालले करका दर हेरफेरसँग सम्बन्धित विषयमा संसदीय छानबिन गरी दोषीमाथि कार्यवाही गर्नुपर्ने माग गर्नुभयो। सांसद पूजा चौधरीले स्रोतको स्पष्ट आधार बिना बजेट निर्माण गरिएकाले कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्नुभयो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो? किन डालामा हात
2: दुखेको छ? खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने।